0: नियन्त्रणमा लिन सक्दैनौ, उनीहरूको इन्फर्मेसन हामीसँग आउँदैन। अब यो विधिहरू हामीले प्रयोग गर्दा त्यो कानूनमा कार्यविधि अहिलेसम्म बनेको छैन भनेपछि यसमा कानूनी समस्या छ। कहिलेकाहीँ हामीले यसमा सोमनी पनि देखाउनु पर्ने हुन्छ, लोभ्याउन पनि हुन्छ। हामी साँच्ची नै किन्ने मान्छे बनेर पैसै देखाएर त्यो पैसाको लोभले कारोबार गर्ने मान्छेले हामीलाई सामान बेच्न आउँछ, त्यो पनि हामी टेक्निक लाउँछौ, सोमनी युज गर्छौँ। हामी बाई एन्ड बस्ट हाम्रो अपरेसन मोडेलमा हाम्रो 5 लाख भन्दा बढी बोकेर हिँड्न नपाउने भन्ने छ। 1 किलो अफिम हामीले चाहिँ किन्ने, हामी एजेन्ट बन्यौँ भने हामीले 1 किलो अफिम किन्नलाई 3 लाख 5 लाख त हामी आफैले बोक्नुपर्छ। हामी 20 किलो 30 किलोसम्म अफिमको डिल गर्छौँ। यस्तो पनि हाम्रो लागि समस्या छ। विभिन्न औषधिहरू, जीवन रक्षाको लागि हामीले युज गर्ने मेडिसिनहरू डाइभर्सन भएर विभिन्न नयाँ नयाँ औषधिहरूको दुरूपयोग बढ्दो छ, त्यसलाई पनि एउटा नियमन गर्न आवश्यक छ।
1: नेपाल प्रहरीका पूर्व एसएसपी र अहिले यो फौजदारी कानूनको विषयमा अभ्यास गरिराख्नु भएको म राजकुमार वैद्यवारज्यूलाई अहिले नआएको तर मान्यज्यूले अथवा सांसदज्यूहरूले सुन्नुपर्ने र त्यसलाई व्यावहारगत रूपमा चाहिँ कानून परिमार्जनको लागि गर्नुपर्ने के छ छोटकरीमा राख्नको लागि अनुरोध गर्दछु।
2: मैले हेडक्वार्टर्सबाट कति रहेछन् त मुद्दा दर्ता भनेर मैले हिजो मात्रै लिएको थिएँ, त्यसमा मैले सबै डाटा सुनेन। यो 81-82 को मात्रै संक्षिप्त भन्न चाहन्छु। महिला पुरुष भन्ने छुट्याएको छ, 7146 पुरुष, महिला चाहिँ 4 भारतको 283 पुरुष र 22 महिला र अन्य विदेशी भने छुट्याएको छ, त्यसमा चाहिँ हजुरको 13 पुरुष 7 महिला भनेपछि महिलाहरू पनि थर्ड कन्ट्री अन्य देशको पनि महिलाहरू पनि उत्तिकै कारोबारमा चाहिँ संलग्न छ भन्ने छ। 7890 चाहिँ मान्छेको संख्या र 5061 चाहिँ दर्ता यो सालको, अरू पनि मसँग 5 वर्षको छ तर अहिले म चाहिँ यो भन्न अब समयको अभावले केही मेरा साथीहरू अहिले म त्यहाँ एलएलएम पढ्ने साथीहरू त्यसपछि मेरो काम गर्ने बोर्डरमा लाइनमा बसेका नेपालगंज भैरवा र झापामा बसेका साथीहरूसँग पनि स्टिल काम गरिरहेको मान्छेको पनि त्यसको पनि लिएर मेरो अनुभव पनि थोरै एड गर्न चाहन्छु। भैरवाको साथी भन्दै हुनुहुन्थ्यो अहिले गाँजा यहाँबाट इन्डिया होइन कि अस्ति थाइल्याण्डको उसमा चाहिँ यहाँ आइपुग्यो, ब्याङ्ककबाट थाइल्याण्डमा यो भैरवाको रूट हुँदै गाँजा आइपुग्यो भन्ने उहाँले त्यो भन्नुभएको थियो भने 13 अहिले सबभन्दा चुनौती के भने तपाईँ हामीले चढ्ने सवारी साधनमा प्रहरीले चेक गर्छ, मादक पदार्थ सेवन चेक गर्छ भनेर अहिले लाउसा सेवन गरेर बढ्दो रूपमा चालकहरूले खाएर हिँडेको अवस्था छ। एउटा किटलाई लाग्दो रहेछ 1500, किटको अभावले पनि चेकिङ प्रभावकारी भएको रहेनछ। त्यो किट्सहरू यथेष्ट मात्रामा दिएर मापा चाहिँ अहिले लागु औषधको चाहिँ सेवनमा चेक गर्नुपर्नेछ, किनभने दुर्घटना चाहिँ विविध कारणमध्ये अहिले एउटा कारण चाहिँ यो मेजर इस्यु भएको छ। नेपाल प्रहरीलाई अलि स्ट्रेन्थन गर्नुपर्ने, यसलाई किट्सको व्यवस्थापन गर्ने देखिन्छ। ल्याब टेस्ट टाइममा नआउनु होइन, त्यसपछि कतिपय गाँजा सेवनको 1 महिना छ अब अनुसन्धानको अवधि 90 दिन छ बढ़ी राख्नु, यी कुराहरू छ अहिले धेरै कुरा आइसकेको छ, यसमा म धेरै गइन। सेवनी र कारोबारमा चाहिँ जस्तो कल डिटेल भए पैसाको आदान प्रदान नभएको परिणामलाई बेस बनाउँदा कतिपय मान्छे भरिया सानो स्केलका मान्छेहरू 10,000-15,000 एउटा क्यारिङ गरेर मान्छेहरू आजीवन गएको अवस्था चाहिने छ। तराई थियो अहिले पहाड जानुहोस् लागु छ मुद्दा चलिरहेछ, त्यस कारणले पहाड़सम्म छोइसकेको अवस्था छ, खुला बोर्डर छ, पर्याप्त जनशक्ति छैन र पर्याप्त स्रोत साधन छैन र सम्बन्धित निकाय सम्मानित छैन भन्ने मेरो जिकिर रह्यो। परिवारको भूमिका खोज्नु जरूरी छ, समाजको भूमिका खोज्नु जरूरी छ, प्रहरीको भूमिका तिमीले यो गर मात्रै होइन यसको लागि बजेट सहित आउनु पर्यो। लागु छ दौरेलमा थाम्न सक्ने अवस्था छैन, फैसलामा पनि एकरूपता छैन,
1: पुरस्कारले सजिलो बनायो कि अप्ठ्यारो भयो उहाँले चाहिँ रोक्नुपर्छ भनेर प्रस्ताव गर्नुभएको
2: छ। भारतमा चाहिँ नि त्यो लागु औषध बरामद हुने बित्तिकै तुरन्तै त्यसको भेरिफाई गरेर हाम्रो त फेरि पछि टेस्ट गर्दा पनि लागु औषध नभेटेको भन्ने पनि टेस्ट आइरहेको पाइन्छ कहिलेकाहीँ, त्यो व्यवस्था छ भने यहाँ चाहिँ फैसला भइसकेपछि हुने हुनाले यसको पनि अब पुरस्कार पाउनु कुरा त अब केही एड्रेस त्यसको मकसद होला तर अलिक यसको दुरूपयोग भयो भन्ने कुरा पनि आइरहेको छ। अब यसलाई कहीँ न कहीँ एड्रेस चाहिँ अन्य भत्ताहरू दिएर पनि एड्रेस गर्न सकिन्छ भन्ने म त्यसमा भन्न चाहे। एउटा एजेन्सीले मात्रै थाम्नु पर्ने अवस्था सक्ने अवस्था छैन कि, र कहीँ कहीँ रिसिभी पनि देखिन्छ तर लाउसद फसाइदिएको पर्ने अवस्था देखिन्छ तराईतिर विशेष गरेर जुन अहिले प्रस्थान केन्द्र छ। अब त पालिकाहरूले सरकारी लगानी गरेर पालिकाहरूले 2 चारवटा आवश्यकताहरू अनुसार खोल्नै पर्ने अवस्था छ, उहाँहरूलाई स्किल अनुसार काम दिने बजेट चाहिँ त्यहाँ लगानी गर्नु जरुरी छ। प्राइभेट एजेन्ट उसले थाम्न सक्ने अवस्था छैन र धेरै चाहिँ उहाँहरूको टेक्निकल नपुगेर मान्छेहरू मरेको अवस्था पनि देखिन्छ। अहिले लाओस कुल्ली मात्रै लाओस ऊ मात्रै भिक्टिम भएन, जघन्य अपराध हत्या यो लाउसहरूको कारणले भइरहेको छ। यो आफू मात्रै पीड़ित होइन, यसले समाजलाई नै दोष बनाएको हुनाले अब पालिकाको बजेट त्यहाँ जानु जरुरी छ।
1: हस् धेरै धन्यवाद छ राजकुमार वैद्यवारज्यू, र हामी छलफल अगाडि बढ़ाउने क्रममा अब यसलाई खुला गरौं। आफ्नो विचार राख्न चाहनुहुन्छ भने र यहाँहरूले हात उठाइदिनु होला। हामी पालै पालो नवराज भट्ट हामीसँग हुनुहुन्छ, क्याप्सनका काठमाडौँ अध्यक्षज्यू हुनुहुन्छ।
3: यसको प्रत्यक्ष अहिले शिकार हाम्रो विद्यालयमा पढ्ने विद्यार्थीहरू भएको अवस्था छ। स्थानीय लोकल लेभलमा भएका साना साना पसलहरू विद्यार्थीहरूले यो गाँजा चरेस भन्दा पनि अहिलेको हाम्रो स्कूल लेभलमा पढ्ने विद्यार्थीहरूले त्यो औषधिहरू मिक्स गरेर एउटा डोज बनाएर बढी खाने गरिएको देखियो। मेडिकलहरूबाट विद्यार्थीहरूले किनेको देखियो क्या। 2051 सालदेखि लिएर अहिले तपाईँको 2083 सालसम्म आइपुग्दाखेरि 32-33 वर्षसम्म यो कानून आएन, यो चाहिँ विडम्बना हो। कानून नयाँ आउनु पर्यो, लागू औषधले गर्दाखेरि यो देशको युवा नै लतमा फस्ने र भयावह अवस्था भएको कारणले गर्दाखेरि यसमा अब नयाँ कानून बनाउने, नयाँ कानून बनाएर यसको एउटा छुट्टै टास्क फोर्स गठन गरेर आवश्यक जनशक्ति थपेर यसलाई चाहिँ कार्यान्वयनमा ल्याउनु पर्छ भन्ने हाम्रो भनाइ छ।
1: हामीसँग क्लिनिकल साइकोलोजिस्ट डाक्टर शालिग्राम भट्टराईजी हुनुहुन्छ। कानून निर्माण अथवा संशोधन प्रक्रियामा छ भने त्यो छोटकरीमा राख्न म अनुरोध गर्दछु।
4: धन्यवाद सर। चेतनाको स्तर कम्युनिटी लेभलमा यति पुर्याउन जरुरत छ कि जबसम्म हामीले वडा लेभलदेखि नै बजेट नै छुट्याएर घर घरमा हामीसम्म जति बेलासम्म पुग्न सकिँदैन यसलाई कन्ट्रोल गर्न धेरै गाह्रो छ। हरेक घरमा चाहिँ इच फेमिली मेम्बरलाई चाहिँ अवेर गर्न असाध्यै जरुरत छ। यो चाहिँ वडा लेभलदेखि अहिले नै यो प्लानिङ प्रोसेसको बेला पनि छ क्यारे, यति बेला नै बजेट छुट्याएर नीति नियम कानून के चेन्ज गर्ने कुराले चेन्ज गर्नै पर्यो। किन भन्दा एकचोटि इमेजिन गरौँ त हामी कसैको घरमा एकजना चाहिँ यो युजर्स कुनै भिक्टिम हुनुहुन्छ भने कति गाह्रो पर्छ। फ्यामिली मात्र सफर हुँदैन, त्यो कम्युनिटी सफर गर्छ, त्यो वडा सफर गर्छ, पालिका सफर गर्छ, जिल्ला सफर गर्छ, व्यक्ति त सफर हुन्छ हुन्छ, त्यसले अरूलाई पनि धेरै नराम्रो हिसाबले चाहिँ त्यसले इम्प्याक्ट गरिरहेको हुन्छ। त्यही भएर वान इन्डिभिजुअल इज टू मेनी यो कुरालाई हामीलाई असाध्यै बुझ्नु जरुरत छ जस्तो लाग्छ। यसलाई मननै गर्न जरुरत छ कि यदि हामीमा त्यो कमिटमेन्ट छ चेन्ज गर्ने हो भने लेट्स स्टार्ट इट फ्रम टुडे, आजदेखि हामी शुरू गरौं न। 51 सालमा भएको नीति नियम अहिलेसम्म पनि कुनै त्यस्तो अपडेट भएको रहन्छ। वाट ह्याड वी बिन डुइङ फर लास्ट 30 इयर्स, 30 वर्ष हामी के गरेका थियौँ। महत्वपूर्ण कुरो भनेको रिफरल मेकानिजम असाध्यै जरुरी, एक त अवेरनेस चाहियो, स्कुलको बच्चाहरू कति भिक्टिम हुन्छन् भन्ने किसिमको कुराहरू सम्भवतः उहाँलाई थाहा छ जस्तो लाग्छ होइन। अर्को चाहिँ भइसकेपछि रेस्पोन्स मेकानिजम असाध्यै पुवर छ, कुन ठाउँमा पठाउने, लोकल लेभलमा वडा लेभलदेखि नै त्यो हेल्थ फेसिलिटिजहरूमा त्यो क्यापेसिटी छ कि छैन, त्यो हिसाबको ट्रेन ह्युमन रिसोर्स छ कि छैन, त्यो एउटा समस्या छ। कुन हस्पिटल पठाउने, कहाँ छ हस्पिटलमा छ कि छैन, होइन एकदमै गाह्रो छ। रिहेबिलिटेसन सेन्टर्सहरू केही छन् तर त्यो ट्रेन ह्युमन रिसोर्स त्यहाँ छ कि छैन, होइन उपचार गर्न सक्ने किसिमको क्यापेसिटी छ कि छैन, काउन्सिलर्सहरू छन् कि छैनन्, होइन साइकियाट्रिस्ट क्लिनिकल साइकोलोजिस्टहरूको एभाइलेबिलिटी छ कि छैन, यी चिजहरू असाध्यै जरुरत पर्छ। यो कार्यक्रममा कमिटमेन्ट जनाम है, कमिटमेन्ट नभइकन चेन्ज आउँछ जस्तो लाग्दैन, तर कमिटमेन्ट भयो भने वी क्यान डु एन्ड वी क्यान वर्क टुगेदर।
1: पुनस्थापना केन्द्र सञ्चालक मध्येबाट रिकभरिङ नेपालका अध्यक्ष विष्णु पुयल शर्माजी हुनुहुन्छ। के कुरामा कानूनमा संशोधन गरियो भने 3-4 गुणाको दरले बढ़िराखेको छ त्यसलाई नियन्त्रणमा राख्न सकिन्छ, पुनस्थापनामा पनि सहयोग पुग्छ।
2: माननीयज्यूहरूलाई मैले के भने तीनटा काम, एउटा पोलिसी तुरन्तै बनाउन सकिन्छ, रेडी छ, टिप्पणी उठाएर कानूनमा गएको थियो, कानूनबाट गएर क्याबिनेटमा लिएर जाने पास गर्ने भनेको थियो, भएन। त्यसपछि अर्को मन्त्री आउनुभयो, अब अहिले पनि हामी पुस गरिरहेछौ, उत्पादन बेचबिखन ओसार पसार यो सबैलाई अहिलेको भन्दा कडा कानून बनाऊ, तर लागू प्रयोगकर्ता त जानी नजानी साथीभाइको लैलैमा कहिले जाने र कहिले नजानेर फसे, उनीहरू अपराधी होइन। म तपाईँहरूको अगाडि उभिरहेको छु त म अपराधी हो त, म लागू प्रयोगकर्ता हो, म अपराधी हो त, म समाजमा मेरो कन्ट्रिब्युसन गरेको छैन, मैले मेरो घर हेरेको छैन, जानी नजानी म बिग्रिएँ, तर होस आयो म फर्केँ फेरि, आई क्यान कन्ट्रिब्युट माई फ्यामिली, होइन मेरो ब्याक टु माई फ्यामिली भन्दाखेरि अहिलेको कानून चाहिँ ओसार पसार बिक्री वितरण यो सबै भण्डारणलाई अहिलेको भन्दा पनि कडा कानून बनाऊ, सेवनलाई अलिकति भिन्दै आँखाले चस्माले हेरौँ, जसले गर्दा हामीले क्विक इन्टरभेन्सन गरेर क्लिनिकल साइकोलोजिस्ट यहीँ हुनुहुन्छ उनीहरूलाई त्यहाँ दलदरबार निकाल्न सकिन्छ। नेपाल सरकारले गरेको तथ्याङ्कमा 28,000 छ भन्दा काम सुरु गरे, म त्यतिखेर गृह मन्त्रालयबाटै गृह मन्त्रालयकै कर्मचारी, लाओस शाखाकै कर्मचारी, म पहिला लाओसमा शाखामै काम गर्थेँ, त्यतिखेर भएन शाखाले सानो काम गर्यो भनेर म एनजिओ सेक्टरमा छिरे, राजीनामा दिएर
5: र आज आइरहँदा मेरो क्षेत्रमा मैले रिभोल्युसनै ल्याएँ। ट्रिटमेन्ट रिहेबिलिटेसनमा धेरै ठुलो काम भयो, धेरै व्यक्तिलाई सुधार्न सक्यो। नयाँ जेनेरेसन यसरी वाट आइदियो कि हाम्रो कन्ट्रोलभन्दा बेहोर्नु भयो। हाम्रो हातहरू अझै पनि सदैव हामी काम गर्न तयार छौँ।
1: राष्ट्रिय युवा परिषदका उपसचिव विश्वास रोकाजी हुनुहुन्छ, यो सरकारको मात्रै दायित्व होइन, सामाजिक रूपमा अथवा व्यक्तिगत रूपमा पनि हाम्रो त्यो खालको भूमिका हुन सक्छ। युवा परिषदको अनुभव सुनाउँदाखेरि जनचेतनाको विषय हामी अघि सुन्यौं, छ कक्षा सात कक्षादेखि नै त्यो सेवनको शुरूआत जानी नजानी भइरहेको छ भने परिषदले केही त्यस्तो गरिराखेको अभ्यास छ भने अथवा थप यो विषयमा मान्यज्यूहरूले कानूनमा अथवा संसदमा अथवा बोल्न सक्ने अथवा जहाँ जहाँ उहाँको पहुँच त्यो कुरामा राखिदिनु भयो भने भविष्यमा जनचेतना जगाउने विषयमा अथवा अरू विषयमा पनि सरकारी निकायले काम गर्न सक्छ भन्ने लागेकै छ। छोटकरीमा राख्नु अनुरोध गर्दछु।
6: कानून निर्माण गर्छौं तर त्यो कानून निर्माणको चाहिँ के छ भन्दाखेरि जनचेतना जनस्तरमा चाहिँ त्यो ओरिएन्टेशन अथवा जनचेतना एकदमै अभाव छ। लागु औषध नियन्त्रण ऐन 2033 पनि सायद सबैले पढ्दैनौ होला जस्तो लाग्छ। त्यसकारण हामीले चाहिँ कुनै पनि कानून निर्माण गरिसकेपछि त्यो कानूनलाई लक्षित वर्ग हो त्यसलाई चाहिँ हामीले चाहिँ ओरिएन्टेशन गर्न एकदम आवश्यक छ। जस्तै विद्यालय कलेजहरूमा त्यो कानून बारेमा अनि लागू पदार्थ दुर्व्यसन बारेमा एकदम चाहिँ ओरिएन्ट गर्नु अथवा बिहान कुनै समयमा गरौं हप्तामा गरौं त्यस्तो गर्यो भने त्यसले चाहिँ केही न केही हाम्रो चाहिँ सकारात्मक प्रभाव पारेर त्यसले चाहिँ न्यूनीकरण गर्न सक्छ। हामीले यो नियन्त्रण कानून रूपमा मात्रै नियन्त्रण गर्यो भने यो सम्भव छैन।
1: अब हामी मान्यज्यूहरूतर्फ लागौं, जुन खालको एउटा धैर्यता राखेर यहाँ बसिराख्नु भएको छ र यो सुनिसकेपछि मनमा लागेको कुरा पनि हुन सक्छ र अथवा भोलिको संसद अथवा संसदीय समिति मार्फत यो कानूनलाई सच्याउने अथवा अझ समृद्ध बनाउने विषयमा यहाँहरूको प्रतिबद्धता सहित के छ त्यो मानिसहरूबाट अब हामी सुन्न सुरु गर्छौ।
7: म सुशीला ढकाल आचार्य, झापा जिल्लाबाट 3 नम्बर क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय संसद। कानूनमा बोल्ने कुरा कानूनको ठाउँमा हामी छौं। तपाईँहरूले हामीलाई जुन प्रोत्साहन गर्नुभयो यी विज्ञहरूसित गएर तपाईँहरूले हामीलाई केही कुरा दिनुभयो, हामी पनि अध्ययन गरेर विधेयकमा चाहिँ ल्याएर फेरि तपाईँहरूले 8 वर्षदेखि छलफल गरेको ड्राफ्ट गरेको विधेयक अझै पारिमार्जित गरेर तत्काल अवस्थामा नै यसलाई कार्यान्वयन गरेर सफल गराउने पोजिसनमा हामी जान्छौ।
1: यो कार्यक्रममा आएर यहाँ कुनै समयमा त्यो दलदलमा फसेर फेरि राम्रो अरूको लागि पनि अभियान चलाइराख्नु भएको छ, त्यो सबै कुरा सुन्दाखेरि हजुरको प्रतिबद्धता के हो? अब हजुरले
7: तपाईँहरूले जुन चलाउनु भएको छ मैले अघि नै भने त्यसमा चाहिँ म धेरै प्रभावित छु। त्यसमा तपाईँहरूका लागि सहयोग गर, तपाईँहरूले कुनै ड्राफ्ट गरिरहेको छलफल फेरि पनि सानो छलफल अथवा सुझाव दिनुभयो भने कानून बनाउने ठाउँमा हात उठाएर मेरा सुन्ने समयमा पनि राख्नेछु। यति कुरा भन्दै म धेरै कुरा भन्दिनँ। यो महत्वपूर्ण छ, यो आवश्यकता छ। पानीलाई फिल्टर गरे जस्तै यो मानिस जीवनका लागि दुर्गति हो, निर्मूल गर्नका लागि हामी संसदमा केही साथीहरू सहित यसलाई मुद्दा उठाउन हामी तयार छौँ भन्दै दुईटा कुरा यही टुङ्ग्याउँछु। धन्यवाद।
1: नजिकै मानिसजी हुनुहुन्छ उहाँको पनि।
8: मेरो नाम मनमाया विश्वकर्मा, म झापा क्षेत्र नम्बर 2 को प्रतिनिधित्व गर्छु। मेरो पार्टी चाहिँ नेपाली कंग्रेस हो। धेरै महत्वपूर्ण विषय छ, थुप्रै कानूनहरू यस्ता छन् जुन महत्वपूर्ण छ हाम्रो समाजको लागि, र कानूनी शिक्षाको अभाव पनि छ नेपालमा चाहिँ रहेछ, र त्यसमा सरकारको दूरदर्शिता पनि रहेन रहेछ, त्यो पनि मैले थाहा पाएँ अहिले। अब यिनै विषयहरूमा मेरो भूमिकालाई म सशक्त बनाउनेछु, र मेरो चाहिँ कानूनले कस्तो किसिमले कानून निर्माण भयो भने हामीलाई सहजता हुन्छ
1: समाजमा।
8: यो कुरा म सशक्त रूपमा उठाउनेछु र यो मलाई एकदमै गढेको विषय पनि हो। तपाईँहरूले दिनुभएको सल्लाह सुझावलाई जुन जुन समय मैले पाउँछु त्यो समयमा एकदम व्यापक उठाउँछु र म यसलाई मेन मुद्दा बनाउँछु, मेरो प्रतिबद्धता हो।
1: माननीय बलावती शर्माजी,
9: सर्वप्रथम त कडा कानून भनेर भन्नुभएको छ, कानून त चाहियो नै, कानून बनाउनु पर्छ, र त्यो कानून बनाउनको लागि त्यो कानून समितिमा नै भएको हुनाले र यो सबै भोगेको हुनाले मैले काका के गर्नुपर्छ। तर कडा कानूनले मात्रै म अर्को के सहमति छु भने हुँदो रहेनछ। त्यसमा स्कूल लेभलदेखि करिकुलम जो अघि बनाइराख्ने भन्नुभएको छ, यो पञ्चवर्षीय गुरुयोजना त्यसमा के छ हामीले पनि हेरौँ, त्यसलाई चाहिँ कार्यान्वयन गर्नु पर्यो, र 50 वर्षको पुरानो कानूनलाई तुरन्तै संशोधन गरेर नयाँ कानून ल्याउनु पर्यो। पुनस्थापना गर्ने कुरा पनि एकदमै जरुरी रहेछ, र करिकुलमदेखि नै कोर्समा राखेर त्यसलाई चाहिँ यसो यो गर्नु हुँदैन हामीले भन्न त पर्यो, यो लागू औषध खाँदा यस्तो कानून छ, यस्तो हुन्छ, यस्तो हुन्छ भन्ने कुरा चाहिँ अवेरनेस प्रोग्राम चाहिँ सँगसँगै स्कूल लेभलदेखि नै लग्नुपर्छ। कडा कानूनले मात्र यो नियन्त्रण हुन्छ जस्तो मलाई लाग्दैन। हामी संसदमा भएको हुनाले यसलाई उठाउने कुरा, बोल्ने कुरा, त्यहाँ कानून बनाउने कुरा र सहयोग गर्ने कुरा, अब बिल त्यहाँ संसदमा आउँदाखेरि त्यसमा लागेर चाहिँ यसलाई अगाडि बढाउने कुरामा चाहिँ प्रतिबद्धता रहनेछ। हस्त धन्यवाद।
10: कार्यक्रम आयोजक सम्पूर्णमा फेरि धन्यवाद दिन चाहन्छु। म हरिना देवी कामी डडेलधुरा प्रतिनिधि सभा सदस्य। यो धेरै कुराहरूलाई आत्मसात गर्दै आगामी मैले गर्नुपर्ने संसदमा बोल्नुपर्ने कुराहरूमा अब यो नियन्त्रणका लागि हामीले कानून बन्यो तर कार्यान्वयन हुन सकेको छैन भन्ने विषयमा हामी पुगेका छौं। त्यसकारण यसका लागि हामीले बोल्ने कुराहरूमा यो सबै कुराहरूलाई मैले आत्मसात गर्दै मैले बोल्नुपर्ने शून्य समय हुन्छ कि कसरी हुन्छ मैले आफ्नो कुरा राख्नेछु र यो कार्यक्रम राख्नु भएकोमा धेरै धेरै धन्यवाद दिन्छु।
11: मेरो नाउँ डाक्टर चन्द्रमोहन यादव। जो यहाँ जो ल छ त्यसको बारेमा आई डी नो द्याट यस्तो पुरानो फिफ्टी इयर्स ह्या पास्ट एन्ड नथिङ हेज ह्यापन न्यू द्याट्स अ भेरी सकिङ थिङ फर मी।
1: यसलाई सच्याउनको लागि तपाईँले आवाज उठाउनुहुन्छ।
11: यो दुई महिनामा दुईचोटि अब बलावतीजीले धेरै त्यहाँ हाम्रो मान्यजी धेरै बोलिराख्नुहुन्छ, उहाँहरूले कति विचार गर्नुभएको छ। म दुईचोटि यो ड्रग अब्युजको बारेमा आई हेभ रेज्ड अलरेडी क्वेसन्स ट्वाइस।
1: दुईपटक कुरा उठाइसक्नु भयो
11: दुईचोटि। यसको बारेमा फिल कसकसले गर्छ होला एउटा डाक्टरले, एउटा परिवारले र जो रिहेबिलिटेसनसँग जोडिएको छ भनौँ न, नत्र अरू त अब यहाँहरू कुरा गर्नुहुन्छ होला होइन बुझेर पढेर होइन कति कुरा यु क्यान फिल।
12: नमस्कार, म सरस्वती लामा धादिङबाट, म चाहिँ राप्रपाबाट चाहिँ प्रतिनिधित्व गर्छु। गाजर खेती, अहिले गाजर खेती गर्नुपर्छ भनेर व्यापक भइरहेछ कि है। गाजर खेती चाहिँ उद्योगसँग जोडिएको त छ, देशको अर्थतन्त्रसँग जोडिएको पनि छ, तर त्यसो भन्दैमा हामीले गाजर खेतीलाई चाहिँ प्रोत्साहन दिने होइन कि, त्यसलाई चाहिँ कन्ट्रोल गर्नलाई निकाय पहिला चाहिँ तयार हुनु पर्यो, के अरे आमदानी पनि हुन्छ, देशको लागि एकदमै राम्रो हो होइन, उद्योग धन्दा पनि चल्छ, त्यसको हरेक चिज हरेक जरादेखि लिएर बीजदेखि लिएर सबै चिजको अब धागो सागो सबै हुने सबै हुन्छ होइन, हामीले बिर्सिनु हुँदैन कि त्यो लागू पदार्थ हो। त्यसलाई चाहिँ सरकारी निकायबाट कसरी कन्ट्रोल गर्छ, सरकारी निकायबाट कन्ट्रोल गरेर त्यसलाई प्रोत्साहन दिनु चाहिँ ठिकै छ होइन, त्यतातिर चाहिँ सोचौं। तपाईँहरूले चाहिँ कानूनको तर्फबाट मात्रै हेर्नुहुन्छ, उहाँले अनुसन्धानको तर्फबाट मात्रै हेर्नुहोला होइन, कसैले के को तर्फबाट मात्रै हेर्नुहोला, तर हामीले पनि त्यसमा फेरि कस्तो खालको विचार गर्छौं भने हामीले गाउँघरमा आफ्नो समाजमा के चलिरहेछ होइन, त्यसलाई त्यो कानून ठ्याक्कै प्रयोग गर्दाखेरि त्यो बनाउँदाखेरि समाजलाई कस्तो असर पर्छ त्यसलाई पनि हामीले ध्यान दिएर हामी त्यहाँ सदनमा उठाउँछौँ। पूर्ण रूपले हामी चाहिँ यो लागू पदार्थ निर्मूल होस् भन्ने हामी चाहन्छौ कि, लागू पदार्थको त्यो सेवन गर्नु चाहिँ निर्मूलै होस् त्यही प्रतिबद्धता जाहेर गर्छ। हामी तपाईँहरूले बनाएर दिनुभएको चिज चाहिँ हामीले संसदमा हामी आवाज उठाउँछौँ। धन्यवाद,
1: धेरै धन्यवाद। अब यो सँगै हामी,
12: अनि म एउटा कुरा भन्छु होइन, अहिले नियम कानून बनाएर मात्रै हुँदैन कि, त्यसलाई चाहिँ सशक्त रूपले हामीले कार्यान्वयन पनि गर्न सक्नुपर्छ। कानून बनाएर थन्काएर बस्यो भने त्यसको फेरि केही औचित्य छैन।
13: यो छलफलमा लागू औषध नियन्त्रण ऐन 2033 संशोधनका लागि सांसद र सरकारवालाको प्रतिबद्धता तथा विचार सुझावपछि यो ऐन संशोधनमा भएको ढिलाइ र ऐन कार्यान्वयनका लागि चालिनुपर्ने कदमका बारेमा टिप्पणी राख्ने बेला भएको छ। प्रस्तुत गर्दै हुनुहुन्छ वरिष्ठ अधिवक्ता तथा फौजदारी कानून बारेका जानकार लव कुमार मैनाली।
14: नियन्त्रण गर्ने हिसाबले यो कानूनको निर्माण गरे जस्तो देखिन्छ। बेसिकली सबभन्दा ठूलो अधिकार चाहिँ औषध नियन्त्रण अधिकारीलाई दियो। फेरि सँगसँगै के पनि गर्यो भन्दाखेरि या प्यारलल्ली एउटा औषध नियन्त्रण अधिकारीले इन्भेस्टिगेसन गर्ने, अरू रेगुलर जुन प्रोसेस छ जिल्ला प्रहरीकारले आफ्नो जुरिस्डिक्सन अन्तर्गत कार्यवाही गर्ने, औषध नियन्त्रण अधिकारीलाई चाहिँ स्पेशल अधिकार दियो पक्राउ गर्ने, खानतलासी गर्ने। यो पछिल्लो संशोधनले के गर्यो भन्दाखेरि तीन य दुई भनेर यहाँ चाहिँ थपिदियो। यहाँ अनुसन्धान अधिकारी भन्नाले लागू औषध नियन्त्रण अनुसन्धानको सिलसिलामा लागू औषध नियन्त्रण कानून कार्यान्वयन निकायको प्रमुखले तोकेको प्रहरी शाखा निरीक्षक वा खरदारद्वारा जसको शाखा यो कर्मचारी छ, कानून कार्यान्वयन इकाईको प्रमुख भनेर यहाँ थपिदियो। नेपालको कुनै पनि कानूनले कानून कार्यान्वयन इकाई भने के हो भन्ने कुरा चिन्दैन। व्यवहारमा चाहिँ कानून कार्यवाही इकाई भनेर त्यो लागू औषध ब्युरो खडा गर्यो, तर त्यो कुन ऐन अन्तर्गत कसरी के भन्ने कुरा कहीँ पनि डिफाइन गरेको छैन। लागू औषधको परिभाषा भनेर भन्दाखेरि लागू औषध भन्नाले गाँजा, औषधि प्रयोग प्रयोगी गाँजा अफिम तयारी अफिम औषधि प्रयोग अफिम कोकाको झारपात यति मात्रै हामीले परिभाषित गर्यौं। साथमा आएर के भन्यो भने श्रीपाँचको सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिएको प्राकृतिक वा कृत्रिम लागू औषध तथा मनोदिव्य पदार्थ साइकोट्रोपिक संस्थान तिनका लवण तथा अन्य पदार्थ सम्बन्धन पर्छ भनेर एउटा प्रोभाइजो राख्यो।

0: समावेश गर्यो र साइकोट्रोपिक सब्सटेन्स भनेर 9 चिजलाई हामीले समावेश 51 सालमा यो दफा 3 को उपधारा 7 को छ नि जुन अहिले नेपाल सरकारले प्रकाशित गरेको सूचना त्यसको औचित्य छैन अहिले सबैभन्दा महत्वपूर्ण त यो टोटली रिराइट गर्नुपर्छ त्यो बेलामा हतारमा आएर त्यसको कन्स्ट्रक्सन पनि मिलेको छैन संसारमा जुन अरू मुलुकमा जुन डेभलप कन्ट्रीहरूमा जुन फर्मेटमा जुन किसिमको चाहिँ एपहरू बनिया छ ड्रग्सको त्यो कुनै पनि त्यसले मिट गर्नै सक्दैन अहिले त्यसकारण यसलाई के गर्नु पर्यो भन्दा अब यसलाई रिराइट गर्नु पर्यो कन्स्ट्रक्सनदेखि लिएर यसको दफा उपदफा सबै नै चाहिँ के भन्दाखेरि त्यसलाई रिराइट गर्नुपर्ने अवस्था छ यदि रिराइट नगर्ने हो भने अब के गर्नु पर्यो सबैभन्दा महत्वपूर्ण जसरी हिजो हामीले कन्ट्रोल जस्तो अल्प मात्रामा भेट्यो भने लागु होस् छोडिदिने भने नि अल्प मात्रामा होस् कि धेरै होस् लागु होस् त छोड्ने मिलेन नि त होइन त्यो त छोड्ने भने उसले छोड्ने होइन नि त्यो त अदालतले छोड्ने प्रमाणको छोड्ने नछोड्ने कति सजाय गर्ने भने त्यो त अदालतको क्षेत्राधिकारको विषय हो नि प्रहरीको क्षेत्राधिकारको या लागु औषध नियन्त्रण कानून इकाइको क्षेत्राधिकारको विषय होइन नि सबैभन्दा पहिले त के भने ड्वेल जुन छ नि इन्भेस्टिगेसन गर्ने त्यो हटाइदिनु पर्यो टोटल्ली यो चाहिँ के भन्दाखेरि प्रहरीलाई नै यो अनुसन्धान गर्ने त्यो चाहिँ अधिकार दिनुपर्छ सजाय सम्बन्धी व्यवस्था छ नि जस्तो सर्वोच्चले पनि फैसला हामीहरू 60 ग्रामको अल्प मात्राको अफिम फेला परेको हुनाले ठूलो गरी यो कारोबार भन्न नमिल्ने भनेर सेवनमा पनि सजाय गरेका छ ऊ बेला कस्तो थियो भने 100-200 ग्राम भनेको कुरा ठूलो थिएन तर अब मिलिग्राममा जारिया छ अब अहिले जुन हामी सजाय गर्छौ नि सजायको चाहिँ कन्टेक्स्ट चाहिँ अब 25 ग्रामसम्म 100 ग्रामसम्म भन्ने जुन छ नि व्यवस्था यसलाई फेरि पुनर्मूल्याङ्कन गर्नुपर्छ अहिलेको कन्टेक्स्टमा 14(1) झ यहाँ हामीले त्यो पनि मैले यहाँहरूलाई क्लियर गरिदिनुपर्छ यसले के गर्छ भन्दाखेरि लागू औषधको लागि चाहिँ 25 ग्रामसम्म 5 वर्ष 25 ग्रामभन्दा 100 ग्रामसम्म 10 वर्ष यसै गरेर उसले 20 वर्षसम्म गर्यो अब साइकोट्रोपिक सब्सटेन्सको ग्राम त्यहाँ चाहिँ मात्र त्यो हुन्थ्यो साइकोट्रोपिक सब्सटेन्स फर इक्जाम्पल कुनै डाइजिपाम फेला पर्यो दुईटा डाइजिपाम फेला पर्यो भने पनि कुनै न्यायाधीश सन्की न्यायाधीश भयो भने 10 वर्षसम्म कैद गर्न सक्ने भयो 3 वर्षदेखि 10 वर्षसम्म भनेको छ यसमा चाहिँ यसलाई पनि त मात्रा या यसको कतिमा कति सजाय हुने भन्ने त एउटा जसरी माथि तोकिया छ 25 ग्रामसम्म 50 ग्रामसम्म 25 ग्रामसम्म होइन कि अब त 5 ग्रामसम्म 10-15 ग्रामसम्म भन्ने कानुन व्यवस्था यसरी ल्याउनु पर्ने हुन्छ
1: लागू औषध नियन्त्रण ऐन 2033 कार्यान्वयनको अवस्था ऐन संशोधनको आवश्यकता र नागरिक सहभागिताका बारेमा विभिन्न सामग्री सुनाउँदै गर्दा कार्यक्रम हेलो सांसदको समय सकिने लागेको छ कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला हामी सम्बोधनको प्रयास गर्नेछौ
2: saazakhabar@gmail.com इमेल पठाउन सक्नुहुनेछ हाम्रो आइभीआर नम्बर 01-5268-646 जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ
1: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौला तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्
2: नमस्कार
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो
4: अहिले बिहानको ठिक 6 बज्यो

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01

0: 0154 51 31 443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
1: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
2: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
3: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
4: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
5: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
0: कार्यक्रम साझा आवाज,
2: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
6: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
7: प्रोपाइटर मधुमाया जीसी पढे होइन प्रोपाइटर बनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
2: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
3: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
5: पसिनाको सम्मान, समानताको अभियान,
0: कार्यक्रम साझा आवाज।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
9: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
10: कान्तिपुरको भित्रफिष्टमा प्रधानमन्त्री स्तर एडीबी अध्यक्ष काण्ड बीच भेट, 4 वर्षभित्र नेपाललाई थप 2.40 अर्ब डलर ऋण सहयोग शीर्षकमा खबर प्रकाशित छ भने कतारमा आप्रवासी श्रमिकलाई शर्तसहित हड़ताल गर्ने अधिकार शीर्षकमा होम कार्कीले खबर लेख्नु भएको छ। कतार सरकारले आप्रवासी श्रमिकलाई शर्तसहितको कानूनी हड़ताल गर्ने अधिकार दिएको छ। अब श्रमिकले रोजगारदाता र श्रम मन्त्रालयलाई लिखित सूचना दिएपछि अधिकतम 6 कार्यदिनसम्म हड़ताल गर्न पाउनेछन्। कतारले 2004 श्रम कानून संशोधन गरी 2026 कानून नम्बर 9 जारी गरेर श्रमिकको हक हित हुने गरी यस्तो व्यवस्था लागू गरेको हो। त्यस्तै द्रुत मार्गको शुरू बिन्दु थाँती राखेर फर्सिडोल डुकु छापमा पुल बनाउन डीपीआर संशोधन गरिँदै शीर्षकमा विमल खतिवड़ाले खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा सम्बन्ध विच्छेद, आमा बुवाको बिछोट, सन्तानलाई चोट शीर्षकमा आरती पौडेलले खबर लेख्नु भएको छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा 23 दिनपछि टेबुल भयो, सुदूरपश्चिमको बजेट छलफल अझै अनिश्चित शीर्षकमा खबर प्रकाशित छ भने मनसूनका 20 दिन, वर्षा 82.5% मात्रै, कोशी र गण्डकी बाहेकका प्रदेशमा कम वर्षा, मधेसमा खडेरी शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै 25,000 थमाएर होल्डिङ सेन्टरबाट निकाल्दै सरकार, बाहिर कोठा नपाए सुकुम्बासी हैरान शीर्षकमा पनि खबर प्रकाशित छ भने बालुवा गिट्टी ठेकामा 3.36 करोड़ हिनामिना, गरीमाईका मेयर, कर्मचारी र ठेकदार विरूद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा स्वरोजगार बन्दै रौता माईका महिला शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै सार्वजनिक स्थलमा यौन दुर्व्यवहार, 11 महिनामा 11 जना विरूद्ध मुद्दा दर्ता, अधिकांश मिलापत्रमै टुंग्याइन्छ शीर्षकमा भित्रपृष्ठमा पनि खबर प्रकाशित छ। त्यस्तै चुनदेवीका कांग्रेस इतर पक्षको बैठक संस्थापनसँग खुट्टा नकमाउन नेताहरूलाई दबाव शीर्षकमा पनि खबर प्रकाशित छ।
9: गोर्खापत्रको भित्री पृष्ठमा होटल अनगमनमा गृहमन्त्री शीर्षकमा सर्लाहीबाट लेखिएको खबर छापिएको छ। मध्य प्रदेशका गृह संचार तथा कानून मन्त्री फकीरा महतोले गृह जिल्ला सर्लाहीमा हिजोदेखि होटलहरूको अनुगमन शुरू गर्नुभएको खबरमा उल्लेख रहेको छ। नहर पुगेका क्षेत्रमा धमाधम धान रोपाई शीर्षकमा ढल्केबरबाट लेखिएको खबर छापिएको छ। मध्य प्रदेशका अधिकांश स्थानका किसान धान रोप्न वर्षाको प्रतीक्षा गरिरहेका बेला धनुषा र सिराहामा कमला नहरबाट सिंचाई सुविधा पुगेको क्षेत्रमा किसान भने धमाधम धान रोपाईमा जुटेका छन्। धनुषाको पोर्ताहामा रहेको कमला सिंचाई व्यवस्थापन कार्यालयले कमला सिंचाई नहरमा पानी प्रवाह गरेपछि त्यस क्षेत्रका किसान धान रोपाईमा जुटेको खबरमा उल्लेख रहेको छ। शान्ति सुरक्षा कायम गर्न ड्रोनको प्रयोग, जबरजस्ती करणीको आरोपमा पक्राउ शीर्षकमा अर्को खबर छापिएको छ भनेदेखि गोर्खा पत्रको भित्री पृष्ठमै अनुमति नलिएका स्वास्थ्य संस्था बन्द गर्न निर्देशन शीर्षकमा अर्को खबर समेत रहेको छ। नेपाल मेडिकल काउन्सिलले अनुमति नलिई देशभर सञ्चालनमा रहेका स्वास्थ्य संस्थाको तत्काल पहिचान गरी बन्द गर्न सम्बन्धित निकायलाई आग्रह गरेको खबरमा उल्लेख रहेको छ। त्यसैगरी खोकना नै द्रुत मार्गको प्रस्थान बिन्दु शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको खबर छ भनेदेखि पार्किङ गरिएका सवारीमा ट्राफिक प्रहरीको ह्विल लक शीर्षकमा अर्को खबर समेत छापिएको छ। त्यसैगरी पर्यटकीय केन्द्र बन्दै लुब्रिकेट शीर्षकमा कुटी शीर्षकमा राधा लुइटेलले फिदिमबाट लेख्नु भएको खबर छ। पाँचथरको फिदिम नगरपालिका पाँचमा अव्यवस्थित लब्रे कुटी धार्मिक ऐतिहासिक र प्राकृतिक सौन्दर्यको संगमका रूपमा स्थापित हुँदै गएको खबरमा उल्लेख रहेको छ। आयुर्वेद उपचारमा बढ़दै विश्वास बदलियो गाउँले जीवनशैली शीर्षकमा अर्को खबर छ भने निजी वनप्रति आकर्षण बढ़दै गएको खबरलाई समेत प्राथमिकताका साथ छापिएको छ। यो खबर हरिप्रसाद कोइरालाले उर्लाबारी मोरङबाट लेख्नु भएको हो। मोरङको सुनवर्षी छ टुपिया खाडीका 84 वर्षीय निलबहादुर चौहानको दैनिकी वनमै बित्ने गरेको खबरमा उल्लेख रहेको छ। त्यसैगरी कारोबारको पहिलो पृष्ठमा आफ्नै प्रथा तोड्दै आयो आगामी आर्थिक वर्षको मौद्रिक नीति शीर्षकमा खबर छ भने धोवादी फलामखाने सञ्चालन गर्न सरकारले देख्यो सात चुनौती शीर्षकमा अर्को खबर समेत छापिएको छ। त्यसैगरी विदेशमा काम गर्ने कामदारको औसत मासिक आमदानी 54,000 शीर्षकमा काठमाण्डुबाट लेखिएको खबर छ। वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको मासिक औसत आमदानी 54,403 रूपियाँ रहेको सरकारी सर्वेक्षणले देखाएको छ। यस्तो तलब पाउने कामदारले विदेश जान लागेको खर्च उठाउन भने औसत 3.3 महिनाको तलब आवश्यक पर्ने सर्वेक्षणले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको आप्रवासी भर्ना लागत सर्वेक्षण 2023 अनुसार मलेसियामा गएका कामदारको पहिलो औसत मासिक आमदानी 57,696 रूपियाँ देखिएको छ। यो सर्वेक्षण कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ को सहयोगमा गरेको हो। अर्कोतर्फ उच्च सिपयुक्त पेसामा काम गर्ने नेपालीहरूको औसत आमदानी 69,891 रूपियाँ रहेको छ। यस्तै सेवा क्षेत्रमा काम गर्ने नेपाली कामदारको औसत आमदानी 65,345 रूपियाँ छ भने कृषि क्षेत्रमा काम गर्नेहरूले 34,528 रूपियाँ पाउने देखिएको छ। त्यसैगरी अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा रासोपाका सांसदलाई लगाम संसदमा बोल्नु अघि सामग्री पठाउनु भन्ने निर्देशन दिएको खबर समेत छापिएको छ। यो खबर दिनेश गौतमले काठमाण्डुबाट लेख्नु भएको हो। एडीबीद्वारा नेपाललाई थप 3.5 खर्ब सहयोग गर्ने घोषणा शीर्षकमा अर्को खबर छ भने मौद्रिक नीति सार्वजनिक कर्जा सहजीकरणमा लचिलो 7% आर्थिक वृद्धिको लक्ष्य शीर्षकमा सुरेन्द्र काफ्रेले लेख्नु भएको खबर समेत रहेको छ। त्यसैगरी नागरिकको पहिलो पृष्ठमा जलविद्युतमा 13 खर्ब निजी लगानी फड्को मार्न नीतिगत कानूनी र वित्तीय उल्झन अन्त्य आवश्यक शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी 30,000 मेगावाट विद्युत उत्पादन गर्ने आफ्नो वाचापत्रमा उल्लेख गरेको छ। पूर्ववर्ती सरकारले सन् 2030सम्ममा 28,500 मेगावाट विद्युत उत्पादनको मार्गचित्र सार्वजनिक गरेको थियो। राजनीतिक नेतृत्वले विद्युत उत्पादनमा महत्वाकांक्षी लक्ष्य त लिएका छन् तर कानूनी तथा नीतिगत उल्झनले अपेक्षाकृत रूपमा विद्युत क्षेत्रले उल्लेखनीय प्रगति गर्न नसकेको खबरमा उल्लेख रहेको छ।
10: साझा खबरमा अब विदेशका खबर। इरानका पूर्व सर्वोच्च नेताको अन्त्येष्टि चलिरहेका बेलामा विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलमार्गमा फेरि पनि ट्याङ्करमाथि हमला भएको छ। ओमनको तट नजिक यात्रा गरिरहेको प्राकृतिक ग्यास बोकेको ट्याङ्करमा मंगलबार बिहान प्रहार भएको र आगलागी भएको बेलायती सेनाले जनाएको छ। घटनाले क्षेत्रको सुरक्षा, अन्तर्राष्ट्रिय व्यापार र इरान अमेरिका तनावलाई थप जटिल बनाउने विश्लेषण समेत भएका छन्। पालेस्तानी लड़ाकू समूह हमासले झण्डै 2 दशकदेखि गाजामा शासन गर्दै आएको सरकार विघटन गर्ने निर्णय गरेको छ। गाजाको सरकारी मीडिया कार्यालयद्वारा सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, सरकारको आपतकालीन समितिका प्रमुख मोहम्मद अल फराहले आफ्नो पदबाट आधिकारिक राजीनामा दिने र सरकारी आपतकालीन समिति विघटन गर्ने निर्णय समेत गरेको हो। यता गाजा प्रशासनका लागि राष्ट्रिय समितिका संयुक्त राष्ट्रसंघको संकल्प प्रस्ताव 2803 मार्फत गठन भएको थियो भनी अमेरिकाको मध्यस्थतामा इजरायल र हमास बीच अक्टोबरमा भएको विश्वबुधे युद्ध विराम सम्झौताले यसका लागि बाटो खोलिदिएको छ। गाजाको नेतृत्व लिनका लागि राष्ट्रसंघसँग समर्थित नागरिक सरकारको नेतृत्वकर्ताको रूपमा अगाडि बढ़ने समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
9: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 क्वार्टर फाइनल खेल्ने 8 टोलीको समीकरण पूरा भएको छ। प्री क्वार्टर फाइनलका सबै खेल सकेसँगै अन्तिम 8 पुग्ने टोलीको टुंगो लागेको हो। क्वार्टर फाइनलमा युरोपका 6 टोली दक्षिण अमेरिकाबाट अर्जेन्टिना र अफ्रिकाबाट मोरक्को पुगेका छन्। ब्राजिल, पोर्चुगल तथा आयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानाडा भने अन्तिम 16 बाहिरिएका छन्। आज राति भएको खेलमा स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुट आउटमा 4-3 पराजित गर्दै फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा स्थान बनाएको हो। निर्धारित 90 मिनट र अतिरिक्त 30 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो। पेनाल्टीमा कोलम्बियाका दुई खेलाड़ी चुकेपछि स्विजरल्याण्डले ऐतिहासिक जीत पारेको हो। यो सँगै स्विजरल्याण्ड 72 वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको छ। अब स्विजरल्याण्डले सेमी फाइनल प्रवेशका लागि साबिक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि साबिक विजेता अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै इजिप्टलाई 3-2 हराएको थियो। खेलको 79 मिनटसम्म 2-0 पछि परेको अर्जेन्टिनाले अन्तिम 11 मिनटमा लगातार 3 गोल गर्दै अविश्वसनीय पुनरावगन गरेको हो। जीतसँगै अर्जेन्टिना क्वार्टर फाइनलमा पुगेको छ। अब एक दिनको विश्रामपछि क्वार्टर फाइनलका खेल शुरू हुनेछन्। पहिलो खेलमा फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि स्पेन, बेल्जियम, नर्वे, इंग्ल्याण्ड र अर्जेन्टिना स्विजरल्याण्ड बीच सेमी फाइनलका लागि भिडन्त हुनेछ। यता गोल्डेन बुटको दौड़ पनि रोमाञ्चक बनेको छ। लियोनल मेस्सी 8 गोल सहित शीर्ष स्थानमा रहनु भएको छ भने किलियन एम्बापे र एर्लिन हाल्याण्डले समान 7 गोल गरेका छन्।
10: मौद्रिक नीतिले अर्थतन्त्रमा पार्ने प्रभाव, कानूनमा निर्भर कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
9: साझा खबरमा अब मौद्रिक नीति र नागरिक अपेक्षाको प्रसंग। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य लिएको छ। पछिल्ला दुई वर्षदेखि निजी क्षेत्रमा देखिएको लगानी सुस्तता, उद्योग व्यवसायमा आएको मन्दी र बैंकिङ प्रणालीमा थुप्रिएको तरलतालाई चलायमान बनाउन राष्ट्र बैंकले नीतिगत व्यवस्था केही खुकुलो बनाएको छ। तर यसले मात्रै नेपालको अर्थतन्त्र बलियो बन्ला? अर्थविज्ञ चन्द्रमणि अधिकारीसँग हामीले सोधेका छौं।
13: के छ भन्दा यसले नीतिगत लक्ष्यलाई वित्त नीति अर्थात बजेटले ल्याएको चलाउने कुरा भएन र मौद्रिक उपकरण पनि चलाएको छैन। अब केही नियामक कार्यविधिहरूमा केही लचकता अप्नाउन खोजिया देखिया छ, तर समग्रमा संरचनागत परिवर्तन गरेर यो अहिलेको लगानीलाई निष्क्रिय चाहिँ स्रोतलाई कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा भावी रोड म्याप चाहिँ देखाउन सकेका छैन। त्यस कारणले गर्दा यसले मात्रै आधारभूत रूपमा सिग्निफिकेन्ट ढंगले कर्जा थप प्रवाह हुने र अर्थतन्त्रलाई धेरै टेवा पुग्ने चाहिँ देखिँदैन। अब कर्जा भन्नलाई चाहिँ लचिलो मौद्रिक नीति भनिएको छ, सजगतापूर्वक लचिलो मौद्रिक नीति भनिएको थियो अर्कोचोटि, यसपालि लचक मौद्रिक नीति भनिएको छ। लचकता चाहिँ देखाउन खोजिएको छ, तर संरचनागत हिसाबले यो ढंगले चाहिँ कर्जा प्रवाह थपिन्छ है भन्ने कुरा चाहिँ भन्न सकिएको छैन। जस्तो केही केही कुराहरू नियामक हिसाबका कार्यविधिहरूमा जस्तो चाहिँ चेक अनादरका घटनाहरूबाट हुन सक्ने अप्ठ्यारोहरूलाई अलिकति लचिलो बनाउने, ऋण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापनलाई अलिकति सहज ढंगले व्यवस्थापन गर्ने, अनि दबावमा रहेका कर्जाहरूलाई पुनर्पालिकीकरण गर्ने, पुनरुत्थान गर्ने र कालो सूचीमा पर्ने कुराहरूलाई चाहिँ अलि सहज बनाउने, त्यसमा नपर्ने किसिमले गराउने भन्ने कुरा चाहिँ भनिएको छ। तर त्यसको ठोस कुराहरू आएको छैन। मूल कुरा चाहिँ के हो भन्दा हाम्रो समग्र यो वित्त नीति अर्थात ब्याङ्किङ व्यवस्थामै अहिले अलिकति संरचनागत परिवर्तनको आवश्यक छ। ब्याङ्क तथा वित्तीय संस्थाको वर्गीकरणको सम्बन्धमा अध्ययन भइरहेको छ भनिया छ, तर ब्याङ्क तथा वित्तीय संस्थाको अहिलेको वर्गीकरणको चरित्र चाहिँ यथावत रहने हो भने यसले अहिलेको मौद्रिक नीतिले मात्रै कर्जा विस्तारमा जुन 11% लक्ष्य हासिल गर्ने भनेर भनिएको छ त्यो हासिल हुन नसक्ने हुनाले अब यो ब्याङ्क तथा वित्तीय संस्थाको वर्गीकरण सम्बन्धी अध्ययन कस्तो छ र त्यसमा नेपाल सरकारले अर्थ मन्त्रालयले पनि कस्तो नीति लिन्छ भनेपछि त्यसले मात्रै अनि भन्न सकिन्छ कि
14: जसो अब निजी क्षेत्रको कर्जा प्रवाहमा 11% बढ़ाउने लक्ष्य राख्दै गर्दाखेरि फेरि नेपाली ब्याङ्कले विदेशी ब्याङ्कहरूको ऋण पत्रमा लगानी गर्न सक्ने पनि भनेको छ। यसले फेरि समग्रमा यता नेपालका व्यवसायी भन्दा पनि बाहिर चाहिँ लगानी जान सक्ने भन्ने आकलन गर्न सकिन्छ।
13: त्यो चाहिँ अब हुन त कसरी लगानी गर्ने दिने भन्ने कार्यविधि आइसकेको छैन होइन। कार्यविधि आउँदाखेरि धेरै कुकुलो सहज ढंगले जाने हो कि त्यसमा केही चाहिँ नि मापदण्डहरू कसरी राखिन्छ त्यसरी भन्न मात्रै सकिन्छ। तर हाम्रो यो ब्याङ्कमा भएको तरलताको एउटा चक्र पूरा गरेपछि फेरि यो कर्जा अलिकति पनि बढ्न थाल्यो भने चाहिँ यसमा भनौ न साँगुरो हुँदै जाने अवस्थामा यहाँले भन्नुभएको कुराले जुन विदेशी उसको चाहिँ सरकारी ऋण पत्रहरू खरिद गर्न सक्ने भन्या व्यवस्थाले त्यति बेला प्रभावित पनि गर्न सक्छ। यहाँ यो स्रोतको कमी हुन पनि सक्छ।
14: अर्थविद डाक्टर चन्द्रमणि अधिकारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
9: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीद्वय रायमाझी र खाँडसहित 16 जना दोषी ठहर, 29 असारमा सजाय सुनाइने, संविधान संशोधनको बहसपत्रमा नेकपा सहित 4 दलले हस्ताक्षर नगर्ने,
14: आगामी महिनादेखि महँगी दर घट्ने राष्ट्र बैंकको अनुमान, सार्वजनिक पदमा रिक्त हुनेले सार्वजनिक पदमा नियुक्त हुनेले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, व्यक्ति बीचको ऋण कारोबार बारे फेरि पनि अध्ययन गरिँदै प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक निजी क्षेत्रसँग छलफल गर्दै,
9: सरकारले सुकुम्बासीलाई राहत रकम उपलब्ध गराएसँगै होल्डिङ सेन्टर छोड्न ताकेता, 7 जिल्लामा बर्ड फ्लू संक्रमण नियन्त्रणमा, कतारमा विदेशी कामदारले शर्तसहित हड़ताल गर्न पाउने,
14: गाजाको सरकार विघटन गर्ने हमासको घोषणा, राष्ट्रसंघ समर्थित नागरिक सरकारलाई नेतृत्व दिन आग्रह, हर्मुज जलमार्गमा ट्याङ्करमाथि आक्रमण फेरि तनाव बढ़दै,
9: र विश्वकप क्वार्टर फाइनलमा पुग्ने 8 टोलीको टुंगो स्विजरल्याण्ड 72 वर्षपछि पहिलो पटक क्वार्टर फाइनलमा, अब एक दिनको विश्रामपछि क्वार्टर फाइनलका खेल शुरू हुने।
14: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिकामा रवि मिश्रले बनाउनु भएको कर्नर किक शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुनमा एउटा कुकुर र अर्को कुखुराको संवादलाई जोड्न खोजिएको छ। रेबिज खोपको अभाव बढ़ेको बेलामा बर्ड फ्लू संक्रमण तीव्र बनेको छ। यही बीचमा दुईको कुराकानीलाई यहाँ देखाउन खोजिएको छ। कुखुराले केही भन्दै गरेको जस्तो देखिएको छ। माथि यस्तो लेखिएको छ, हामी नै समयम अपनाउनु पर्ने भयो पाङ्गे दाई, सरकारको भर भएन।
9: हौस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: कोही मान्छेहरू सत्ताको आडमा वा चाहिँ वैयक्तिक इन्ट्रेस्टमा वा वैयक्तिक लोभ लालचमा फसेर कुनै पनि बदमाशीका घटनामा संलग्न छन् भने हामी त्यसको कुनै पनि चाहिँ बचाउ गर्दैनौ, गरे हुन्छ। तर एउटा कुरो के हो त भन्दाखेरि केपी शर्मा ओलीलाई कार्की आएको कथित प्रतिवेदनका भरमा थुन्ने पछि अदालतले त्यसलाई इन्कार गर्यो, छोडिदियो। विष्णु पौडेललाई अहिले चाहिँ अब एउटा खै उहाँको आदेशमा कसको केस चेयर कसकोमा हस्तान्तरण गरेको भन्ने नाम,
1: विष्णु पौडेललाई त तपाईँ पनि भेटेर आउनुभयो नि त होइन हिरासतमा। विष्णु पौडेलजीको अवस्था के छ अहिले? उहाँमाथि पनि गम्भीर आरोपहरू छन् नि त।
0: होइन, म आफै पनि भेटेर आएँ। विष्णु पौडेल चाहिँ प्रहरी वृत्तमा हुनुहुन्छ पुलचोकमा, उहाँले भन्दै हुनुहुन्थ्यो मैले भनेर त्यो पनि लिखित छैन, केही छैन, प्रमाण छैन, मौखिक मैले आदेश दिएको भरमा चाहिँ कसको सेयर कसलाई हस्तान्तरण गरेको भन्ने अभियोग लागेको छ भनेपछि जे लगाउँदा पनि हुँदो रहेछ। यद्यपि छानबिन होस्, म त अझ के चाहन्छु भने हिजो हामीलाई भोट बिगार्नका लागि, जनमत बिगार्न, जनतामा नकारात्मक सन्देश फैलाउनका लागि हिजो के गरिएन तपाईँले सबै सुन्नु भएको छ। गिरिबन्धुदेखि लिएर यति ओम्नीदेखि लिएर सारा स्क्यान्डलहरू मचाएको ती जम्मै छानबिन हुन्, प्रत्येकमा एमालेका मान्छेहरूले सफाई पाएपछि
1: एमालेमा अग्रवाल भन्दा रहेछन् नि त होइन?
0: त्यो त भन्दा पनि भइगयो नि, मैले भने
1: एमालेका अग्रवाल विष्णु पौडेल भनेर चर्चा परिचर्चा हुँदो रहेछ क्या पार्टीमा।
0: होइन, भन्छ मान्छेहरूले भन्न त पाइहाल्छ, तर त्यो त प्रमाण पुगोस्, उहाँले चाहिँ गरेको बदमासी देखियो, त्यो त हामीले स्वीकार्छौँ, मैले अघि भनिसके त। तर बिना प्रमाणका तथ्यहीन कुरा गरेर अनुमानका भरमा चाहिँ आरोप लगाउने कुरा, मान्छेलाई लाञ्छित गर्ने कुरा, मिडियामा छाप्ने कुरा, फेसबुकमा लेख्ने कुरा, त्यसका आधारमा मान्छेको चाहिँ कति ठुलो परिवारलाई असर पर्ला, कति ठुलो अन्याय होला, तपाईँ सम्झिनुहोस् त। एउटा हिन्दी फिल्ममा चाहिँ मान्छेलाई चाहिँ अनावश्यक अभियोग लगाइएको हुन्छ मान्छे मारेको, पछि चाहिँ त्यो मान्छे जिउँदै भेटिसकेपछि अनि फेरि पछि गएर त्यो 20 वर्ष जेल बसेर छुटेको मान्छेले मारिदिन्छ, त्यस्तो चाहिँ प्रतिशोधको घटना पनि हुन्छन् कहिले काहीँ। त्यस किसिमका चाहिँ तपाईँको फिल्मको जस्तो चाहिँ घटनाहरू यो नेपालमा चाहिँ अहिलेको सरकारले यो हिसाबले प्रतिशोधपूर्ण तरिकाले गरिरहेको छ। यिनीहरूले जम्मा जानेकै के हो भने मान्छेलाई दुःख दिने। अहिले हेर्नुहोस् न सुकुम्बासीहरूको हालत के छ, के फरक पर्थ्यो आखिर यत्रो वर्ष उहाँहरू बस्नु भएकै थियो, समयमा पर्खेर सबैको लगत लिएर हिसाब किताब चाहिँ उहाँहरूको जग्गा देशभरि छ कि छैन सम्पूर्ण कुरा खोजेर वैकल्पिक कुनै ल ठिक छ सानै भए पनि त एउटा टहरो बनाएर चाहिँ कुनै ठाउँमा सार्न त सकिन्थ्यो होला नि त। आज म समाचार सुन्दै थिएँ एकजना पासवान थरको व्यक्ति चाहिँ 15 दिनदेखि भौतारिएर डेरा खोज्दै काठमाडौँमा।
1: अहिले कुरा गरेको छु बागमती सभ्यता समितिको चाहिँ अध्यक्षसँग कुरा गरेको छु, डाक्टर आनन्द सिंह भाटसँग होइन, उहाँले मलाई भन्नुभएको छ हामीले चाहिँ जो जति कुराहरू बाहिर आएका छन् त्यस्तो गरेकै छैनौँ, भोगोकै राखेकै छैनौँ, उहाँहरूको सुरक्षामा हामी दिन रात तत्पर छौँ भनेर भन्नुभएको थियो क्या भर्खर।
0: उहाँले भनेको पत्याउने कि त्यो खाना नपाएको मान्छेले भने पत्याउने, उहाँले भने पत्याउने, बालेनले भने पत्याउने कि सुदन गुरुङले भने पत्याउने कि घरबार नभएर त्यहाँ चाहिँ बिरामी भएर बसेको मान्छे पत्याउने, इन्द्रबहादुर राई पत्याउने कि आत्महत्या गर्ने मान्छेहरू पत्याउने कि त्यहाँ बिरामी भएर मरेका मान्छेहरूको दृश्य पत्याउने कि यिनले भने पत्याउने, यस्ता नाटकका कुरा यिनको कतिजेल पत्याइदिने होला। त्यो किसिमले सुकुम्बासी नेपालका नागरिक होइनन्, उनीहरू नेपालको नागरिकता बोकेका नेपालका नागरिक हुन् र नागरिकको आन बस्न बाँच्न पाउने अधिकार हामीले संविधानमा सुनिश्चित गरेका छौँ, कानूनमा सुनिश्चित गरेका छौँ। मान्छेको त्यो बाँच्न पाउने न्यूनतम अधिकार पनि खोसेर अनि ठूला कुरा गर्ने यिनीहरूले केही भएको छैन भनेर भन्ने दुनियाँ मान्छेहरू दिनै पछि रुएर बोलिरहेका छन्, टेलिभिजनमा बोलिरहेका छन्। एउटा चाहिँ एक दुईजना केही मान्छेहरू थिए होलान् हुकुमवासी त्यहाँ, म इन्कार गर्दिन, त्यो पनि त स्क्रिनिङ गरेर चाहिँ उनीहरूलाई तिमीहरू आफ्नो जग्गा फलान ठाउँमा छ, तिमीहरूको कुन ठुलो कुरो थियो डिजिटल माध्यमबाट तत्काल खोज्न सकिन्थ्यो, तिमीहरूको घर यहाँ छ तिमीहरू त्यहाँ जाऊ भनेर साँच्चीकै सुकुम्बासी साँच्चीकै घरबार विहीन साँच्चीकै गरिब मान्छेलाई चाहिँ विकल्पको व्यवस्था गरिदिएर चाहिँ अनि तपाईँहरू चाहिँ यहाँ गएर बस्नुहोस् अब भन्दा यो नागरिकलाई के फरक पर्थ्यो भन्नुहोस् त। यति किसिमको गरिब गुरुबारलाई पेल्ने, मान्छेहरूलाई चाहिँ दुःख दिने, नगर प्रहरी लगाएर पहिला मेयर हुँदाखेरि मान्छे कुटेको चाहिँ तपाईँ हामीले झल्झली सम्झेका छौँ, स्टन्टबाजी गर्ने, हल्ला खल्ला गर्ने, गृहमन्त्रीको ताल देखिहाल्नुभयो होला चाहिँ, गाउँ गाउँमा गएर चाहिँ तपाईँको चाहिँ मान्छेहरूलाई केटाकेटी जस्तो चाहिँ घुमिरहेका छन्। यस्तो किसिमको कुन त्यस्तो चिज
1: दुईवटा मोबाइल कब्जामा लिनुभएको छ गृहमन्त्रीजीले होइन,
0: उहाँ आफै चाहिँ मोबाइल कब्जा लिए हिँड्नुहुन्छ प्रहरीको के काम हो, गृहमन्त्री आफै लौरो लिएर मान्छे कुट्दै हिँड्ने, मोबाइल खोज्दै हिँड्ने,
1: पूर्वाधार मन्त्रीले भन्नुभएको छ अब राम्रोसँग काम गरेनौ भने स्थानीय तहका मात्र होइन प्रदेशका मन्त्रीलाई पनि थुन्छौ भन्नुभएको छ हिजो।
0: म सबै खुट्टा खुट्टा भाँचिदिन्छौ मान्छे थुन्छौ यस्तो किसिमको
1: राम्रो काम भएन भने होइन नेता कार्यकर्ताहरू पुरानाका खुट्टा भाँच्नेदेखि लिएर थुन्ने काम गर्दैछ सरकारले
0: ठिक छ यदि चाहिँ उहाँहरूसँग त्यो आँट छ हिम्मत छ भने मैले अघि भनिहालेको छु गरे भो खोजबिन गरे भो छानबिन गरे भो अध्ययन गरे भो कारवाही गरे भो केही भन्नु छैन तर व्यक्तिगत प्रतिशोधका आधारमा कसैसँग रिस उठेको छ भन्ने आधारमा चाहिँ नि कुनै तथ्य प्रमाण आधारहरू बेगर चाहिँ उहाँहरू जबरजस्ती किसिमले चाहिँ गर्नुहुन्छ भने अहिले रापताप होला चुनाव जितेको अलि दिनलाई चाहिँ रापतापले काम गर्ला तर सधैँभरि काम गर्दैन भन्ने कुरा हेक्का रास्ता हुन्छ संसारका कुनै पनि तानासाहरू यस किसिमले चाहिँ पेल्नेहरू टिकेको कुनै रेकर्ड छैन त्यस कारणले गर्दाखेरि यस्ता तानासाहीहरू ढाल्ने कुरामा पनि जनता त्यत्तिकै तात्नेवाला छन् यो कुरो चाहिँ यिनीहरूले हेर्का राखुन् यस कारणले गर्दाखेरि चाहिँ म तपाईँको रेडियो मार्फत के कुरा जानकारी गराउन चाहन्छु भने उहाँहरूले आफूले पेश गरेको सम्पत्ति विवरण त्यसको कुनै ट्याक्स तिरेको हुनु नपर्ने कुनै पान नम्बर चाहिएन कुनै उहाँहरूको स्रोत चाहिएन जति पेश गरे पनि भयो जति छ भने पनि भयो अस्ति गिटी कुटेर आउनेहरूका पनि तोलाका तोला सुन त्यसपछि चाहिँ अस्ति भर्खर बाबुले चाहिँ खेती किसानी गरेर पढाएको भन्नेहरूका पनि अरबौंका चाहिँ सम्पत्ति त्यो स्वाभाविक मानिने अनि अर्कालाई चाहिँ शंका लाग्यो भनेर लगेर थुन्ने यस किसिमको चाहिँ अपराधजन्य जुन क्रियाकलाप गर्दैछन् त्यसको चाहिँ पछि पाप धुरीबाट कराउँछ भन्छन् हेर्दै जानु होला त्यो पछि चाहिँ कसै कुन रूपमा प्रकट हुन्छ त्यो आफै यिनीहरूले भोग्छन्
1: सरकारले चाहिँ भ्रष्टाचार विरूद्ध निर्मम भएर काम गरिरहेछ होइन यसमा चाहिँ तपाईँ सन्तुष्ट हुनुहुन्छ
0: कुनै मामलामा पनि उहाँहरूले भ्रष्टाचार केही कुरोको छानबिन गर्दा पनि तपाईँको राम्रोसँगले तहकिकात गरेर राम्रोसँगले चाहिँ त्यसका प्रमाणहरू खोजेर तथ्यहरू खोजेर अभियोजन गरेर त्यसपछि चाहिँ अदालतमा लगेर अदालतले पक्राउ पुर्जी जारी गरेपछि मान्छे पक्रिँदा भयो नि त तर कसैसँग रिस उठो अथवा चाहिँ कसै कहाँ खेल्नु पर्यो अलिकति चाहिँ त्यसलाई चाहिँ दुःख दिनु पर्यो कसैलाई डिप्रेस गर्नु पर्यो वा उहाँहरूलाई डेमोरलाइज गर्नु पर्यो भने च्याप्प पहिला समात्ने अनि आधारहरू खोज्दै हिँड्ने कुरा चाहिँ सुहाउँछ सरकारले राज्यले त्यति निर्मम हुन सुहाउँछ कोही नागरिकहरूप्रति रिसुटो होला उहाँहरूलाई हल्ला आयो होला बजारमा फलानाले खायो त्यसले सको भन्ने बजार हल्लाका भरमा सरकार चल्न मिल्छ तथ्य प्रमाण आधारहरू खोज्नु पर्दैन सरकारका यत्रा निकायहरू छैनन् अहिले तपाईँले देखिरहनु भएको छ उहाँहरूका सरकारी हरकतहरू क्रियाकलापहरू कसरी अघि बढाएका छन् सरकारमा बसेका मान्छेहरू यति चाहिँ नालायक हुन मिल्छ यति हल्का हुन मिल्छ कमसे कम पनि त केही न केही तथ्य प्रमाणहरू आधारहरू खोज्दाखेरि कुन निकायले छेकेको छ राष्ट्रिय अनुसन्धान विभाग उहाँहरूसँग छ नेपाल प्रहरी लगाउँदा भयो अख्तियार छ अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर 5 घण्टा चाहिँ निर्देशन दिने हप्काउने मनपरी गाली गर्ने अश्लील शब्द बोल्ने त्यसपछि चाहिँ तपाईँको म उस्तै पर्दा प्रधानमन्त्रीले 5 वर्ष पनि गरिदिन्छु भनेर गफ लाउने ए बाबा एक यो जनमत सधैँका लागि ल्याएको हो भन्ने उहाँहरूले छान्नु भएको छ हिटलर त ढल्या छन् एकपल्ट आएको भोट चाहिँ यो जिन्दगीभरिका लागि आएको भोट हो यस्तो भोट त अरूले पनि ल्याएका थिए नि त्यस कारण यस किसिमको दम्भ देखाउनु प्रधानमन्त्रीका लागि सरकारका लागि कुनै पनि हिसाबले त्यो न्यायचित पनि हुन सक्दैन त्यो जायज हुन सक्दैन र कसैले पनि त्यसलाई जायज छाड्याउन सक्दैन
1: यहाँको महत्वपूर्ण सबैका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु विशाल भट्टराईजी नमस्कार
0: धन्यवाद
1: नेकपा एमालेका नेता विशाल भट्टराईजी श्रोता नेपाली बसमा छोटो विश्राम विश्रामपछि पुनः उपस्थित हुनेछौ
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौं

0: Channel, that is bonus pound.
1: It's a top 10 artist home.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: विषयमा चारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
1: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
2: डिस होम इन्टरनेट
3: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका सांसद सार्वजनिक लेखा समितिका सभापति भरत खड्का हुनुहुन्छ। भरतजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा उहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: गुड मर्निङ।
3: अहिलेको अवस्थामा सरकार निर्मम भएर भ्रष्टाचार विरूद्ध काम गरिरहेको छ, संसदमा हुनुहुन्छ, यहाँ सदनमा हुनुहुन्छ, प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सरकारलाई 100 दिनको उपलक्ष्यमा कति नम्बर दिनुहुन्छ आज?
4: अब यो 100 दिनको उपलक्ष्यमा कति नम्बर दिने भन्दा पनि 100 दिनमा नै सबै कुरा मूल्याङ्कन गर्ने अवस्था आउँदैन। तर सरकारले 198 बुदाको कुरा गरिरहेको छ, अब त्यो कुरा त जनमानसमा त्यो अब आइसकेका हुनाले त्यसको समीक्षा त भइराखेकै छ। तर मेरो अलि फरक दृष्टिकोण के हो भने, 100 दिनमा धेरै कुराहरू अहिले मूल्याङ्कनै गरिसक्ने बेला भएको छैन। जहाँसम्म तपाईँले भन्नुभयो,
3: नम्बर
4: भन्ने कुरो अहिले नम्बर अहिले नम्बर दिने बेला पनि भएको छैन।
3: 100 मा कति? 80?
4: हजुर,
3: 100 मा 80?
4: नहीं, अहिले नम्बरै दिने पनि बेला भएको छैन। मैले भनिहालेँ, अहिले धेरै कुराहरूको अहिले त्यसको मूल्याङ्कनै गर्न सक्ने अवस्था छैन। जहाँसम्म तपाईँले भ्रष्टाचार सम्बन्धीको कुरा गर्नुभयो, भ्रष्टाचार निवारण गर्नुपर्ने कुरामा कसैको दुई मत छैन। यसमा हाम्रो सबैको साथ र सहयोग र सहकार्य हुन्छ। यो देशमा सबैभन्दा ठूलो भ्रष्टाचार नै एउटा जड हो, तर त्यो विधि र कानून सम्मत तरिकाले हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यसैले त्यसलाई विधि प्रक्रिया कानून कै आधारमा ती कुराहरूलाई निरूपण गर्नुपर्छ। किनभने
3: भुटानी शरणार्थी प्रकरणमा पनि त तपाईँकै पार्टीका शीर्ष नेताहरू पूर्व गृहमन्त्री बालकृष्ण खाँडहरू त दोषी करार हुनुभयो नि त, होइन?
4: होइन, एउटा कुरो के हो भन्दाखेरि, जसले गल्ती गर्छ कानूनको हिसाबमा त्यो दोषी पनि हुन्छ, उसलाई दण्ड पनि हुन्छ, जोसुकै मान्छे भए पनि। त्योसँग हाम्रो कुनै कुरा छैन। हामीले के भनेका छौँ कंग्रेसले भने, विधिसम्मत तरिकाले यो काम अगाडि बढाउनुहोस्। जो पनि पढ्न सक्छ, जसले गलत गर्छ त्यो त पढ्छ, त्यसरी यसलाई विधि प्रक्रिया र कानून बमोजिम नै बढाउनुहोस्। पूर्वाग्रहको हिसाबमा कसैलाई कुनै हिसाबमा दुःख दिने काम मात्र नगरौ, किनभने नेपालको संविधानमा यो कुरा व्यवस्था छ कि कानूनी प्रोसेस छ, यसका अङ्ग प्रत्यङ्गहरू छन्, तिनीहरूले स्वच्छ तरिकाले काम गर्ने वातावरण पनि पाउनुपर्छ। अब भ्रष्टाचारलाई उन्मूलन गर्ने कुराहरूमा केही दुई मत छैन, यो विधिसम्म तरिकाले अगाडि बढाउनु पर्छ।
3: होइन, अब अहिलेको अवस्थामा सरकार चाहिँ को बाटो त्यसको ट्र्याक होइन, शासकीय सुधारका 100 वटा बुदाहरूमा नजिकबाट हेर्दाखेरि सही बाटो समाइरहेको छ सरकार?
4: अब मलाई के लाग्छ भन्दाखेरि, अब सामाजिक सञ्जालमा त धेरै कुरा आएका छन् शासकीय सुधारदेखि सबै कुराहरू, त्यसको प्रत्यक्ष प्रभाव जनताले कसो अनुभूति गरेका छन् भन्ने कुराहरू वस्तुगत रूपमा जनताको अनुभवलाई कस्तो किसिमको अनुभव प्राप्त गरेका छन् त्यो कुरा नै अन्तिम हुन्छ जस्तो मलाई लाग्छ। तर एउटा कुरो विडम्बना भन्नै के पर्छ भन्दा, मैले एउटा सचेत नागरिक र एउटा जनप्रतिनिधिको हिसाबले कर्मचारीमा जुन सन्त्रासको वातावरण पैदा गरिएको छ त्यो राम्रो होइन। किनभने निजामती कर्मचारीदेखि लिएर यो षड्यन्त्र छ राज्यको, त्यो स्थायी सरकार हो, त्यो एउटा सिस्टममा चल्छ, कानूनमा चल्छ, प्रक्रियामा चल्छ। त्यसैले त्यो कुरालाई त्यही ढंगले त्यसलाई व्यवस्थापन गर्न सक्नुपर्छ। डर धम्की सन्त्रास के होइन, त्यसो भएका कारणले के हो भन्दा, जब सिस्टमले काम गर्छ, सिस्टमलाई प्रधान हामीले दिन्छौ भनेपछि नि त्यो मेसिनरी पनि त्यही ढंगले चल्छ र जसले सही रिजल्ट दिन सक्छ। र तपाईँ शक्तिको भरमा कति दिनकालाई सन्त्रासमा राखेर काम गराउनुहुन्छ, त्यसको परिणाम पनि राम्रो आउँदैन। त्यसैले सबैलाई सम्मान गरेर ती संयन्त्रहरूलाई त्यही ढंगले व्यवस्थापन गरेर जनतालाई सर्भिस डेलिभरी गर्ने कुरामा त्यो सहजता दिनुपर्छ र जसले गर्दाखेरि प्रशासनिक सुधारको अनुभूति त्यसपछि मात्र आउँछ। तर अहिले सन्त्रासको कुरा छ, यो राज्यले गर्नु हुँदैन, सरकारमा बसेका मान्छेले कुनै पनि वर्ग जात जाति र पेसाका मान्छेलाई सन्त्रासमा राख्नु हुँदैन, किनभने सरकार गार्जेन हो। त्यसो भएका कारणले गार्जेनले गार्जेनको काम गर्नुपर्छ, राम्रो गर्नेलाई प्रोत्साहन गर्नु पर्यो, गलत गर्नेलाई कानूनी रूपमा दण्ड दिनुपर्छ। र सर्भिस डेलिभरी सबभन्दा हाम्रो यहाँको समस्या हो। सम्मानजनक रूपमा ले पिपुलले राज्यका हरेक अङ्गबाट चाहिने सर्भिस सम्मानजनक रूपमा पाउनुपर्छ, त्यो अनुभूति दिलाउने कुरामा सरकारले जानुपर्छ, सन्त्रासको भरमा हुँदैन।
3: अब सरकार चाहिँ जुनसुकै हालतमा पनि जुनसुकै उपाय अपनाएर पनि फास्ट ट्र्याकबाट भ्रष्टाचारीहरूलाई कानूनी कडकडामा उभ्याउने, गलत गर्नेहरूलाई चाहिँ सजाय दिने, थुनेर हुन्छ कि खुट्टा बाँचेर हुन्छ कि होइन, मन्त्रीहरूलाई थुनेर हुन्छ कि, हरेक कुराले चाहिँ सरकार चाहिँ एग्रेसिभ भएर अगाडि बढ्दैछ नि त अहिले, होइन खड्काजी?
4: अब हामी कुन पदमा छौं, हाम्रो जिम्मेवारी के हो र हाम्रो दायित्व के हो भन्ने कुरा सबैले तहगत रूपमा पाएको जिम्मेवारीबाट बुझ्नु जरूरी छ। र हाम्रा भाषा शैली शब्द चाहिँ कस्तो हुनुपर्छ त्यो पनि हामीले ख्याल गरेर बोल्ने विषय हो। लहरको भरमा जताभावी जुनसुकै शब्द पनि बोल्ने कुरा आउँदैन। खुट्टा भाँच्ने शब्द भनेको खेदजनक हो, र कसैले गलत गर्छ भने त्यसलाई कानूनी कार्यवाही गर्ने, कानूनी कडघरामा ल्याउने कुरा हो। यो भ्रष्टाचार निवारणका कुराहरूमा एउटा कुरो के छ भन्दाखेरि, हिजोदेखि नै यो कुराहरूको शुरूआत भएको छ नि, किनभने अख्तियार जस्तो संस्थालाई अधिकार सम्पन्न बनाएको छ र जसले गल्ती गरे पनि त्यसलाई कानूनी कडघरामा कार्यवाही भएका छन्, त्यो त हिजोदेखि चलिआएको कुरा हो। यसलाई बढी हल्ला गर्नुभन्दा परिणामले देखाउने कुरा हो सेमजी, मैले यस्तो गरे उस्तो गरे यसलाई यस्तो गरे भन्ने होइन, मैले फाइल खोले त्यो होइन, फाइल भनेको कानूनले खोल्ने हो, प्रक्रियाले खोल्ने हो, व्यक्ति र फाइल खोल्ने भन्ने कुराहरू त्यो आडम्बर हो के, किनभने सरकारले राम्रो काम गर्यो भने त्यो श्रेय त सरकारलाई जाने हो नि, मैले फाइल खोले मैले यस्तो गरेँ भन्नुपर्छ र पर्दैन, राम्रो रिजल्ट दियो भने त जनताले त सरकारलाई नै त्यो श्रेय दिन्छ। त्यसैले मलाई के लाग्छ भन्दा अहिलेको सरकार कता कता यो अलिकति दीर्घुस्तातिर गएको जस्तो हामीलाई आभास भएको छ, सेपरेसन अफ पावर चेक एन्ड ब्यालेन्सको सिद्धान्तलाई इग्नोर गरेको जस्तो देखिन्छ। संवैधानिक अङ्गहरूलाई पनि एउटा मनोवैज्ञानिक प्रभाव पार्ने, सन्त्रास पैदा गर्ने यस्ता कुराले के हुन्छ भन्दाखेरि संविधानको मूल मर्मलाई यसले सघाउ पुर्याउँदैन। त्यसो भएका नाताले कुनै पनि काम गर त्यो काम संविधान सम्मत, कानून सम्मत र प्रक्रियासँग तरिकाले गर, त्यो कुरामा नेपाली काँग्रेसको साथ रहन्छ, किन भन्दा त्यही कुरा गर्नका लागि यी पार्टी आएका हुन्, दल आएका हुन्। त्यसैले सबैलाई सम्मानपूर्वक व्यवस्थापन गरौं, कानूनी राज्यको अपधारणालाई यसलाई स्थापित गरौं, सुशासन स्थापित गरौं र एउटा सिस्टम प्रधान हो भन्ने किसिमलाई अगाडि बढाऊ। र सरकारमा जुनसुकै पार्टीको मान्छे बस्दा पनि त्यो हाम्रो अभिभावक हो भन्ने खालले हरेक मान्छेहरूले त्यसलाई महसुस गर्ने किसिमले हाम्रा व्यवहार हाम्रा कार्यशैली हुनुपर्छ। अब यो सत्ताको महात्मा पावरले मैले जे पनि बोल्नुपर्ने, सबै कुछ म हुँ, संविधानमै हुँ, कानूनमै हुँ, मैले बोलेको कुरो अन्तिम हो भन्ने जस्तो जुन आडम्बरी छ त्यो कुराले यो सिस्टमलाई यो संविधानलाई सघाउ पुर्याउँदैन। यसको दीर्घकालीन ठूलो असर पुग्छ, त्यसले आफूलाई खान्छ भोलि। त्यसैले हामीले खोजेको के हो भन्दाखेरि सुशासन हो, न्याय हो, शान्ति हो, आर्थिक प्रगति हो, यसतर्फ सबै दललाई साथमा लिएर सरकारले राज्यका सबै अङ्गलाई सबै संयन्त्रलाई एउटा विश्वासमा लिएर यिनलाई सही ढंगले समन्वय गरेर व्यवस्थापन गर्यो भने हामी कमसेकम हाम्रो उद्देश्य पूरा हुन सक्छ, हामी सुशासन दिन सक्छौ, आर्थिक प्रगतितिर अगाडि बढाउन सक्छौ, राष्ट्रियतालाई दरिलो बनाउन सक्छौ, जनताको कन्फिडेन्स राज्यका प्रति बढ्दै जान्छ, योतिर सरकारको ध्यान जानुपर्छ।
3: एमजी
4: तपाईँलाई पनि धन्यवाद, कहिलेकाहीँ मेरो पनि विचार लिनुहुन्छ, त्यसको लागि तपाईँ र तपाईँको टिमलाई हार्दिक धन्यवाद। जय नेपाल।
3: हस् नमस्कार। उहाँ साधारण लेखा समितिका सभापति एवं नेपाली कंग्रेसका सांसद भरतको आदरणीय श्रोता, यतिखेर सरकारले मौद्रिक नीति ल्याएको छ, मौद्रिक नीति खुकुलो गरी आएको छ, मौद्रिक नीतिले राष्ट्र बैंकलाई खुकुलो हुने गरी काम गर्नका निम्ति सहज गराएको भन्ने विषय पनि आएको छ। नागरिक र व्यवसायका लागि राहतका घोषणा छन्। कर्जा विस्तार गर्न कालो सूचीमा सहुलियतदेखि कर्जा पुनर्स्थापनासम्मका योजनाहरू ल्याइएका छन्। मौद्रिक नीति कस्तो आयो त? अर्थविद डाक्टर दिलनाथ दंगाल यतिखेर हाम्रो टेलिफोन सम्पर्क हुनुहुन्छ। दिलनाथजी नमस्कार, स्वागत छ नेपाली भाषामा यहाँलाई।
5: हजुर हजुर एमजी, नमस्ते नमस्ते
3: डाक्टर साहब। मौद्रिक नीति कस्तो आयो? यसले चाहिँ जनतामा राहत ल्याउँछ, जनताहरू खुसी छन्। मौद्रिक नीति आइसके पछाडि लचिलो आयो
5: यस्तो छ। यो धेरै वर्षपछि अर्थमन्त्री र गभर्नरको दिशा एउटै भएको तरिकाको चाहिँ बजेट, के अरे यो बजेट र अहिलेको यो मौद्रिक नीति आएको देखिन्छ होइन। यो चाहिँ कस्तो हुन्छ भने नीतिगत रूपमा यिनीहरू जहिले पनि दुईटा दिशातिर जान्छन्। एउटाले चाहिँ के गरिरहेको हुन्छ भने सकेसम्म खुकुलो तरिकाले अर्थतन्त्रलाई बढाउनको लागि धेरैभन्दा धेरै खर्च गर्न चाहिरहेको हुन्छ सरकारले चाहिँ होइन। तर त्यसलाई चाहिँ धेरै पैसा छैन है, धेरै खर्च गर्दाखेरि अनावश्यक खर्चहरू छ, मूल्य वृद्धि हुन्छ भन्ने ढङ्गले राष्ट्र ब्याङ्कले कन्ट्रोल गर्नुपर्नेमा अहिले चाहिँ दुईजना मिलेर सँगसँगै एउटै दिशातिर गएको, एउटाले अर्कालाई चेक एन्ड ब्यालेन्स नगरेको अवस्था छ पहिलो कुरा। दोस्रो कुरा ठिक छ, अब यता जुन अर्थ मन्त्रालय अथवा नेपाल सरकारको कुरा गर्नुपर्दा चाहिँ अब सरकार चाहिँ तपाईँको जहिले पनि चुनावबाट लडेर आए जस्तो गर्ने त फेरि चुनाव लड्नुपर्ने जस्तो गर्ने पनि हुन सक्छ। त्यो अवस्थामा उसले त अलिकति धेरै आर्थिक वृद्धि 7% आर्थिक वृद्धिको परिकल्पना गरेर जनतालाई धेरै गर्न खोजेको देखाउनु पर्ने। तर राष्ट्र ब्याङ्कमा त दुई चारजना विज्ञहरू हुन्छन् भन्ने सुनेको थिएँ मैले। कमसेकम अहिलेको तपाईँको 4 खर्बको पुँजीगत खर्च त्यसमा पनि 35% भन्दा यो सरकारले गर्न सकेको छैन। 7% आर्थिक वृद्धि हासिल गर्ने गरिकनको लिएर आउँदा यो आफैमा मलाई चाहिँ कुनै विज्ञहरूले भन्ने भाषा जस्तो लाग्दैन। त्यसले गर्दा यो सम्भवै छैन 7% आर्थिक वृद्धि दर होइन। अब मूल्य वृद्धिलाई 5.5% राख्ने भनेर भनेको छ। तपाईँको अहिले बजारमा जानुभयो भने हामीले प्रयोग गर्ने घरायसी वस्तुहरू अधिकांश वस्तुको चाहिँ 50-60% मूल्य वृद्धि भएको छ। तपाईँ चाहिँ खाद्यान्नमै जानुहोस्, तपाईँ केरा लगायतका फलफुल तरकारीहरूमा जानुभयो भने अनि उसले 5.5% मूल्य वृद्धिलाई कन्ट्रोल कसरी गर्न सक्छ? मलाई त्यो पनि त्यो सम्भव छैन। एउटा अर्को कुरा चाहिँ एउटा नयाँ कुरा के लिएर
3: आइरहेको छ, 11% कर्जा विस्तारको लक्ष्य पनि लिएको छ होइन। चेक अनादरको कालो सूचीमा पनि सहुलियत दिने भनिएको छ, कर्जा पुनर्स्थापन निर्देशिका ल्याउने पनि भन्यो, बैंकहरूलाई विदेशी ऋण पत्रमा लगानीको अवसर पनि ल्यायो। यो अलिकति राम्रो छ नि त।
5: यो तेस्रो जुन तपाईँले भन्नुभयो यो नयाँ कुरा आएको छ, यसले चाहिँ अब अहिले जुन हाम्रोमा 34 खर्ब बराबरको विदेशी मुद्रा थुप्रेर बसेको छ, यो चाहिँ ब्याङ्क वाणिज्य ब्याङ्कहरूले अब विदेशी सेयरहरूमा लगानी गर्न चाहँदा गर्न सक्ने भए प्रोत्साहन गरेको देखिन्छ। र त्यो बापतमा चाहिँ अब नेपालमा विदेशी मुद्रा बेच्नुपर्ने हुन्छ, विदेशी मुद्रा चाहिँ तपाईँ त्यसरी विदेशी मुद्रा किन्नुपर्छ राष्ट्र ब्याङ्कले किन्दा अथवा वाणिज्य ब्याङ्कहरूले किन्दाखेरि चाहिँ जनतामा धेरै पैसा जान्छ र त्यसले नराम्रा कुराहरू ल्याउन सक्छ भनेर तत्कालै उसले चाहिँ त्यो पैसालाई चाहिँ फेरि राष्ट्र ब्याङ्कसँगै जाने जुन नीति लिएर आएको छ त्यो आफैमा एउटा सकारात्मक जस्तो चाहिँ देखिन्छ। अब त्यो कति कार्यान्वयन गर्न सक्छ भन्न सकिँदैन। अब 11% कर्जा प्रवाह भनेर भनिएको छ, तपाईँ अहिले चाहिँ व्यापारीहरूमा जुन देखिएको त्रास छ, त्रासले गर्दाखेरि व्यापारीहरू अहिले यतिका धेरै पैसा हुँदाखेरि पनि बजारमा लगानी गर्न चाहिरहेको अवस्था छैन र उनीहरूले 11 गर्यौँ कि 15 गरौँ, मलाई यो वातावरण नमिलाइ, लगानी गर्ने वातावरण नमिलाइकन त्रासको वातावरणबाट चाहिँ व्यापारीहरूलाई अथवा निजी क्षेत्रलाई ननिकालिकन कर्जा प्रवाहको लक्ष्य जतिसुकै राखे पनि कर्जा लिनेले लिँदैन भने तपाईँ के गर्नुहुन्छ? अहिले नै तपाईँले हेर्नुभयो भने बजारमा हेर्नु न, कर्जा यति धेरै छ, राष्ट्र ब्याङ्कले पैसा खिचेको खिचेछ तर लगानी भएको छैन। त्यसले गर्दा त्यो 11% पनि मैले चाहिँ वातावरण नमिलाइ खाते तुक देख्दिनँ। र समग्रमा मलाई लाग्छ यो मोनिटरी पोलिसी जतिसुकै खुकुलो गरेर ल्याए पनि मलाई लाग्छ यसको 15-20% 25% भन्दा कार्यान्वयन हुने अवस्था म देख्दिनँ। किनभने पहिलो कुरो बजेटबाटै समस्या भएर आएको छ। अर्को तपाईँलाई महत्त्वपूर्ण कुरा भन्यो, जबसम्म चाहिँ मानव अधिकार आयोगले दिएको प्रतिवेदन कार्यान्वयन हुँदैन तबसम्म जनतामा कुनै पनि आशा जाग्दैन। त्यसले गर्दाखेरि यी मोनिटरी पोलिसीमा देखाइने कुरा, बजेटमा देखाइने कुरा यी त बेतुका कुरा हो।
3: अनि एउटा कुरा डाक्टर साहब, अब यो शेयर बजारमा पनि धितो कर्जामा पनि त अलिकति खुकुलो भएको छ नि त सरकार होइन, दोस्रो बजारमा उचाल आउने सम्भावना हो अब?
5: हो, झट्ट हेर्दाखेरि त्यो देखिन्छ र खुकुलो हुनु पनि पर्छ अहिले, किनभने सरकार बनेदेखि नै शेयर बजारको लगानीको अवस्था चाहिँ कमजोर कमजोर हुँदै गएको बेलामा त्यो राम्रो देखिन्छ, तर अहिले मैले भनेको जस्तो निजी क्षेत्र आफै त्रासमा हुने र जनतासँग चाहिँ त्यो पैसा लिएर किन्ने अवस्था, सेयर किन्ने अवस्था नभएको कारणले गर्दाखेरि यो पनि मलाई त्यति धेरै कारणहीन हुन्छ जस्तो लागेको छैन। किन सेयर बजार पैसा नभएर वा ब्याज दर बढी भएको कारणले सेयर बजार खस्केको हुँदै होइन, अहिले तपाईँ ब्याज दर पनि एकदम सस्तोमा
3: भरोसा थिएन नि त नागरिकको, होइन धेरै बिचौलियाहरू थिए, त्यहाँ बिचौलियाहरू एकपछि अर्को चाहिँ करेक्सन हुँदै हुँदै जाँदाखेरि त नागरिक
5: होइन। मैले अहिले तपाईँलाई भने नि अहिले जुन यो त्रासकै वातावरण जुन छ त्यो त्रासको वातावरण नै रहिरहने हो, निजी क्षेत्र त्रासमा रहिरहने हो र मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन नगर्ने हो भने तपाईँ सेयर बजार भन्नुहोस्, निजी क्षेत्र भन्नुहोस्, सरकारी क्षेत्र भन्नुहोस्, जनता भन्नुहोस्, कर्मचारी भन्नुहोस्, त्यो कुनैमा पनि कुनै किसिमको आश आउन सक्दैन। त्रास आउन सक्छ, त्रासले केही समयसम्म अहिले कर्मचारीले जुन काम गरिरहेका छन् त्यो गर्न सक्छन्, त्यो अर्कै कुरा हो। त्रासले त प्रचण्ड सरकार आउँदा पनि र तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता लिँदाखेरि पनि त्रासले त काम केही तीन चार महिना त गरेकै थिए होइन, त्यसको त म खासै चुप देख्दिनँ।
3: तर अहिले चाहिँ अब मौद्रिक नीतिले चाहिँ यो बजेटलाई कार्यान्वयन गर्न सघाउ गर्छ,
5: यस्तो छ मौद्रिक नीति भनेको बजेटलाई कार्यान्वयन गर्न सजिलो बनाउनको लागि नै ल्याउने नीति हो, सहयोगी नीति हो। त्यो सरकारको नीति बजेट भयो भने यो राष्ट्र ब्याङ्कको नीति चाहिँ तपाईँको मौद्रिक नीति हुन्छ। अब यसले कोसिस त गर्ला गरेको पनि देखिन्छ, मैले अघि एक दुईवटा बुधाहरू भने, तर यो खासै मैले अघि भनेको कुरा सुधार नभइकन यस्ता नीति तीन चार महिना त गरेकै थिए होइन, त्यसको त म खासै चुप देख्दिनँ।
3: तर अहिले चाहिँ अब मौद्रिक नीतिले चाहिँ यो बजेटलाई कार्यान्वयन गर्न सघाउ गर्छ,
5: यस्तो छ मौद्रिक नीति भनेको बजेटलाई कार्यान्वयन

0: भने मलाई खासै लाग्दैन।
1: हस् डाक्टर साहब, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। डाक्टर दिला दंगाल हुनुहुन्थ्यो अर्थविद, उहाँसँग चाहिँ मौद्रिक नीतिका विषयमा कुराकानी गर्यौं। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ। खेमबम बिदा चाहन्छु। नमस्कार।

0: गरौ
1: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
2: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
2: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौ
3: आईएमई गरौ आईएमई गरौ
4: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक कॉमन एक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
5: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।
3: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा बनिभयो।
5: हाम्रो वन, हाम्रो धन, डरेलो बाटो जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी बुझिन्छौ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: गर्न सक्छौ

0: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
1: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
1: किनभने बे अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिसद्वारा सुन्दर नगरी कुष्माको बडगाउँमा खोलियो
0: सिटी डायग्नोस्टिक सेन्टर सीडीसी।
1: हाम्रा सेवाहरू:
0: होल बॉडी चेकअप,
1: थायराइड परीक्षण, भिटामिन डी चेक जाँच,
0: मधुमेहको सम्पूर्ण चेक जाँच, एच बी ए वान सी जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, एलएफटी,
1: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
0: ग्यास्ट्रिकको परीक्षण,
1: मोटोपनको परीक्षण,
0: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
1: रगत भिया एवं दिशा पिसाब परीक्षण।
0: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
1: सम्पर्क स्थान:
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
1: सम्पर्क फोन नम्बर 0674202727, 0674202727, मोबाइल नम्बर 98511918918।
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, कुस्मा पर्वत।
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू:
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
3: विशेषताहरू:
2: विषय विज्ञद्वारा अध्यापन गराइने,
3: अत्याधुनिक प्रयोगशाला,
2: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061577444, 543333।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 8 बज्यो।

0: tus mensajes. Ok.
1: भन्ने कारण के मानव मानवको नि त द्वन्द्व हुन्छ नि त मानव र वन्यजन्तुको नि द्वन्द्व हुने भयो उनीहरू उनीहरूको नि द्वन्द्व हुन्छ होइन बाघ बाघको नि द्वन्द्व हुन्छ तर द्वन्द्व किन हुन्छ त द्वन्द्व हुने कारण सजिलो छ एउटा सानो स्पेस जब तपाईँ र म सेयर गर्छौं बस्नको लागि स्पेस चाहियो खानाको लागि चाहिँ कम्पिटिसन हुने भयो यही खाना र बस्नको लागि चाहिँ जुन कम्पिटिसन हुन्छ कम्पिटिसन त्यो एउटा लेभल कार्ड छ त्यसपछि चाहिँ द्वन्द्व शुरू हुने हो मानव चाहिँ एकातिर वन्यजन्तु चाहिँ एकातिर त होइन नि त हामीलाई इतिहास थाहा छ हामी चाहिँ घुमन्ती फिरन्ती हुँदाखेरि बाँदर त्यही थियो बाघ त्यही थियो अहिले पनि अब गाउँठाउँमा भन्ने हो नि त एक प्रकारको कम्पिटिसन छ के को लागि भन्दाखेरि आफू बाँच्नको लागि जब त्यहाँ छेमा चिस्ती हुन्छ त्यसपछि द्वन्द्व शुरू हुन्छ होइन मलाई इन्ट्रेस्ट लागेको विषय चाहिँ हामी चाहिँ 90s काम गर्दाखेरि 90s भनेको अंग्रेजी मैले सनको कुरा गरेँ होइन त्यो बेला चाहिँ म अन्नपूर्ण कन्जर्भेसन एरियातिर काम गर्थेँ त्यो बेलाको स्थिति कस्तो थियो भने जंगली जनावर चाहिँ अलिक कम भएको हो कि त्यस्तो द्वन्द्वहरू सुनिन्थेन अझ पहिलाको कुरा हाम्रो जिजुबाजेको कुरा सुन्दाखेरि त अहिलेको जस्तो भयावह त हामीले सुनिएन अनि त्यही भएर हामीले कानूनहरू पनि त्यो बेलाको चाहिँ कस्तो बन्यो होला भने जंगली जनावरहरूलाई अलिकति सुरक्षा पनि चाहियो
2: सामान्यतया यो पढाइमा र हाम्रो व्यवहारमा चाहिँ यो द्वन्द्व कतिको फरक पाउनुहुन्छ कि सहज रूपमा नै अघि बढेको छ
1: यो द्वन्द्व किन भयो भन्ने मुख्य कुरा हो पहिला पनि मान्छे थिए पहिला पनि जंगली जनावरहरू थियो पहिला किन द्वन्द्व चाहिँ एकदमै देखिन्दिन देखिने खालको हुन्थेन द्वन्द्व त हुन्छ नि त कसरी व्यवस्थापन भइरहेको थियो त भन्ने खालको पहिलो कुरो गर्नु पर्दो रहेछ पहिला कसरी हुन्थ्यो भने अहिले एकाडेमिक कुरा पनि गर्नुभयो मैले आफूले बुझेको चाहिँ म आफै पनि अब गाउँठाउँको मान्छे हो नि त बाख्रा हेरेर बसेको मान्छे भएको हुनाले हामीले चाहिँ त्यो एकाडेमिक फिल्ड र ऊ चाहिँ अलिकति फरक चाहिँ छ है हाम्रो सोच चाहिँ कस्तो हुन्छ भने कहिलेकाहीँ के भन्दाखेरि प्रोटेक्सन भन्ने कुरा आउँदो रहेछ प्रोटेक्सन भनेको केही पनि नछोएर जोगाइराख्ने तर चाहिँ त्यही कुरालाई लिएर म पछि काम गर्ने अन्नपूर्ण कन्जर्भेसन एरिया वाई युज भन्थे कि बुद्धिमत्तापूर्वक प्रयोग गर है भन्नु भन्थे होइन अब यो कुरा गर्दाखेरि पहिला चाहिँ अलिकति वाइज युज टाइपको चाहिँ रहेछ किनभने जनसङ्ख्या पनि कम थियो मान्छेहरूको होइन जनसङ्ख्या त अहिले त जियोमेट्रिक रेसियोमा बढिरहेछ नि त तर जियोमेट्रिक रेसियोमा बढ्यो भने कस्तो भइरहेछ भने त्यो संख्या चाहिँ सहर केन्द्रित भइरहेछ गाउँठाउँ खाली भइरहेछ हो यो माइग्रेसनको कारणले तर त्यो फेरि इभोल्युसन हो माइग्रेसन भन्ने चाहिँ इभोल्युसन हो त्यसलाई चाहिँ ठूलो कुरा मान्नुहुन्न किनभने जहिले पनि इभोल्युसनमा चाहे जंगली जनावरले हो चाहे चाहिँ हामीले जंगली जनावरको चाहिँ स्पिसिएसन भन्छ विस्तार बदलिँदै जाने तर थाहै नपाउने होइन जस्तै पुच्छरहरू झर्ने नचाहिने कुराहरू त झर्दै जाने भयो कलरहरू चेन्ज गर्ने होइन त्यो कुराहरू हुने भयो तर पहिला के थियो भने मानिलिउँ न यो औपचारिक कानूनहरू बन्नभन्दा अगाडि पनि नेपालमा त अब कति थरीका आदिवासीहरू छन् जंगलमै बस्ती होलान् अब घुमन्ते फिरेन्तेमा तर उनीहरूसँग पनि कानून रहेछ कानून कस्तो भने लिखित रूपमा त भएन जस्तो त्यो बेला नै बाँदर आउँथ्यो तर त्यो बेला के भन्थ्यो भन्दाखेरि आफ्नो चाहिँ प्रथाजन्य कानूनहरूले धपाउनु पर्ने लहट्नु पर्ने विभिन्न टेक्निकहरू लगाउँथे तर अलि अति नै गर्न लगायो भने त्यसलाई चाहिँ कलिङ गर्ने पपुलेसन कन्ट्रोल गर्ने होइन त्यस्तो खालको कुराहरू चाहिँ रहेछ त्यो एक खालको लेभल भयो तर पछि भयो के भने राज्यको कानून पनि आयो राज्यको कानून आयो तर हाम्रै चाहिँ सर्भाइभल स्ट्राटेजी गर्दाखेरि तराईतिर हामी धेरै झरियो नि अनि के भयो भने पहिला चाहिँ जंगली जनावर र मानिसहरूको चाहिँ एक प्रकारको चाहिँ को एक्जिस्टेन्स भन्छ होइन एक प्रकारको चाहिँ दुवै बाँच्ने टेक्निक चाहिँ उनीहरूले आफै डेभलप गरे कि त्यो कानून भनौँ अर्थ कल्चर भनौँ अर्थ खरि बाघले नि त मान्छेहरू मार्छ नि त अनि बाघलाई पनि मान्छेहरूले मारिरहन्छ त्यो एक प्रकारको कानून आफ्नै प्रकारको कानून कस्टमरी कानूनहरू प्र्याक्टिसेसहरू तर पछि कस्तो आयो भने अहिलेको कुरा गर्ने 2029 होइन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण पहिला पनि थियो कानून अब रामशाहको पालो पनि हामीले सुन्छौँ नि त होइन पँधेरामा यस्तो नगर्ने रुख नकाट्ने त्यसलाई चाहिँ नमार्ने भन्ने कानूनहरू थिए कतिपय धर्मको कुराहरू थियो होइन जस्तै बुद्धको कुरा गर्ने त नोखिल भन्छ नि त तर मान्छेले त्यसलाई ग्लोरिफाई कसरी गर्यो भने एकदमै चाहिँ केही पनि गर्न नहुने तर बुद्धले नि कुन बेला चाहिँ उहाँले चाहिँ ज्ञान पायो भने खाएपछि ज्ञान पायो खाने भनेको त त्यहाँ केही न केही तपाईँको चाहिँ लाइभ ऊ त खायो भने होइन चाहे चाहिँ धानका कुरा होस् धान पनि त लाइभ हो नि त होइन त्यसरी कुरा गर्ने हो भने त्यस कारणले चाहिँ त्यो खालको कानूनहरू थियो तर पछि चाहिँ के भयो भने अब संख्या चाहिँ बढाउँ है प्रोटेक्सन गरौं किन संख्या कम भइरहेको अवस्था त्यो सिचुएसन ऊ थियो कि त्यो बेलामा जस्तै बाघ चाहिँ सट्ट झर्यो नि त त्यसको अर्कै होला के कारणले झर्यो भने गैंडा पनि सट्ट झरेको छ नम्बरहरू हेर्दा अनि त्यो कानून अलिक कडा गरौं अब अलिकति जोगाऊ हामी चाहिँ मान्छेहरू अलि लापरवाही भयौं भन्ने खालको कानूनहरू भन्यो तर त्यो कानून सँगसँगै हामीले जोगाएर त राखियो होइन त्यो 1973 कडा 73 भनेको त आज 50 वर्षमा हामीले चाहिँ नाङ्गो डाँडामा चाहिँ रोल भयो नि त होइन त्यसरी कुरा गर्ने हो भने त्यस कारणले चाहिँ त्यो खालको कानुनहरू थियो तर पछि चाहिँ के भयो भने अब संख्या चाहिँ बढाउँ है प्रोटेक्सन गरौँ किन संख्या कम भइरहेको अवस्था त्यो सिचुएसन ऊ थियो कि त्यो बेलामा जस्तै बाघ चाहिँ

0: छिरी जोगायौं कि झेलै हालियो तर त्यो बढ्यो भने के गर्छ भन्ने अहिलेसम्म त रणनीति केही पनि छैन।
1: ठ्याक्कै त्यही कुरामा हाम्रो पुस्तादेखि अझ अर्को पुस्ताले चाहिँ सुन्दै आएको संरक्षण भन्ने साथै चाहिँ जनावर मार्नै नहुने छुनै नहुने भन्ने किसिमको बुझाइ पछिल्लो समयमा भयो। यो बुझाइ कतिको पूर्ण छ र संरक्षणको अवधारणा योभन्दा कति फराकिलो छ?
0: तपाईँले भनेको ठ्याक्कै स्कुल अफ थट भनेको त्यो बुझाइ चाहिँ कस्तो भयो भने एउटाले चाहिँ छुनै नहुने त्यसलाई प्रोटेक्सन भन्छ, एकदम सुरक्षित गरेर राख्ने, तर कन्जर्भेसन भनेको वाइज युज हो, प्रयोग पनि गर्ने। त्यस कारणले यो कुरा के छ भने कहिलेकाहीँ यस्तो सिचुएसन आउँछ त्यसलाई प्रोटेक्सन गर्नुपर्ने जरुरी हुन्छ। होइन उदाहरणलाई चाहिँ यही नेपालमा पनि हामीले मान्छेको कुरा गरौँ न, क्रिटिकल्ली चाहिँ इन्डेन्जर छ नि त जातहरू, उहाँहरूलाई चाहिँ प्रोटेक्सन गर्नुपर्ने जरुरी छ। उहाँहरूको चाहिँ विवाह कुरामा होस् होइन, अब भोलि इन्टरकास्ट गर्देला त्यहाँ पनि सिद्धिने भयो, भाषाको कुराहरू होइन, तर चाहिँ उहाँहरूको संख्या स्वाट्ट बढ्यो भने, जस्तै उदाहरणलाई नेपालमा चाहिँ बाहुन छेत्री मगरहरूको एकदमै ठूलो जनसंख्या हो नि त, थोरै सिद्धियो भने बाँकी त रहिरहेको हुन्छ, त्यसलाई त्यो रूपमा जान पर्दैन नि। त्यस्तै जंगली जनावरमा पनि कतिसम्म हामीलाई चाहिने हो त, किनभने बस्ने ठाउँ एउटै हो कि, हेर्नुहोस् फरकै छैन, हामी चन्द्रमा जाने कल्पना नगरौं अहिले, होइन बस्ने ठाउँ त्यही हो, एउटा बढी एउटा घटी छोदै नसक्यो त एउटा बढी हुन्छ नि त, अर्थात त्यसको प्रयोग भएन भने त, जस्तै जंगली जनावरको कुरा गर्दाखेरि त्यही बाँदरको कुरा भयो नि त, बाघको कुरा गरौँ न अझ, होइन बाघको कुरा गर्दा त मसँग सरकारी डाटा हेर्ने हो नि त, सरकारले के गर्यो भने बाघलाई चाहिँ प्रोटेक्टेड लिस्टमा राखेछ, 1973 को लले त के भन्छ अरे त्यसलाई चाहिँ मार्यो भने त जेलमै हालियो 5-15 लाख 15 वर्षम जेल वा दुवै सजाय नै भनिएको छ। त्यो तरिकाले हामीले प्रोटेक्ट गरेछौँ, आर्मी नै राखेर होइन निकुञ्जहरू बनाएर दुनियाँहरू चाहिँ बाहिर पनि त्यो भयो भने त्यही कानून लाग्ने हो। त्यो कानून चाहिँ कुन बेला थियो भने आजभन्दा 50 वर्ष अगाडि, किन बाघको संख्या स्वाट्ट झरिरहेको थियो। जस्तै तपाईँ चाहिँ 2009 चाहिँ नेपालको बाघ हेर्नुहुन्छ 121 रहेछ कि, तर चाहिँ 2013 आएर 198 भइसक्यो, 2018 आएर 235 भयो, 2022 आएर 355 भयो, डबलिङ द टाइगर भन्ने चाहिँ एकदमै बढी भइसक्यो। तर अब चाहिँ त्यो बेला कानून चाहिँ कति चाहिँ समय सापेक्ष हुन्छ त भन्ने खालको कुराहरू रहेछ। त्यस कारणले चाहिँ ठ्याक्कै चाहिँ कहाँ प्रोटेक्सन गर्ने, कहाँ वाइज युज गर्ने, कुन बेला चाहिँ हामीले ऊ गर्ने भन्ने खालको चाहिँ अहिले भन्छ नि त, अहिले सरकारले पनि सनसेट ल होइन समय सापेक्ष कुन बेला कुन जरुरी हो, किनभने हामीले त कस्तो भयो भने एकचोटि वेद लेख्यो भने त्यही कहिल्यै पनि चेन्ज नहुने, तर चाहिँ तपाईँले भने जस्तै ठ्याक्कै चाहिँ एकाडेमिक होस् चाहे यता प्र्याक्टिसमा होस् हामीले चाहिँ समय सापेक्ष चाहिँ बदलिँदै, कल्चर न हो त्यो, कानून भनेको कल्चर रहेछ कि होइन, संस्कृति त हो।
1: त्यसँगै जस्तो पछिल्लो समयमा चाहिँ चर्चा बढेको हो कि घटना बढेको भन्नेतिर पनि जान्नुपर्ने बेला छ, बाँदरले एकदमै दुःख दियो भनेर एकदमै धेरै समाचार आउन थाले, पहिले पनि त्यस्ता हुन्थे कि अथवा हामीले पहिले भन्दा घटना साँच्चै बढेका हुन् उनीहरूले जंगल ठाउन पाएर के कारणले, त्यस्तो अवस्थामा बारेमा चाहिँ अध्ययन गर्नु कति भाव देख्नुहुन्छ?
0: एकदमै यो चाहिँ गजबको विषय हो होइन, मान्छेले के भन्यो भने अहिले चाहिँ इन्फर्मेसन टेक्नोलोजी होइन सूचनाको प्रविधि जुन विकास भएको छ, हामीले त हात हातमा मोबाइल छ, एउटा बाघले सोच्छ केही गर्यो भने घटना सुनिहालिन्छ, बाँदरको कुरा आयो भने चाहे चाहिँ इलामतिर होस् चाहे चाहिँ उता सुदूरपश्चिमतिर होस् होइन सबै कुरा चाहिँ हामीले यहीँ काठमाडौँ बसेर देख्छौँ, यहाँ काठमाडौँ कुरा नि सबैले सुन्छ। यो इन्फर्मेसन टेक्नोलोजीको एउटा विषय हो, तर एउटा तपाईँलाई मैले अब सुनाउन तपाईँ क्वेसन अनुसार पहिला र अहिलेको जुन घटनाहरू भइरहेको छ द्वन्द्वहरू, त्यो द्वन्द्व म किनभने वन्यजन्तु सम्बन्धी अलिकति पढेकै हुनाले होइन व्यवस्थापनको कुरा, म त अझ रिसर्चर हो खासै बाघैहरू गर्ने हिउँसितोहरू गर्ने होइन त अलिक एकदमै गाह्रो विषयहरू हो नि त तिनीहरू कसरी गर्ने होला होइन, जुन बेला चाहिँ यो राष्ट्रिय निकुञ्ज कानूनहरू आउनुभन्दा अगाडि यस्ता कस्टमरी कानूनहरू थियो कि प्र्याक्टिसहरू, त्यो बेलामा आफै चाहिँ व्यवस्थापन गर्थे, पछि कानूनहरू कस्तो आयो भने यो बाँदरको मधेल र बाघको होइन तीनवटा कुरा अहिले सबभन्दा समस्या त्यही त हो। हामीले चाहिँ बाँदरको एकदमै हल्ला हल्ला किनभने यो व्यापक नेपालभरि भयो, मधेल पनि हिमालसम्म मैले भेटेछु, बाँदरको नि फैलिने जे पनि खाने भयो नि त्यो उन्नी वर्ष हो कि, मधेलले त तपाईँलाई थाहा छ नि, पायो भने फलफुल पनि खाने आलु पनि एकदमै अम्नी भेरस टाइपको होइन, अनि मैले चाहिँ एकदमै नेपालको रेकर्ड अनुसार सायद फर्स्ट होला थियो 4900 मिटरमा मैले मदेल लाङटाङमा भेटेछु कि, मदेलको संख्या त्यसरी बढ्यो, फेरि मदेलले 10-12 एक छेलमा चाहिँ हुर्काउँछ कि, अनि उसले लगभग 2 छेल हो कि 3 छेल वर्षमा पाउँछ कि, तर कानून के छ त्यसलाई नमाएर होइन, अनि त्यो तराईमा पनि छ अनि माथि हिमालसम्म नि पुगिसक्यो, अनि त्यसले यसरी जोत्छ कि रातभरि काम त्यसको कामै चाहिँ खेती खाने हो, दिउँसो गर्दैन त्यसले होइन, जुन बेला चाहिँ मान्छे चाहिँ गरे हुन्छ यसरी लुक्छ कि त्यसलाई देख्नै सकिँदैन होइन। बाँदरको समस्या, बाँदरको समस्या त दुई किसिमले भएको छ, एउटा चाहिँ मान्छेहरू चाहिँ सरी खेतीहरू अलिक कम गर्न लाए अनि खेतीहरू गर्ने लिमिटेड ठाउँहरू भयो नि त, अनि बाँदर त्यता गएको देखियो, एउटा त्यो पनि हो कारण, अर्को चाहिँ बाँदर साँच्चीकै नम्बर बढे हो,

0: पनि पहिला त्यो कलिङहरू गर्थे नि त, कलिङ भनेको शिकार गर्थे, ऐरा खेल्ने भन्ने मेरो म त मगर हो नि त, हामी बेला बेला ऐरा खेल्थ्यौँ, मेरो विचारमा तराईमा पनि थारूहरूले गर्थे नि त होइन, तिरोहरू लगाउने उयो गर्ने, तर त्यो चाहिँ कमर्सियल रूपमा होइन है, व्यापारिक रूपमा होइन, आफूलाई दुःख नदियोस् भनेर चाहिँ कन्ट्रोल रूपमा गर्ने। तर पछि चाहिँ त्यो कुराहरू नै हुन छोड्यो, किनभने यो इकोनोमिक डेभलपमेन्टले पनि के गर्दो रहेछ भने एक्टिभ एजका भाइ बहिनीहरू सब विदेश छन् हेर्न सके, अरू जति छन् यहाँ सहरमा छन् गाउँमा को भन्दा बुढाबुढी। तपाईँको चाहिँ बाँदरको कुरा गर्नु चाहिँ म फरेस्ट क्याम्पस पढाउँछु होइन, वाइल्ड लाइफ म्यानेजमेन्ट पढाइरहेको थियो हेटौडामा, मेरै चाहिँ एक दिन त अन्डरवेयर र ऊ टावेल चाहिँ लगिदियो हेर्नुहोस्, हेरा हेरे भएन होइन, त्यस्तो खालको त्यो साँच्चै कि भएको छ त अन्त होइन। अनि बाघको कुरा गर्नुहुन्छ भने पहिला थारूहरूले त्यही गर्थ्यो, तर बाघको त नम्बर सुनाए नि त मैले, डबलिङ त जसरी डबल भएको छ बाघ, लिखित रूपमा पनि के छ भने पब्लिस रूपमा पनि निकुञ्जको ओर हेऱ्यो भने यो 15 वर्षभित्र चाहिँ पर इयर चाहिँ 18 जना मान्छे मारिरहेको छ, यो तराई आग ल्यान्डस्केप भन्छ नि, पर्सा भयो, चितवन भयो, बर्दिया, बाँकी, शुक्ला फाँता होइन, यो बाघ भएको थिए वरिपरि, त्यो निकुञ्जको मात्र होइन कि बाहिर पनि आउँछ नि त, प्रत्येक वर्ष चाहिँ 18 जना मान्छे सिधै मारिरहेको छ। बँदेलको चाहिँ अलिअलि सुनिन्छ, एक दुईजना मान्छे मारेको, बाँदरले मान्छे मारेको कहीँ घटना सुनिन्छ, तर उनीहरूको चाहिँ टार्गेट अर्कै हो। तर यो बाघ त 355 बाघ भयो भने त्यो फेरि बाघ फेरि मान्छेहरूले कुरा नबुझेको चाहिँ नेपालमा 355 चाहिँ त्यो एडल्टहरू हो कि, सब एडल्ट भनेको चाहिँ लगभग 2 वर्ष नपुगिसकेको बाघहरू हुन्छ, तिनीहरूको इस्टिमेटमा आउँदैन कि, त्यो फिमेलको एउटा फिमेलले 2-3 बच्चाहरू त राखिरहेको हुन्छ नि, त्यो बच्चाहरूको गणना दाएन भनेपछि त हामीले यो इस्टिमेट गर्दा त त्यहाँ त नम्बर त बढी हुने हो नि त, 4-5 होला, कतिपय छुट्टी होला, किनभने हामीले त सबै ठाउँको सर्वे त गरिरहेको छैन। अनि त्यसले चाहिँ 18 जना मान्छे मार्ने भने कल्पना गर्नुहोस् न, पर वर्ष मर्ने भनेको त अझ होइन, एउटा घरमा त्यस्तो भयो भने एक खालको साइकोलोजिकल ऊ पनि हुन्छ, मर्ने त मरिको हो तर साइकोलोजिकल ऊ हुन्छ होइन, 18 चाहिँ पर इयर मर्छ भने 100 चाहिँ इन्सिडेन्टहरू हुन्छ भनेर भन्छ कि नेपालकै रिपोर्टले होइन, जसरी डबल टाइगर भएको छ त्यस्तै खालको घटनाहरू चाहिँ डबल भएको छ, किन अरू कुरा चाहिँ नापिआएन, जस्तै बाँदरले पहिला कति गर्थ्यो, पहिला संख्या कति हो त्यो थाहै छैन हामीलाई, तर हाम्रो अनुभवले
1: बढेका नै हुन् भनेर हामीले भन्न
0: सकिन्छ।
1: हामी मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापासँग कुराकानी गरिरहेका छौँ, अलिकति सअस्तित्व र दिगो उपयोगको बारेमा पनि कुरा गरौं। संरक्षणको एउटा पाटो भनेको दिगो उपयोग र जनसङ्ख्या व्यवस्थापन हो भनेर तपाईँले अघि भनिहाल्नुभयो, कुनै प्रजातिको संख्या चाहिँ त्यसको वहन क्षमता भन्दा बढ़ी भएमा गर्नुपर्ने कुरा चाहिँ के हो?
0: अब अहिले सिधा स्ट्रेट फरवर्ड भन्दा अहिले सांसदमा नै यी कुरा चलिरहेको छ, सायद उहाँहरूले पनि, मैले त फेसबुकमै देखिरहेको थिएँ, यो सजेसन चाहिँ पाउँ भनेर होइन, त्यो एकदम सार्वजनिक रूपमा सरकारले नै त्यो गरिरहेको छ, र मान्छेहरूले नि त्यो चाहिरहेको छ कि अलिकति अब अलिक दिगो खालको चाहिँ ऊ होस् होइन, पहिला जस्तो टाल्टुले त हो नि, मकै खाइदिन्छ अनि उसलाई चाहिँ 5,000 दिने होइन, यस्तो रिलिफ, त्यस्तो स्ट्राटेजीहरू छ होइन, वन्यजन्तु द्वन्द व्यवस्थापन भन्ने रणनीतिहरू बनाएको छ होइन। सबभन्दा ठूलो अहिले अबको अवस्थामा के भन्छ, एउटा त हामीले चाहिँ कार्यनीति नै बनाउनु पर्ने रहेछ, त्यो कानूनै छैन रहेछ कि, कानूनमा के रहेछ भने तपाईँलाई मैले अघि हेरेर आने यो राष्ट्रिय निकुञ्ज ऐनको दफा 21 के भन्दो रहेछ भने, यदि कुनै वन्यजन्तुले चाहे बाघ होस्, चाहे हात्ती होस्, चाहे बाँदर होस्, चाहे जोसुकै होस् ले कुनै पनि मानिसलाई वा चाहिँ उसको पशु चौपाय भनेर लेखेको छ, त्यो अर्को खेतीबालीको कुरा गरेर पशु चौपायलाई चाहिँ आक्रमण गर्न आउँछ, अकस्मात आक्रमण गर्न आउँछ भने त्यसबाट जोगाउन अन्य उपाय हुँदैन भने आत्मरक्षाको लागि आवश्यक बल प्रयोग गर्न सक्नेछ, त्यो भने के भन्दाखेरि मार्ने अर्थात समात्ने होइन, समात्न त बाघलाई कसले समात्न सक्ला होइन, 24 घण्टाभित्र चाहिँ बाटो हिँड्ने म्याद बाहेक, अब पहिला यो कानून त पहिलाको, अहिले त मोबाइलले हुन्छ नि, त्यो बेला सूचना चाहिँ हिँडेरै अब निकुञ्जसम्म आउनु पर्ने होला होइन, सम्बन्धित निकाय भनेको निकुञ्ज वन होइन, उनीहरूलाई चाहिँ जानकारी दिनपर्नेछ भन्ने चाहिँ कानूनमै रहेछ। तर यो कुरा चाहिँ भयो घटना हुन लागेपछिको भने जस्तो हामीसँग नीति त छैन, नीति कस्तो भयो भने बिरामी भएपछि के गर्ने भन्ने हो, त्यो ब्रुफिनहरू दिने, नदुख्ने बनाउने, तर अब हामीले चाहिँ वन्यजन्तु व्यवस्थापन नीति भन्दा अब नीति अर्थात् एउटा चाहिँ कार्यविधि बनाउनै पर्छ, र चाहिँ स्पेसल अब सबैको गरेर त नेपाल जस्तो गरिँदाखेरि के सक्ने, बाँदरको केसमा, बाघको केसमा, माथि हिउँसितको केसमा होला होइन, भालुहरूको केसमा, अर्को बँदेलको केसमा, यिनीहरूलाई के गर्ने भनेर ट्याक्कै चाहिँ त्यसले गरेर क्षतिपूर्ति पाउने त लगभग छ, तर ती संख्या बढी भयो भने के गर्ने? ल अहिले भनिरहेको छ बाँदरको संख्या कति
1: हजुर, त्यही कुरामा जस्तो कसैले मार्ने भन्यो भनेदेखि एकदमै धेरै विरोध भइहाल्छ, होइन मार्नु हुँदैन किसिमको वन्यजन्तुका अधिकार कर्मी हुन्छ अथवा को हुन्छन् सामान्यले पनि मार्नु त किन हुन्छ भन्ने खालको, तर अहिले तपाईँले भन्नुभयो जस्तो कलिङ भन्दा अथवा के भन्दा वैज्ञानिक व्यवस्थापनको कुरा चाहिँ कसरी त्यो अर्थमा प्रस्तुत गर्न सकिन्छ?
0: तपाईँलाई चाहिँ मैले 2021 मेरो त्यो बेला पिएचडी गरेर आएको थिएँ, म चाहिँ मनाङको फु भन्ने ठाउँमा गएँ, हिउँसित यस्तै कामहरू गरेर आएको थिएँ। एक दिन कस्तो भयो भने त्यो हिउँसित एउटा हिउँसित गोठभित्र सिरे, हेर्नुहोस् गोठभित्र सिरेर त्यहाँ भएको बाख्रा जति सबै मारिदिएछ, च्याङ्रा भन्छ माथि होइन, च्याङ्रा जति सबै मारिदियो रातभरिमा हेर्नुहोस्। अनि त्यो ढोका कस्तो रहेछ भने त्यो गोठको ढोका यसरी त्यो स्प्रिङ भएको भित्र बाहिरबाट यसरी खोल्दाखेरि मिल्ने अनि त्यो लक हुँदो रहेछ कि, जस्तै हिउँसित भित्र सिर्यो भित्र चाहिँ पुरै मारिदियो हेर्नुहोस् त्यहाँको च्याङ्रा, अनि त्यो निस्किन सकेन त्यो हिउँसित अझ, अनि त्यो साउ अर्थात् गोठालो गएर बिहान चाहिँ खोलेर यसो हेर्दा भित्र त हिउँसित देखेछ, बाख्रा त सब मरेछ है अँध्यारोमा, के गर्ने होइन? अब त्यसलाई चाहिँ मार्न त मिल्दैन, तर यो कानूनले त मिल्दो रहेछ, यो उसले उनीहरूले बुझेन मारेर त्यो गर्न सक्थ्य। अनि तपाईँले भने क्वेसनमा चाहिँ मैले त्यो हिउँसितलाई दुई दिन जति उ गरेर गाउँलेहरूलाई कुरा गरेर उ गरेर अनि प्रकृति रूपमा हामीले रेस्क्यु गरेर छोडिदिउँ। अनि मैले अमेरिका एकजना मेरो प्रोफेसर साथी थियो, उहाँलाई खुसीको कुरा सुनाएँ, ओहो हामीले हिउँसित यसरी प्रकृति रूपमा जोगाइयो नि। उहाँले के भन्नु भने कमल अमेरिकामा यदि त्यस्तो हुन्थ्यो भने त्यो हिउँसितवाला हामीले सुट गर्थ्यौँ, त्यस्तो कानुन छ अरे के त्यहाँ होइन, चाहे चाहिँ लाइफस्टाइलको क्षति होस्, चाहे चाहिँ पैसा उपाय होस्, चाहे चाहिँ ड्यामेज गर्ने कुराहरू होस्, अर्थात् मानिसलाई त झन् उनीहरूले त्यो त्यस्तो कानुनै रहेछ होइन। हाम्रो नेपालमा किन भएन एउटा कुरा थियो, तर हामीले त पहिल्यै चाहिँ अब पपुलेसन लेभलमा जस्तै बाँदर चाहिँ कति अनि कति राख्ने हो त, जस्तै यो कोठामा हामी कति अट्न सक्छौ, सिम्पल कुरा छ नि, अट्ने मात्रै होइन नि, त्यहाँ खानेकुराहरूको कुरा छ, पानीका कुरा होला होइन, हामी यताउता एउटा चाहिँ कुनै जंगलमा कुनै एरियामा चाहिँ कतिवटा बाघ भयो भने, कतिवटा हिउँसित भयो भने, कति बाँदर भयो भने, त्यसलाई त वैज्ञानिक रूपले चाहिँ गर्न सक्छ, त्यही हो कलिङ भन्ने, त्यो पनि मेरो त त्यही बायोलोजिकल्ली स्पिकिङ है। अब कसरी भन्ला चाहिँ मार्नै हुन्न, त्यो त भएन नि त, इभन चाहिँ यो संसारमा भएको कानून हो कि, तर नेपालमा त्यो छैन,
1: छुनै हुँदैन भन्नेतिर बढी जोड दियो,
0: बढी गइयो नि त। उदाहरणलाई सालको रोग हामीले छुन अहिलेसम्म व्यापार गर्न छुनै हुँदैन, त्यसो भयो भने कति गाह्रो छ होइन, तर चाहिँ गर्नुपर्ने त अरू थियो नि त, त्यो सिम्पल तरिका बायोलोजिकल्ली जनावरको पनि त्यही हो नि त, घट्ने बढ्ने आफै नेचुरल मर्ने हामीले पनि व्यवस्थापन गर्ने हो नि त। यहीँ नेपालमा छ नि त, ऊ नावर दिएको छैन हन्टिङ गर्न, नावर दिइरहेछ, त्यो नावर दिएको छ त्यसले चाहिँ सामाजिक न्याय कति गरेछ, त्यो अर्को पाटो हो होइन, सामाजिक न्याय त त्यहाँ छैन, जस्तै त्यहाँ चाहिँ शिकार त गर्ने तर चाहिँ त्यहाँको जनताले के पाउनु त भन्ने कुरा हो, त्यो छँदैछ। अब तराईमा बाघको कुराहरू आएछ, मान्छे 18 वर्ष मरिरहेर चाहिँ त्यो तराईमा मर्नु त होला नि, पहाडमा त होइन, त्यो मर्ने मान्छेहरूको तिनीहरू आवाज किन यहाँ बुलन्द भएन? अहिले बाँदरको किन बुलन्द भयो भन्दाखेरि तपाईँलाई थाहा छ, सबैतिर गयो नि त, यो फैलियो नि त, यो अलिकति एलिट वर्गहरूसँग पनि पुग्यो होला कि, त्यही भएर हल्ला धेरै भयो। अब हिउँसितको कुरा किन धेरै आउँदैन त भन्दाखेरि त्यो दुर्गम भयो नि त, मान्छे पनि पीड़ितहरू भए, उनीहरूको आवाज चाहिँ सांसदमा उठ्छ त, बाघको आवाज खै उठेको, अहिले वन मन्त्री पनि चौधरीजी नै हुनुहुन्छ, उहाँ आफै उठाउने कुरा भयो, म त स्पष्ट भन्छु होइन।
1: कतिपय डराउँदा पनि रहेछन्, जस्तो एकपटक पूर्व प्रधानमन्त्रीले बाघ संख्या हामी खेल्न सक्दैनौँ भन्दा एकदमै धेरै विरोध भयो, तर व्यवस्थापनको कुरा कसरी बोल्ने भन्ने कुराले पनि फरक पार्छ कि, अथवा
0: बोल्ने तरिका हो होइन, उहाँले चाहिँ अब राजनीतिज्ञले बोल्ने त व्यवस्थापन गर, उसले भन्ने नै दियो, उसले व्यवस्थापनको ठाउँमा मार भन्यो होला कोही प्रधानमन्त्री होइन, जस्तै केपी ओलीले भने जस्तो लाग्यो, विरोध आयो, उसले भन्ने नै त्यही हो, तर अरू गर्नु त अरू कर्मचारी साइन्सको कुराहरू तल छ नि त, त्यत्रो विभाग छ, अहिले त विज्ञान मन्त्री नै आसेकियो होइन, उनीहरूले भन्ने हो नि त स्ट्राटेजी यसरी बनाउने, त्यो एउटा विज्ञानको कुरा। अनि अर्को कुरा चाहिँ हामीसँग विज्ञान त पहिल्यै रहेछ त, यस्ता अब वन्यजन्तुहरूलाई कसरी व्यवस्थापन गर्ने, सहकार्य कसरी गर्ने, त्यो कुराहरू चाहिँ हामीले किन तर्सिने?
1: तपाईँले अलिकति जोड्नु पनि भयो, परापूर्व कालदेखि नै मिलेर अथवा व्यवस्थापन गरेर बसेको थियो भन्ने, गाउँघरतिर परापूर्व कालदेखि नै आदिवासी र स्थानीय ज्ञानको आधारमा बाँदर बँदेल दुम्सी यिनीहरूको व्यवस्थापन गरिन्थ्यो भनिन्छ, त्यस बेला चाहिँ कतिको प्रभावकारी थिए त्यतिखेर?
0: गजब कुरा गर्नु, गजब, मसँग अनुभवहरू छ होइन, अनुभवहरू यस्तो छ कि जस्तै म चेपाङको ठाउँमा गएको छु हेर्नुहोस् होइन, जस्तै चितवनको वरिपरि माथितिर त्यो ठाउँमा चाहिँ मैले काम गरेँ अलिअलि होइन, काम गर्दाखेरि उनीहरूले चाहिँ कल गर्छ, उनीहरूको चाहिँ सिस्टम रहेछ कि, बाँदरलाई चाहिँ सबैलाई मार्ने होइन, उनीहरूको मौसम हुन्छ, टाइम हुन्छ, होइन। अनि अहिले बाँदरको समस्या त्यो चेपाङको एरियामा छैन। तपाईँले भन्नुहुन्छ नि यो मगरहरूको एरियामा जानुभयो भने बँदेलको समस्या आउँदैन, यदि चाहिँ उहाँहरूले कस्टमरी ल चाहिँ प्रयोग गर्न पाउने हो भने, त्यसलाई गैरकानुनी नबनाउने हो भने, किनभने उहाँहरू ऐरा खेल्छ। जस्तै मेरो गाउँमा चाहिँ ऐरा खेल्ने चलन छ, कुन महिनामा खेल्ने होइन हाम्रो, अनि कुन बेला खेल्न पाइँदैन फेरि अरू बेला, होइन, त्यो गाउँको एउटा समितिहरू हुन्छ, कुन बेला चाहिँ त्यहाँ जाने, उदौली उभौलीहरू हुन्छ, प्रजननको समयलाई चाहिँ ऊ गर्ने, सूर्य उदाउने र सूर्य अस्ताउने पछि गर्न पाएँ, त्यस्तो कानूनहरू छन् त, धार्मिक ऊ पनि छन् त। अनि मदेरा आएको बेला त्यो पानी खाएको बेला नमार्ने, गर्विनलाई नमार्ने, त्यस्ता कुराहरू छन् होइन। खेतमै आयो भने त हान्ने हो भन्ने खालको त्यस्तो ऊहरू, किनभने त्यो चाहिँ विदेशतिर त्यस्तो कानूनहरू छ क्या, तपाईँको भित्र आउँछ भने त्यो जनावरलाई ऊ गर भने, किनभने वाइल्ड लाइफ भन्ने कहिले पनि सिद्धिँदैन नि, जबसम्म चाहिँ एकदमै डिजास्टर जाँदैन, क्रिटिकल लेभलसम्म तल हुन्छ सिद्धिँदैन कि, तर चाहिँ हामीले त्यो लेभलमा नि झार्ने होइन नि, होइन, त्यो त कुन लेभलमा झर्छ भने जुन बेला चाहिँ व्यापारिक प्रयोजनको लागि गर्छौँ। त्यही भएर हाम्रो नेपालले चाहिँ विभिन्न चाहिँ सन्धिहरू गरे रहेछ कि, यो अन्तर्राष्ट्रियहरूमा जस्तै आयल 169, अब साइटिसको कुरा छ व्यापारिक प्रयोजनमा नगर भन्ने, तर चाहिँ प्रसङ्ग के हो भने त्यो देशमा कुन चाहिँ फिट हुन्छ नि त भनेको छ नि त। यसको मतलब चाहिँ तपाईँले देख्नुभयो नि त अस्ट्रेलियामा त्यो कङ्गारू के हो, त्यहाँको राष्ट्रिय जनावर हो नि, तर संख्या एकदमै बम भयो नि, होइन, अनि पठाइदिएर गर्यो उनीहरूले, त्यो बेला स्टप गर्छ जुन बेला चाहिँ अब गर्नुहुन्न। अनि आदिवासीको तरिकाहरू त्यो रहेछ कि पहिला, किनभने तपाईँ आफै कल्पना गर्नु, चितवनमा ल पहिला चाहिँ निकुञ्ज आउनुभन्दा अगाडि चितवनभित्र नै त्यहाँ थारूहरू बस्थे, पदमपुर त पछि निकालेको हामीले देखेछौँ, होइन, जुन बेला चाहिँ निकुञ्ज नै थिएन, जुन बेला ऐन थिएन, होइन, त्यो बेला त उहाँहरूले चाहिँ गर्ने हो नि त। जुन बेला बढी हुन्छ घर घरमा आउँछ, अनि संख्या कम भयो त अलि आफै मान्छेले खोज्दै जाँदैन, त्यो व्यापार त होइन, त्यो जब आउँछ हान्ने त हो, त्यस कारण त्यो चाहिँ एक प्रकारको वैज्ञानिक खालकै हो, होइन, त्यसलाई चाहिँ हामीले चाहिँ वैज्ञानिकै भन्नुपर्छ, त्यसलाई हामीले नलेखेको पो हो त, होइन, आवाज नआए पो हो त, हो,
1: त्यसमा व्यावसायिकता जोडिने चाहिँ दिनु भएन, तर हाम्रो परम्परागत ती चलनहरूले व्यवस्थापन भूमिका चाहिँ खेल्छन् एकदम,
0: नेचुरल रूपमा चाहिँ दिनु भएन, तर चाहिँ भोलि चाहिँ अहिले इकोनोमिक उसमा त्यसलाई कसरी गर्ने त अर्को स्ट्राटेजी भयो नि त, तर कन्फ्लिक्टको लागि जुन द्वन्द्वहरू भइरहेको छ त्यसलाई चाहिँ व्यावसायिक होइन, तर त्यो चाहिँ एउटा अर्को तरिका नै हो, फेरि चाहिँ व्यवसायिकतिर जोडेर, व्यावसायिक भनेको कन्ट्रोल वेमा, म्यानेजमेन्ट वेमा हो नि त गर्ने, त्यसरी गर्न सकिन्छ। जस्तै चाहिँ अहिले चाहिँ तपाईँ कुरा गर्नुहुन्छ नि, 1 अरब रुपियाँ त प्रत्येक वर्ष चाहिँ नेपालको चाहिँ प्रत्येक वर्ष चाहिँ यही मान्छे मारेको केसमा बालीनाली चौक पछि चौपाया गरेर 1 अरब रुपियाँ खर्च आउँदो रहेछ
1: क्षतिपूर्तिको
0: नाममा। यो त पैसा मात्रै जाने हो, हेर्नुहोस्, त्यहाँ अपरेसन गर्ने कर्मचारी छँदैछ, होइन, नेपालको चाहिँ अहिलेको ऊ हेर्ने 18 अरब रहेछ कि वनको टोटल बजेट, 4-5% त यो उमै जाँदो रहेछ, हेर्नुहोस् त, त्यहाँ कर्मचारी छन्, त्यहाँ अरू काम गर्छ, दुनियाँ छ नि, त्यो कति जाँदो, यो त सिधै पैसा गयो नि, कति ऊ हुँदो रहेछ। हामीले त सानो एउटा रकम लिएर यसलाई चाहिँ राम्रो चाहिँ ऊ गरेर रणनीति चाहिँ बनाउनु पर्यो, त्यो फेसबुकमा मागेर ऊ गर्ने होइन कि, होइन, यो चाहिँ साँच्चीकै सरकारवालाहरूसँग बस्ने, यहाँ त छन् नि त मान्छेहरू, विज्ञहरू छन् बिचरा, होइन, त्यत्रो कोही बाँदरमा गरेका छन्, कोही बाघमा गरेका छन्, उहाँलाई जम्मा गरेर एक दिन गोष्ठी गरेर गर्दा के फरक, अनि रियल चाहिँ दुःख पाउनेहरू मान्छेहरू पनि कुरा सुनौ न हामी, होइन, चितवनतिर जाउँ, बर्दियातिर जाउँ, पर्सातिर जाउँ, बाघको कुरा सुनौं, अलि बाँदर समस्या भएको ठाउँ बाँदरतिरको सुनौं, सबै ठाउँ बाँदरको छ भन्ने पनि छैन फेरि, किनभने अहिले मैले भने चेपाङ एरिया जाने नि बाँदर सिकाइदिन्छ कसरी म्यानेज गर्ने, मगर गाउँमा जाने नि बँदेललाई कसरी गर्ने भन्ने सिकाउँदैन।
1: पानी र पर्वत विशेष बदलिँदो नेपालमा अहिले हामी मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका बारेमा डाक्टर कमल थापासँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल,
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
2: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान,
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जमा
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।
4: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
6: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
5: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-696
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ
5: प्राविधिक शिक्षा आजको आवश्यकता
6: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट बीई सिभिल सिभिल एण्ड रूरल कम्प्युटर इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो
5: प्रवेश परीक्षा असार 25 गते बिहिबार
6: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर
5: फोन 01-5221-5100 97418-2096
6: वेबसाइट www.nec.edu.np

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका बारेमा डाक्टर कमल थापासँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ अहिलेसम्म भइरहेका अलिकति अध्ययन बहस र यथार्थको खाडलको बारेमा चर्चा गरौं। वन्यजन्तुको बारेमा अध्ययनहरू कामहरू भइरहेका छन् धेरै नै, खर्च अहिले तपाईँले भनिहाल्नुभयो, व्यवस्थापन अथवा क्षतिपूर्ति नाममा विभिन्न किसिम धेरै भइरहेका छन्, तर समस्या झन्झन जटिल बन्दै गएको छ। ती धेरै यो जटिल बन्दै जानुको पछाडि तपाईँ के कारण देख्नुहुन्छ?
2: यसको समस्या के भयो भने अब मेन चाहिँ हाम्रो घाउ के कारणले हुन्छ भन्न पत्ता नलगाउने खालि घाउलाई टाल्ने काम मात्रै भयो। अहिलेसम्म अध्ययन नभएको नै होइन, टुक्रे अध्ययनहरू धेरै भए, चाहे बाँदरको विषयमा होस्, चाहे बाघको विषयमा होस्, चाहे चाहिँ बदलको विषय, थुप्रै अध्ययनहरू भयो। त्यो अध्ययनहरूलाई नि एक ठाउँ राख्न पर्यो, किनभने निकुञ्ज छ या वन छ होइन, त्यसले हो नि त निकाय हेर्ने। गाउँपालिकाहरूले नि यो राहतहरू ठाउँ ठाउँमा मैले देखिरहेको छु होइन, त्यो कुराहरू चाहिँ अलिकति कन्सोलिडेट फर्ममा एउटा कुरा राख्ने कुरा भयो। द्वन्द किन हुन्छ, मुख्य चुरो कुरोतिरै गइएन कि हामीलाई रोग किन लाग्छ, जंगली जनावर पनि मैले ठूलो ग्याप देखेको, त्यही भने नि त हामीले चाहिँ राहतहरू दिने, हामीले एउटा समयमा चाहिँ प्रोटेक्सन गरौं भनेर लागियो, कानून त्यस्तो बनाइयो। अब समय के आयो त, अब त जनावर चाहिँ बढेको भनेर गुनासो आयो, बढ्न नि बढेछ संख्याले, बाघकै संख्या हेर्दाखेरि डब्लिङ द टाइगर भएको छ, सबभन्दा गनेको। हिउँसितुवाहरू पनि संख्या बढिया छ, बाँदरको चाहिँ ठ्याक्कै नम्बर नभए नि तपाईँ हामीले नै अनुभव गर्न सक्छौ, चारैतिर फैलिरहेछ, हिमालतिर नि देखिन ला अरे बाँदरहरू। अब मान्छेले के भन्छ भने होइन त्यहाँ जंगलमा फलफुल लगाऊ भन्छ होइन, ए बा म अस्ति 25 वर्षपछि मेरो गाउँमा गएँ, मेरो गाउँको त्यो भैँसी चराउने चम्मुरमा, चम्मुर भनेको चौर, जहाँ चाहिँ कुनै ऐसेलोहरू केही पनि हुँदैन होइन, त्यहाँ त मैले ऐसेलो टिपेर खाएँ भनेपछि त त्यो बेयर ल्यान्ड जहाँ चाहिँ खाली जग्गाहरू थियो त्यहाँ त ऐसिलोहरू फलफुलहरू रहेछ नि त, बाँदरलाई खाने ठाउँ नभए तर बाँदरको नि इन्ट्रेस्ट के भन्छ, सजिलो खानेकुरा खाने हो नि, बाघले पनि सजिलो खानेकुरा खाने हो नि। अझ बाघको कुरा गर्नुहुन्छ भने त कस्तो भने मैले चाहिँ त्यो सम्बन्धी अलिकति काम पनि गर्ने भएको हुनाले होइन, विज्ञानको काम गर्ने, बाघको आफ्नो टेरिटोरी हुन्छ हेर्नुहोस्, एउटा बाघको एउटा बाघले अर्को बाघलाई भन्नु दिँदैन नि त्यहाँ। अब जस्तै चितवनमा चाहिँ कति छ बाघलाई हेर्नुहोस्, अस्तिको स्टोरी अनुसार चितवनमा चाहिँ 128 एडल्ट बाघ छ भन्छ, त्यसको कति हो 932 स्क्वायर किलोमिटर हो जम्मा एरिया, एउटै बाघको चाहिँ 50-60 स्क्वायर किलोमिटर चाहिँ हुनुपर्छ। भाले र पोथीको अलिक फरक फरक हुन्छ होइन, भालेले ठूलो एरिया लिन्छ, 2-3 पोथी पनि राख्न सक्छ, पोथी भने एरिया हुन्छ, तर एउटा भालेले मानिलिउँ न यसको चाहिँ आधा बाघ छ भने, ल 50 बाघ छ भने त पुगेन नि त त्यहाँ त, अनि त्यो नपुगेपछि त्यही एउटा भाले बाघ को एरियामा अर्को बाघ छिर्दैन, छिरिहाल्यो भने उनीहरूको लडाई हुन्छ, अनि त्यो बाघ त बाहिर निस्किनु परेन, एउटा त्यो भयो। अर्को चाहिँ भर्खर यौङहरू त्यो 20-22 वर्ष परेको बाघहरूले आफ्नो टेरिटोरी खोज्दै यता बफरजोन भन्ने भनेछ, त्यो बफरजोन भन्ने नि कस्तो नीति, द्वन्द कम गर्ने भने त्यही बफरजोनले झन् द्वन्द बढायो होइन त, तपाईँ त्यो देख्नु भएन, मानिस कुनै द्वन्द, त्यो पैसाको पनि द्वन्द, जंगली जनावर मानवीय द्वन्द नि त्यही अहिले धेरै जस्तो मान्छेहरू त्यहाँ पो आयो, हामीले समाधान गर्ने भनेको त त्यो पो द्वन्द भयो कि, ल फेरि थपाउँला अरे यता जंगल, फेरि बाघ आउँदैन यता बाँदर आउँदैन, त्यसमा त्यस्तो खालको होइन। अब हामीले चाहिँ साँच्चै कि म्यानेज गर्ने हो भने अब चाहिँ पपुलेसन पनि कति राख्ने हो त, त्यो त एकदम वैज्ञानिक हिसाबले गर्नुपर्छ, कोही ठाउँ वैज्ञानिक, कोही ठाउँ कस्टमर हिसाबले गर्नुपर्छ, अलिकति एकदम टार्गेटेड स्पिसिसहरू जो चाहिँ अन्तर्राष्ट्रियहरू मानि गरिरहेका छौँ एग्रिमेन्टहरू, त्यसलाई पनि हामीले चाहिँ लिस्टहरू चाहिँ रणनीतिहरू चाहिँ यस्तो छ है नेपालको, हाम्रो यो हो भनेर वैज्ञानिक रूपले भन्न सक्नु पर्यो नि, हामीले चाहिँ हाम्रो क्यापेसिटी यति छ, हाम्रो क्षमता त्यो त भन्नै पर्छ हेर्नुहोस्, हाम्रो कोठाको क्षमता छैन तर हामी गर्छौँ भन्दै जेमानी एग्रिमेन्ट गर्यो अनि पैसा लियो, तर द्वन्द चाहिँ बढ़िराख्ने।
1: जस्तो आजकल चाहिँ यो विषयमा बहस र सुझावको चाहिँ एकदम बाढी नै आएको छ, सरकारले पनि समाधानको लागि उपायहरू मागिरहेको छ, साँच्चै यसरी गरेका छलफलहरूले समाधान दिन्छ कि, अहिले तपाईँले अलिकति चर्चा गर्नुभयो यस्तो एकदमै घोत्लिएर विज्ञहरू राखेर छलफल गर्नुपर्ने आवश्यकता नेपालमा टटकारो भएको,
2: एकदमै तत्कार हो यो चाहिँ के भन्दाखेरि त्यो फेसबुकमा गफ दिएर त्यस्तै गर्ने होइन, अलिकति विज्ञ भने के हो र केही पनि होइन, तपाईँ पनि विज्ञ होला भनेको के भन्दा त्यो सम्बन्धी काम गरेको मान्छे हो, जो चाहिँ साँच्चै गएर काम गरेको अनि त्यो क्षेत्रको मान्छेहरू जहाँ चाहिँ एकदम जस्तै हामीले यहाँ धेरै कुरा गर्न परेन, वन्यजन्तुमा अहिले इस्यु जुन जुन आइरहेको छ सनसेट ल नै प्रयोग गर्ने हो कि, जुन समयमा जस्तो परिस्थिति आउँछ त्यस्तो खालको रणनीति लगाउने, अहिले वन्यजन्तुको हकमा चाहिँ एउटा बाघको कुरा गर्नुपर्छ, एउटा कमन लियोपार्ड भन्छ नि अर्को चितुवा जस्तै उदाहरणलाई चाहिँ 2018 देखि 2025 सम्म चाहिँ त्यो तनहुँमा मात्रै 16 जना चाहिँ मान्छे मारेछ कमन लियोपार्डले मान्छे भने बालबालिका मारे हेर्नुहोस् त त्यहाँ चाहिँ हुन त त्यो त वन क्षेत्र हो तर पठाउन त निकुञ्जली हो त्यसलाई चाहिँ ट्रान्सलोकेसन त्यहाँ मान्छे मार्ने बाघलाई चाहिँ समातेर गर्ने भनेर पठाउँछ लग्छ त्यहाँ फेरि अर्को मारिरहेछ होइन त्यो भयो नि त भनेपछि अब हामीले गर्ने एकदमै टार्गेटेड स्पिसिज जस्तै बाघको कुरा बाघको द्वन्द कसरी गर्ने बाघ कति नम्बरको कुरा नि हो कि त्यहाँ यसमा अन्त कुनै पिर मान्नै पर्दैन यदि बढी छ भने ठोक्ने हो ठोक्ने भनेको चाहिँ त्यसलाई उ गर्ने होइन कसरी गर्ने हो होइन कसरी व्यवस्थापन गर्ने हो हामीले चाहिँ त्यसलाई टुरिज्ममा जोड्ने हो कि अघि कुरा आएको थियो नि अर्थात चाहिँ ठाउँको ठाउँ उ गर्ने हो कि होइन कहिलेकाहीँ ठाउँको ठाउँ नै गर्नुपर्ने हुन्छ त्यो सिचुएसन अनुसार गर्ने हो कि बाँदर कुरा आएको छ बाँदरको नि संख्या चाहिँ साँच्चीकै बढेछ भने बाँदरलाई नै हामीले चाहिँ कल गर्ने हो उमा त लिनु पर्यो नि त त्यसको लिमिटेसनमा त होइन एउटा कोठाभित्र कति राख्ने भन्ने त एउटा म्यानेजरले गर्नु पर्यो नि उसको यो तपाईँको उज्यालो एफएममा कतिजना चाहिँ मैले चाहिँ ठेक्न सक्छु भन्ने हो नि त होइन तपाईँ त्योभन्दा बढी भने के हुन्छ भोलि चाहिँ आन्दोलनै सुरु हुन्छ हेर्नुहोस् तपाईँलाई तलब थोरै हुन्छ इन्सेन्टिभ थोरै हुन्छ तपाईँको ऊ यहाँ बस्ने ठाउँ स्पेसै थोरै हुन्छ त्यो ठ्याक्कै त्यही हो कि मान्छेलाई जसरी चाहिँ हामीले घरमा चाहिँ व्यवस्थापन गर्छौँ होइन त्यसरी हो नि त किन मान्छेहरू चाहिँ यो छुटबारा किन भयो होला त
1: जस्तै छुट्नै हुँदैन भन्ने कुरामा चाहिँ पछिल्लो समयमा आउँदा हाम्रा पुर्खाहरूले त व्यवस्थापन त गर्दै नै आएको हो नि त्यो भएर हामीलाई त्यो पाप लाग्छ कि भन्ने अथवा हामीले गर्ने हुँदैन भन्ने कुरा पनि जानु हुँदैन भन्ने कुरा कतिको बुझाउनुहुन्छ
2: होइन पाप त केमा लाग्दैन हामीले सास फेर्दा पाप लाग्छ सास फेर्दाखेरि एउटा हुन त भन्नु भएन कुन धर्मले म एकदम धर्मको केही पनि विरोधी होइन म बायोलोजिकली स्पिकिङ सास फेर्दा पनि हाम्रो माइक्रो अर्गनाइजम त भित्र छिरिरहेछ नि छिरे छैन बोल्दाखेरि छिरिरहेछ भइरहेछ त यसको मतलब हामीले चाहिँ कसैको पनि अस्तित्वलाई चाहिँ लभ गर्नुपर्छ उसको अस्तित्व चाहिँ बिगार्ने होइन तर चाहिँ उसको चाहिँ बढी ज्यादती भयो भने त्यसलाई चाहिँ हामीले कन्ट्रोलमा त लिनुपर्छ नि त्यस कारणले यसमा चाहिँ हामी कुरा गर्न सक्छौ कसरी म्यानेज गर्ने भनेर होइन वैज्ञानिक हिसाबले अर्थात हाम्रो कस्टमर हिसाबले होइन त्यस्तो भइरहेको थियो त
1: अहिले पछिल्लो समयमा जति पनि बहस अथवा सरकारी कार्यक्रमहरू तपाईँले देख्नुहुन्छ ऐनहरू अथवा पछिल्लो समय सुधार हुन खोजेको कुराहरू कतिपय अवस्थामा बाँदर बँदेल लगायतलाई कृषिको हानिकारक जीव घोषणा गरेर त्यहाँनिर मार्न पनि पाउने भन्ने किसिमको खुकुलो अवस्था पनि पुर्याएको छ यी कुराहरूले कतिको व्यवस्थापनको लागि चाहिँ राम्रा उपायहरू दिन थालेको छ कि अझै अलिक धेरै काम गर्नु बाँकी देख्नुहुन्छ
2: त्यो यस्तो भयो कि त नीति नियम बनाउने तर चाहिँ प्र्याक्टिकल व्यवहारमा चाहिँ अहिले पनि देखिएन बनायो अनि एउटा अड्काउने हेर्नुहोस् जस्तै तपाईँले देख्नु होला नि यो वन्यजन्तुलाई चाहिँ व्यवसायको गर्ने भन्ने के लिस्टहरू छ तर त्यो अहिलेसम्म कसरी गरेको मैले देखेन किनभने त्यो यस्तो लेन्दी छ कि गर्नै नसक्ने खालको के अलिक सजिलो बनाउनु पर्यो नि किन अप्ठ्यारो बनाउनु त्यसलाई एकदम स्ट्रेट फरवर्ड गर्नु पर्यो जस्तै उदाहरणलाई तपाईँ चाहिँ कस्तो कस्तो कानुन अरू देशमा भएको कानुनहरू कोही कोही कस्तो नै हुँदो रहेछ भने अब हाम्रो नेपालको त मैले भने तपाईँलाई आक्रमणै गर्न आयो भने मार्ने भने आक्रमण गर्दा मार्न सकिन्छ सकिन्न होइन बाघ जस्तो कुरा आयो भने होइन त्यो टुक्री कुराहरू भयो कि हामीले चाहिँ त्यसको कारण के मुख्य कारणै त्यो पपुलेसन बढेको हुनाले त्यो भयो भने अर्थात् हाम्रो कारणले नि हो नि त फेरि यहाँ त हामी चाहिँ वन्यजन्तुलाई मात्रै दोष लगाउने यदि चाहिँ मान्छेले पनि नेग्लेक्ट गर्यो भने त्यसलाई नै कारवाहीको भागीदार बनाउनु पर्ने भयो कि अब त हो कि नै ल भन्नुहोस् त केही कारवाही त गर्नु पर्यो नि त रिस्की ठाउँमा जुन अलि प्रोहिबिटेड गरेको एरियामा गएर चाहिँ नाङ्गोमा गएर अनि त्यहाँ बदनाम हुन्छ नि हेर्नुहोस् अहिले त हाम्रो के भइरहेछ भने वन्यजन्तुहरू पनि हाम्रै साथीहरू हुन् होइन इको सिस्टमको एउटा ऊ हो नि त्यो नेक्सस भन्दा नि इको सिस्टमको पाटो हो एउटा भएन भने अर्कोलाई गाह्रो हुने होइन एउटा फुड चेन हो होइन एउटा टुक्रियो भने सिद्धि हो होइन एउटा मालो गयो भने त गयो नि तिनीहरू हाम्रै साथीहरू हुन् तर त्यो साथी त्यो बेलासम्म हुन्छ जुन बेला चाहिँ अर्कोले अर्कोलाई चाहिँ एकदमै क्षति गर्दैन त्यो बेलासम्म हो त्यस कारणले चाहिँ यसमा हाम्रो कानुनहरू चाहिँ यस्तो बनाउनु पर्यो समय सापेक्ष बनाउनु पर्यो चितवनमा के कानून बनाउने हो साइन्टिफिक नै हुनु पर्यो कि नेपालको लागि सबै एउटै भन्ने नै भएन हिमालको लागि पहिला पहिला मलाई याद हुन्थ्यो कि म निकुञ्जको साथीहरूलाई होइन त्यो गेमिस अर्डरलाई तालिम दिन जान्थेँ डोल्पातिर जुत्ता लगाउँथे चितवनको ज्याकेट लगाउँथे चितवनको निकुञ्जको है होइन भाइ तिमीहरूको अलि डाउन ज्याकेटहरू अनि ट्रेकिङ जुत्ताहरू छैन होइन हामीलाई उसले बन्दोबस्ती सामानहरू यही दिन्छ सर हाम्रो स्केलै हो आजकल चेन्ज गरिरहेछ आजकल चाहिँ माथि डाउन ज्याकेट ट्रेकिङ जुत्ता फरक हो नि त चितवन भनेरहरू हो त होइन त्यो त्यस्तै बाघलाई गर्ने एउटा कार्यविधि होला बाँदरलाई गर्ने कार्यविधि होला पपुलेसन म्यानेज गर्नुपर्ने भने गर्नु पर्यो नि त कल गर्नुपर्ने हो नि राहत दिन ठाउँ एउटा कुरा भयो मान्छेले पनि कहाँ के नगर्ने एकदमै टुरिज्ममा हुन्छ नि, ट्रेकरले के गर्ने नराम्रो नहुनलाई, होइन पर्यावरण नबिग्रनलाई, अनि होटलवालाले के गर्ने, भरियाले के गर्ने, त्यो सबै कुरा चाहिँ यो यसमा नै अब हामीले गर्नुपर्ने जरुरी छ कि कृषकले कुन लेभलसम्म गर्ने, कृषकले नि आफ्नो उता सुरक्षा गर्नु पर्यो नि, अथवा आफ्नो ज्यानहरू कसरी सुरक्षा, तर त्यो भन्दैमा तैँले आफ्नो सुरक्षा आफै गर्न सकेन, बाघ जति पालिनु हुन्छ भन्ने होइन कि, बाघ पनि एउटा लिमिट हुनु पर्यो नि त, कहाँसम्म लिने भोलि बखर झन्, काठमाडौँसम्म लिने, नारायणगढसम्म लिने, होइन मान्छे पनि त बाँच्नु पर्यो फेरि,
1: झन्डै 50 वर्षभन्दा अगाडि नै चाहिँ संख्या जोगाउनको लागि संरक्षणको कडा नीति जुन लियौं त्यो नीति अब चाहिँ अलिकति फेर्नुपर्छ, त्यो नीति अनुसार संख्या निकै बढ़िसक्यो, अब व्यवस्थापन गर्नुपर्छ भन्ने कुराको चर्चा चाहिँ हाम्रा सरकारी निकायहरूमा पछिल्लो समय अब चाहिँ व्यवस्थापन गर्नुपर्छ भन्ने चासो कतिको पाउनुहुन्छ?
2: अहिले चाहिँ नयाँ साथीहरू आउनुभएको छ, नयाँ चाहिँ पढ़ाई गरेर आउनुभएको छ, विदेश पढ्नुभयो, धेरै जस्तो चाहिँ निकुञ्ज वनमा त बाहिरै पढेका साथीहरू हुनुहुन्छ। अझ पहिला कस्तो थियो भने हामीभन्दा अग्रजहरू चाहिँ जुन बेला चाहिँ अलिकति वाइल्ड लाइफ पनि कम भइरहेको थियो, ट्रेडहरू बढ़िरहेको थियो, एकदम डिजास्टरहरू हुन्थ्यो, त्यो बेला चाहिँ अलिकति जोगाउनु पर्ने नै भएको, अनि पढाइ पनि त्यही स्टाइलको हुन्थ्यो। जस्तै उदाहरणलाई चाहिँ देहरादुनतिर पढेको इण्डियाको कानूनहरू चाहिँ प्रायः चाहिँ डिएफओ गर्ने साहबहरू त्यही हुनुहुन्थ्यो, होइन, अनि त्यही पढाइहरू हुन्थ्यो, छुनै नहुने भन्ने खालको नि हुन्थ्यो नि त, होइन, अनि निकुञ्जको यस्तो हो कानून भन्ने पनि थियो नि त। तर पछि चाहिँ के भयो भने अहिले एकाडेमिक पनि यसरी हो, कन्जर्भेसन यो, बायोलोजी यो, होइन, फरक फरक हो नि त भन्ने नयाँ किसिमले चाहिँ साथीहरू आउनु भएको छ। तर उहाँहरूको आवाज के भन्छ भने ऐन त छुनै हुन्न 2029 त, हाम्रा चाहिँ जिजुबाजेले गरेका चाहिँ ऊ चाहिँ कानुन चाहिँ छुनै हुन्न, हाम्रो संविधान बदलिसक्यो, संविधानमा विभिन्न बदलिसक्यो नि त। अब जस्तै उदाहरण तपाईँलाई म के दिन्छु भने, ल दलितलाई अहिले चाहिँ संविधानमै ऊ गरेर दिइरहेको छ, तर भोलि यस्तो नि दिन आउँछ, भोलि 10 वर्षपछि 20 वर्षपछि त्योबाट कल्चर अब अप्रेसबाट हटिसकेका हुन्छ नि त, अनि त्यो बेला नि त्यही कानून लगाउने, त्यो बेला नि कोटा दिने, त्यो बेला नि दिने हो र, त्यो बेला त उहाँहरू अब सक्षम हुन्छ, फेरि सक्षम हामीले उहाँलाई जस्तै उदाहरणलाई भन्नुहुन्छ भने म चरा पनि हेर्छु, बर्ड वाचिङमा चाहिँ गुण हुन्छ नि, गुणमा खुब चाहिँ आमाले बाउले मिलेर चाहिँ त्यहीँ लिएर चारो खोज्दै खुवाउँछ, आफ्नो ज्यानलाई रिस्क लिएर, होइन, जब बाहिर त्यो निस्किन्छ एक्सिन फ्लो गर्छ, तर पछि पछि चाहिँ उसले खाना दिन छोड्छ कि, यसो जिस्काउँछ खान दिन छोड्छ है, त्यो भने के भन्दाखेरि अब आफै बाँच है भनेको, होइन, त्यस्तै कानूनहरू पनि अब फरक फरक हुनु पर्यो बदलिँदो परिस्थिति अनुसार। कुनै दिन चाहिँ बाघ चाहिँ बढ्यो भने अब बाघलाई चाहिँ ठिक गर्नु पर्यो नि त, होइन, त्यसलाई कसरी गर्ने हो अर्कै विषय हो, तर पपुलेसन पनि म्यानेज गर्ने हो, व्यवस्थापन गर्नुपर्छ, यसमा कुनै ऊ छैन। अब त कसैले चाहिँ भन्छ नि यो चाहिँ हाम्रो त धर्म कुरा गर्ला, धर्म कुन धर्म हो, तपाईँले कुन चाहिँ धर्म मान्ने, नेचुरल धर्म मान्ने हो नि त, कम्पिटिसन हुन्छ, एउटाले अर्कोलाई मार्ने पनि त हो नि त, नेचुरल धर्म त्यही हो, तपाईँलाई मार्न आउँछ नि तपाईँले पनि मार्न पाउनु पर्छ नि त।
1: अहिले धेरै जसो बाँदरको जुन एकदमै बिगबिगी देखिन्छ मध्य पहाड़को क्षेत्रमा, त्यहाँका पालिकाका प्रमुखहरूले चाहिँ त्यही भन्नुहुन्छ, हामीलाई कम्तीमा ल तिमीले व्यवस्थापन गर, तिमीले अलिकति मारेर संख्या घटो भन्दैदेखि हामी सक्थ्यौं, तर त्यो भन्दैन, हामीलाई संघीय सरकारले दिँदै दिँदैन भन्नुहुन्छ।
2: तपाईँले
1: पालिकामा दियो भने कस्तो?
2: तपाईँको क्वेसन मैले बुझेँ, म अहिले भर्खर चाहिँ ढोरपाटन एरियाबाट फर्किया छु, हिजो फर्किया हो, मलाई त्यहाँको गाउँपालिकाले बोलाएको थियो शिकार आरएस सम्बन्धी कुरा गर्न, अनि त्यहाँ चाहिँ त्यो एउटा सार्वजनिक ऊ थियो, मलाई सबभन्दा हाँसुटेको एउटा रमाइलो के लागेको थियो भने भाषण गर्ने मान्छे यति धेरै कि हामी चाहिँ छलफल गरौँला भन्न भन्दा नि एउटा एमालेको भन्छ, एउटा काँग्रेसको भन्छ, एउटा चाहिँ कुन पार्टीको भन्छ, माओवादीको भन्छ, अहिले राष्ट्रपाको फेरि नयाँ भन्छ है, प्रतिनिधि भन्छ, पहिला के भन्थ्यो भने ग्रुप ग्रुपको भन्थ्यो, बरु यो चाहिँ यो घरती थरको, यो थरको, होइन, प्रतिनिधि भन्छ नि। अब यस्तो खालको समस्याहरू छँदैछ, होइन, त्यो यो एक प्रकारको हो, यो इभोल्युसनले छ। तपाईँको क्वेसन बाँदर जस्ता कुरा जसलाई चाहिँ हिजो आदिवासीहरूको आफ्नो कस्टमरी लले म्यानेज गरे थियो, बँदेल जस्ता कुरा यो चाहिँ अधिकार दिने तर नियमन मात्रै गर्ने हो नि, ए फिमेललाई पनि मारेछ, बच्चालाई पनि मारेछ भन्ने त्यो हेर्ने चाहिँ ऊ, तर उहाँहरूले कानून बनाउने हो नि त, उही गाउँले गर्छ नि त, हाम्रो दुई त फाइदा हुन्छ। तपाईँ चाहिँ माथि उता रुखुममा गएर यहाँको सरकारी मान्छे गरेर ल बाँदर कल गरेर त्यो अझ के भ्याक्सिन लगाएर के त्यो बच्चा नपाउने बनाउने कुरा नि थियो, होइन, त्यस्तो नै हुन्छ भने त्यो हाम्रो जस्तो गरिब देशमा, होइन, सजिलो त के भने त्यसको पपुलेसन म्यानेज गर्ने उनीहरूलाई जिम्मा लगाउने, मोनिटर पो गर्ने हो त हामीले त, उनीहरूसँग सबैसँग चाहिँ उहरू हुन्छ, अब त कागजमा बनाउने नि त, वर्षमा हामीले यो गर्ने भनेर अलिकति पैसा छुट्याउने, चेपाङमा गयो भने कति सजिलो, होइन, त्यहाँ गएर हामीले गाइड मात्रै गर्ने, मोनिटर गर्ने, जिम्मा लगाउनु त उहाँलाई त्यो भयो भने के भन्छ नि हाम्रो सरकारलाई नै आर्थिक भार परेन नि हामीले त्यो विदेशी ऋण पनि लिनु परेन नि यहाँ त वन्यजन्तु काम गर्ने भनेको हेर्नुहोस् सब विदेशी ऋण लिएर
1: गइरहेको एक वर्ष रोकियो
2: तपाईँ त्यो कुराहरू एउटा त्यो युएसएडले दिनु छोड्यो मात्रै होइन कोभिडको बेलामा दुई तीन वर्ष कोहिरेर आएन विदेशीहरू फेरि होइन अनि त्यहीले चाहिँ कतिपय सगरमाथा जस्ता निकुञ्जहरू अन्नपूर्ण जस्तो संरक्षण क्षेत्रहरू त्यही हन्टिङ रिजर्भहरू त्यही पैसाले चाहिँ चलिरहेको रहेछ कि घिटी घिटी चलिरहेको रहेछ अलिअलि नखा नि त्यो त्यो पैसा आउनु लगाएपछि त त्यो पैसा छैन अब कसरी म्यानेज गर्नु त भनेपछि त हामीले चाहिँ खासै पहिलाको त्यो म्यानेजमेन्ट पनि बिग्रेको त केही पनि छैन रहेछ नि त
1: जस्तै यहीँनिर चाहिँ अहिले पनि पालिका विशेष गरी नगरपालिका गाउँपालिकाहरूको एकदमै धेरै गुनासो वनको पनि धेरै कानून हामीसँग अधिकारै छैन वनका व्यवस्थापनका कुराहरू पनि सँगले हेर्ने सिधै वन्यजन्तुहरू त झन् हामीले त्यो छुनै चलाउने हाम्रो कहीँ छैन भन्नुहुन्छ तपाईँले भन्नुभयो जस्तो स्थानीय स्तरमा नै तिमीहरूको ठाउँमा संख्या चाहिँ व्यवस्थापन गर अथवा त्यसको व्यवस्थापन गर त्यसको अस्तित्व नमार्छ भनेर दिन कतिको ढिलाइ भयो अब दिनुपर्ने
2: किनभने यो त वैज्ञानिक तरिकाले दिने हो नि त्यहाँ पनि त्यो यसको मतलब जेसुकै गर भनेर दिने त होइन व्यवस्थापन गर्नुहोस् जस्तै एउटा गाउँपालिकालाई दियो त्यो गाउँपालिकाको भित्र पनि थुप्रै समाजहरू छ उनीहरूले पनि योजना बनाउँछ नि त जसरी यो सामुदायिक वनको कार्ययोजना बन्यो नि त्यस्तै कार्ययोजना बनाएर त्यो त मजाले त्यहाँको चाहिँ जस्तै चेपाङको ठाउँमा गर्ने त्यो बाँदरको गर्न कति सजिलो होला भन्छु कि मैले स्थानीय सरकारलाई दियो स्थानीय सरकारले नै फेरि आफू म सरकार हो भनेर आफ्नै आइडिया मात्रै गरेर भएन ऊ चाहिँ मोनिटर गर्ने अनि त्यहाँको समाजहरूलाई लगाउने कि उदाहरणलाई चाहिँ एउटा ठूलो गाउँपालिका होला जस्तै मेरै गाउँतिर कुरा गरौँ न अहिले म गएको ठाउँ धोरपाटन एरियामा त्यहाँ पनि अहिले बन्दरको समस्या छ बाँदरको छ होइन त्यहाँ चाहिँ धोरपाटन नगरपालिकामा मगर छन्त्याल विश्वकर्माहरू हुनुहुन्छ धेरै होइन उनीहरूलाई ल स्थानीय सरकार चाहिँ अधिकार लियो अनि ल योजना बनाउने ल के को मुख्य समस्या के हो योजना बनाउनुहोस् त्यहाँ फेरि टेक्निकल मान्छे नि त हुन्छ नि त जसले चाहिँ वन्यजन्तु पढेछ अर्थात् सामाजिक त्यहाँ विभिन्न मिलेर कसरी यसलाई गर्ने भन्ने एउटा योजना बनाउने त्यसपछि चाहिँ कुन ठाउँमा के गर्ने हो कुन जनावरलाई के गर्ने हो कुन ठाउँलाई चाहिँ राहत मात्रै दिए पुग्छ कसलाई चाहिँ पपुलेसन कन्ट्रोल गर्नुपर्ने हो होइन बाँदरलाई कन्ट्रोलै गर्नुपर्ने हो भने गर्ने होइन जस्तै कोही कोही ठाउँ मैले सुनेको छु अब रुकुमतिर अरू पश्चिमतिर चाहिँ यो गुना भन्दो रहेछ अर्को बाँदर त्यसलाई चाहिँ उनीहरूले म्यानेज पनि गर्छन् होइन नगरे होइन त्यस कारण अधिकार चाहिँ त्यस्तो कुरा दिनु पनि खानीको अधिकार पो दिने भन्ने कुरा गरे अब खानी अब बढ्दै गाह्रो हुन्छ नि खानी खानी ऊ गर्ने होइन
1: त्यो ठुलो कुरा भयो त्यो चाहिँ
2: त्यस कारणले चाहिँ असल मान्छेहरूले म चाहिँ फिल्डतिर निकै दौडिराख्ने अस्ति एउटाले कसले सुनाउँदै थियो कि ढोरपाटन एरिया चाहिँ खानीको एरिया तामा खानीको एरिया होइन अनि यता चाहिँ बडीघाट बोर्तीबाङदेखि पश्चिमतिर त्यहाँ मगर एरिया छ कि तामा खानीको एरिया भयो पहिला कुनै जमानामा होइन अनि उसले भनिदियो उता ढोरपाटनकोलाई मान्छेहरूको संस्कृतिलाई चाहिँ नावरले खाइदियो यताको चाहिँ मगरहरूको चाहिँ भाषा चाहिँ तामा खानीले खाइदियो कसरी मृगलाई आफ्नै बिनाले खायो तलको चाहिँ गैंडालाई चाहिँ आफ्नै खागले खायो होइन त्यस कारणले त्यस्तो कुराहरू हुँदो रहेछ त्यस कारणले चाहिँ हामीले सकियो भने वैज्ञानिक रूपले पनि आर्थिक रूपले पनि सांस्कृतिक रूपले पनि हामीले चाहिँ अधिकारहरू चाहिँ प्रत्यार्जन गर्ने मोनिटर गर्ने त सधैँ छ नि भोलि बिगार्यो भने ऊ गर्यो भने होइन
1: हामी मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापासँग कुराकानी गरिरहेछौँ अब चाहिँ हामी कार्यक्रमको अन्त्य अन्तिम चरणतिर आइपुगेका छौँ व्यवस्थापनका कुराहरूलाई जोड्दाखेरि चाहिँ केवल अध्ययन र विज्ञका राय मात्र पर्याप्त छैनन् स्थानीय स्तरका कुराहरू पनि सुन्नुपर्छ भन्ने कुरा त तपाईँले भनिहाल्नुभयो बाघको कुरा गर्दा तराईका जुन क्षेत्रमा समस्या छ उनीहरूकै कुरा सुनौ भनेर अहिले उनीहरूको कुरा सुनेर कानून बनाउने अथवा पीड़ित साँच्चै पीड़ितहरूको कुरा सुनेर योजना बनाउने कुरामा चाहिँ यो वन्यजन्तु मानव द्वन्द व्यवस्थापन कुरालाई कसरी जोड्नु पर्ला
2: अब चाहिँ उहाँहरूको त सुन्नै पर्छ हेर्नुहोस् होइन यो नसुने होइन यो गोष्ठीको लागि गोष्ठी भइरहेछ धेरै जस्तो तर चाहिँ दिमाग चाहिँ के छ भने म चाहिँ त्यहाँ गोष्ठी गर्न गयो भने मेरो दिमाग आफै लेखेर राख्ने होइन अनि यहाँ रिपोर्ट बुझाउँदाखेरि त मेरो दिमागको छ त्यो गाउँको दिमागको आएन होइन जस्तै बाघको अस्ति मैले त्यहाँ देखिरहेको थिएँ चितवनमा धोरबीले जब चाहिँ ऊ भयो त्यहाँ मन्त्री पनि जानुभएको रहेछ त्यहाँको स्थानीयले के भनिरहेको थियो भने तपाईँहरू त अब साँच्चै उसले भनेकै मैले सुनेको तपाईँहरू त आर्मी र उसको उमा बस्नु भएको छ नि भन्न भनिरहेको थिएँ कि थाहा छैन उहाँहरूले त्यो युट्युब चाहिँ त्यो त्यो बेलाको पऱ्यो होला उहाँहरू गाउँलेसँग नि बस्नुभयो होला नि होइन त्यस कारणले चाहिँ उहाँहरूको त सुन्नै पर्छ नि उहाँहरूले तरिका के हो उहाँहरूको सिस्टम के थियो अनि कसरी कहिलेदेखि बढ्यो यो फेरि थाहा छ सबैलाई नथा पाएन जस्तै म त म आफै मलाई पनि थाहा छैन म घुमेको ठाउँको म हिउँचितुवाको ठाउँतिर जान्छु हिउँचितुवाले कस्तोलाई चाहिँ हामीले ठिक गर्ने हो जस्तै गोठमै छिर्नेलाई के गर्ने त्यहाँ गोठमै छेर्ने एउटा हुन्छ कि त्यो बानी परेको गोठमा छेर्दा सफा पार्ने अब कहिले कहीँ खाने अर्कै प्रकारको भयो
1: सबभन्दा वन्यजन्तुमा चाहिँ त्यो बानी परेको भन्दो रहेछ नि जस्तो बाघले पनि मान्छे खान पायो भने नरभक्सी भनेर बानी परेको चितुवाको पनि त्यस्तै त्यो गोठमा छेर्ने हिउँ चितुवा पनि बानी परेकाहरूलाई चाहिँ व्यवस्थापन अलिक चाँडै गर्नुपर्ने रहेछ
2: त्यो त गर्नुपर्छ त्यसलाई त त्यो त्यसको काम त व्यवस्थापन नै हो अब हेर्नुहोस् यहाँ जू यहीँ नजिकै छ होइन यसरी व्यवस्थापन गर्ने होइन नि त
1: सात दिन चल्दैन
2: यो खुनवाला जुद्ध शमशेर पालक हो उसले चाहिँ रमाइलोको लागि राखेको होइन रिक्रिएसनको राखिराखे हो नि अहिले पनि हाम्रो जू त त्यही छ त त्यही एरिया छ अहिले त झन् त्यहाँ अरू ठाउँ बाहिर कोभिड छैन त्यहाँभित्र कोभिड छ हेर्नुहोस् होइन भने हामी कस्तो वैज्ञानिक काम गरिरहेछौँ त होइन त्यस कारणले चाहिँ तत्कालै गर्नुपर्नेलाई तत्कालै ठोक्ने हो होइन भनेको ठोक्ने भनेको बन्दुकले ठोक्ने होइन कि उसले स्ट्राटेजीले ठोक्ने पैसा दिनुपर्नेलाई तुरन्तै दिने यहाँ त कस्तो भन्नुहुन्छ त्यो राहत पनि हेर्नुहोस् एक वर्षपछि दिने अरे त्यो पनि उहाँ जस्तै म त हिमालतिर नै जाने नि अप्पर डोल्पाको मान्छे बिचरा पाँच दिन हिँडेर तल आएर त्यो एउटा बाख्राको लिन आउँछ त्यो 10,000 लिन अनि फेरि पाँच दिन लाग्यो होइन त्यो 10,000 होइन उसको त 20,000 खर्च भयो होइन त्यो पनि अझ पाउने कि नपाउने ठेगाना छैन हेर्नुहोस् त्यहाँ त छ नि त त्यो मापदण्डहरू छ नि त यस्तो गर्ने यस्तो त्यस्तो छ त्यस कारणले चाहिँ साइट स्पेसिफिक बाघको लागि छुट्टै बर्दिया र उमा फरक हुनसक्छ नि त चितवन फेरि होइन मान्छे फरक हुनसक्छ त्यहाँको संस्कृति फरक हुनसक्छ त्यहाँको समस्या फरक हुनसक्छ त्यही बाघको कुरा गर्दा पनि मैले भनेको हिउँ चितुवाको कुरा छुट्टै भयो बँदेलको त नेपालभरि भयो यो बँदेल पनि फेरि दुई किसिम छ कि एउटा बँदेल चाहिँ यहाँ अलि दुःख दिइरहेको एउटा बँदेल चाहिँ यहाँ यो शिवपुरी निकुञ्ज छ नि नागार्जुनमा पहिला चाहिँ रस्साले उपहार दिएको बँदेल छ कि त्यो बाहिरबाट आएको बँदेल भयो यो मान्छेले नबुझ्ने कुरा दुईटा रहेछ एउटा चाहिँ मिचा प्रजाति भन्छ होइन विदेशी भनेको सबै मिचा आउँदैन विदेशी जस्तै हाम्रो चाहिँ काठमाडौँको बाटोबाट फुल फुल्छ नि एउटा के फुल भन्छ त्यसलाई ज्याकारान्डा होइन त्यो ज्याकारान्डा चाहिँ विदेशी त हो त्यो चाहिँ इन्भ्यासिभ होइन कि त्यो आफै फैलिँदैन कि हामीले
1: हुर्काउनै
2: पर्छ नर्सरी यहाँ फेरि उ गर्नु पर्यो तर अर्को चाहिँ त्यो एक्जोटिक हो विदेशी त हो तर त्यो आफै फैलिने कि जस्तै बनमारा होइन त्यो चाहिँ के हो त्यो त्यो मारा नै हो बनमासा त्यो बँदेल पनि त्यस्तै रहेछ कि हेर्नुहोस् थोरै लिएर उपहारको रूपमा लिएर आयो त्यो बँदेल त हेर्नुहोस् माथि अलि ठुलो छ कि हाम्रो लोकल भन्दा नेपालको यस्तो ऊ हुँदो रहेछ कि माथि हिमालसम्म पुग्छ कि हेर्नुहोस् अनि त्यो अर्को हाम्रो लोकलले भन्दा नि सखाप गर्दो रहेछ त्यसको लागि छुट्टै बनाउनु पर्यो होइन अनि त्यसलाई चाहिँ फेरि इकोनोमी पनि जोड्दैन कि होइन त्यो गर्नुपर्छ
1: अहिले समाधानका लागि भइरहेका कतिपय कुराहरू चाहिँ वन्यजन्तु करिडोर अथवा विद्युतीय बार यस्ता प्रविधिहरू अलिअलि प्रचलनमा जति पनि छन् अहिले हात्तीलाई रोक्नको लागि विद्युतीय तारबारको कुरा यी कुराहरू हामीले गरिरहेका अहिलेका चलनहरू कतिको प्रभावकारी भइरहेका छन् र अब यसलाई अझ सुधार गर्नु कतिको आवश्यक
2: अब यस्तो हेर्नुहोस् जब पपुलेसन बुम हुन्छ त्यसको केही पनि छेकिँदैन भुइँचालोको नि एउटा रेक्टर आएपछि पड्किनु त हो नि हामीले भन्दाखेरि के भन्छ भने घर चाहिँ भुइँचालो प्रतिरोधी भन्छौँ त्यो एउटा लेभलको रेक्टर भन्दा बढी आयो भने त्यो प्रतिरोधी हुन्छ हुँदैन बाघ पनि जब बुम हुन्छ रोकेर रोकिन्छ रोकिँदैन त्यो नेचुरल आफै हुन्छ तपाईँले चाहिँ त्यो चितवनतिर तराईतिर चाहिँ हात्तीहरू राखिरहेको छ झापातिर होइन हात्तीलाई खेल रोक्छ भने हात्तीलाई चाहिँ एकछिन एक झन्का देला त्यो फेन्सिङले पछि बत्का उसलाई थाहा हुन्छ होइन किनभने उनीहरू बाँच्न त पर्यो नि त इन्टेलिजेन्ट हुन्छ नि त होइन बाँदरले मैले केसम्म थाहा पाएको छु भने हेर्नुहोस् त्यो बाँदरले चाहिँ म तनहुँमा एकचोटि घुम्न गएको थिएँ यो कोटगाउँ भन्ने ठाउँ छ हेर्नुहोस् पहिला त्यहाँ बाँदर आउँदैन थियो अनि उनीहरूले चाहिँ नयाँ चाहिँ सुन्तला लगाइरहेको बाँदरले यो अगाडि चाहिँ फोक्दो रहेछ अनि आँखामा पर्दो रहेछ कि त्यो ऊ पिरो अनि पछि त के गर्न लगाएको थियो त्यो बाँदर यति एडेप्टिभ रहेछ कि पछाडि लगेर फोक्न लगाएर खान लगाएर क्या भनेपछि त एकछिनलाई पो काम गर्ने हो त्यो लाइटले एकछिनलाई काम गर्ने हो उसलाई पनि थाहा हुन्छ त्यो दे आर द भेरी इन्टेलिजेन्ट होइन उनीहरू त प्रयोग गर्छन् त आफ्नो दिमागले
1: वर्षौंदेखि जुधेर बाँच्दै आएका छन्
2: त्यस कारणले चाहिँ हामीले पनि त्यो त्यो नगर्ने भनेको होइन गर्ने हो तर अरूको कुरा नि गर्ने त्यो पनि शान्तिनो कुराहरू गर्ने वृक्षारोपण नगर्ने हो र गर्ने हो होइन खेरागारी गर्ने हो अब जस्तै त्यहाँ उदाहरण भन्छन् चितवनतिर अब यो हात्ती चाहिँ बढी चाहिँ खेरातिर आयो अनि मान्छेलाई तर त्यो केरा लगाउने पहिला पनि त लगाउँथ्यो नि त केरा होइन वन केराहरू नि हुन्थ्यो नि त होइन तर चाहिँ त्यो चाहिँ पपुलेसनको बारे नै हामीले सोच्न पर्छ हामीले कति उ गर्छौँ तर मान्छेले नि सोच्न पर्यो हाम्रो चाहिँ कुन ठाउँ हो होइन जहाँ पनि गएर बसिदिनु
1: उनीहरूको ठाउँ त छोडिदिनु नि पर्यो
2: छोड्नु नि पर्यो
1: हामी अब अन्तिम चरणमा आएका छौँ। अन्तिम अब जाँदै गर्दाखेरि चाहिँ वन्यजन्तुको समस्यासँग जुझिरहेका आम समुदाय र आम श्रोताहरूलाई तपाईँ के अनुरोध गर्न चाहनुहुन्छ, जस्तो तत्कालको लागि व्यवस्थापनको बाटोमा हेर्दाखेरि चाहिँ?
2: मैले सरकारलाई भन्नुपर्ने त मैले कुरा गरिहालेँ, एकदमै साइड इस्युस कुराहरू गर्नुपर्छ। अहिले चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि, म मेरो गाउँ 25 वर्षपछि पुगेको थिएँ, म पौडिनी खोला त अन्डरग्राउन्ड भएको छ, हेर्नुहोस् जंगल बढेछ तर खोलो चाहिँ अन्डरग्राउन्ड भइरहेछ, भनेपछि वाटर टेबल घटिरहेछ नि। मान्छेले भन्छ होइन फलफुल पनि छ, अब फलफुल लगाउन त्यो पानी खानको लागि त तल झर्नु पर्यो नि त, पँधेरोमा जहाँ चाहिँ पानी छ, पानीको सोर्सहरू के छ, होइन त्यस्तो कुराहरू नै हेर्नु पर्यो। अब अहिले चाहिँ तत्कालमा चाहिँ मान्छेले के गर्नु पर्यो भने, अब त्यस्तो खालको एकदमै समस्या आयो भने त यो कानून पनि एउटा मैले सुनाइदिएँ, प्रतिरक्षा गर्ने कानून पनि त रहेछ नि त, एक्टमै त छ, तर खबर चाहिँ गर्न पर्यो, किनभने हामी कानून त सबैले मान्न पर्यो नि, चाहे कस्टमरी कानून होस्, सरकारले चाहिँ कस्टमरलाई रेस्पेक्ट गर्न पर्यो, एक्जिस्टेन्सलाई रेस्पेक्ट गर्न पर्यो, फेरि जनमानसले पनि, चाहे आदिवासी हुन् जंगलमा बस्ने, चाहे चाहिँ सहरमै बस्ने मान्छेहरू हुन् होइन, जहाँसुकै बस्ने हुन् उहाँहरूले नै कानूनलाई रेस्पेक्ट गर्नु पर्यो, तर चाहिँ जथाभावी पनि गर्नु भएन नि त। फेरि ल एउटा बाघले मारेछ, उही यहाँ कस्तो नेग्लिजेन्सी देखियो भने तनावमा चाहिँ बच्चा चाहिँ मरिरहेको छ, उसलाई कमन लेभलबाट समातेर चितवनतिर लगाएछ त फेरि अर्को मारिरहेछ, त्यो चितवनको त त्यहाँ आइसक्दैन नि, अरू पनि मार्दो रहेछ होइन। सिरियसली हेर्नु पर्यो सरकारले पनि होइन, किनभने एकचोटि चाहिँ मान्छेको दिमागमा चाहिँ जब चाहिँ यो बाँदरहरू त राम्रो छैन रहेछ भन्ने पर्छ, झन् नराम्रो हुन्छ कि, बर्चै अलिकति कल गरेर उभो भने त कम्ती दिमागमा त बस्दैन नि होइन, बाघ भन्न साथ ओहो बाघ भनेको भूत हो भन्ने खालको नहोस् न होइन, मान्छेलाई यस्तो खालको ऊ पनि घिनलाग्दो बनाउने न, एकदमै घृणा बनाउने खालको भयो कि अहिले त, बाँदरलाई घृणा गर्न
1: लाग्यो
2: मान्छेले पुज्थे, हेर्नुहोस् खासै ऊ वास्तै गर्दैन थिएन, यसो ल हटै पुग्यो त्यति थियो नि त, तर अहिले त कस्तो हो भने अब एकदमै घृणा गर्नुपर्ने अवस्था, यो भनेको त एकदमै नराम्रो हो,
1: शत्रु
2: हो भन्ने, त्यो चाहिँ होइन, तर त्यो नहुनको लागि सरकारले पहल गरिदिनु।
1: हुन्छ, एकदम महत्वपूर्ण समय दिनुभयो, हामीले यो एकदम पछिल्लो समयमा एकदमै धेरै समस्याहरूमा उठाएको यो विषयको व्यवस्थापनको बारेमा आफ्नो अनुभवहरू राख्नुभयो, यहाँलाई उज्यालोतर्फ धेरै धन्यवाद छ।
2: एकदम धन्यवाद छ बहिनीजी।
1: उहाँ हुनुहुन्थ्यो डाक्टर कमल थापा, लामो समयदेखि मानव वन्यजन्तुको व्यवस्थापनको बारेमा अध्ययन काम अनुसन्धान गर्दै आउनु भएको छ, उहाँले चाहिँ प्राकृतिक स्रोत व्यवस्थापनको विषयमा विद्यावारिधि गर्नुभएको छ। अब भने आजको बर्दिदो नेपालको समय सकिने लागेको छ, अर्को बुधबार बिहान 8 बजी अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौ। आजको बर्दिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजन र बसेर बिदा हुन्छु, नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: फुटबल सीजन आयो अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसूस हुन्छ
3: यो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung मिनी एलईडी टीवी Samsung Vision AI TVs na paunu ho. Sound bar matra ru 9999 ma. Ra 12 mahina samma ko net TV package sangai nishulka World Cup live subscription. Sathai 25% samma ko discount ra 24 mahina samma ko EMI.
4: Sathuru lagu hune chan.
5: Aba internet dhilo hoina. Chito, smart ra surakshit.
6: Introducing Wi-Fi 6 with Suvisu Suraksha.
7: Wi-Fi 6 sanga paunu ho high speed ra stable internet.
6: साथै सुविसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
9: 0142538888 98 0 12 35 888

0: सीधा खुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देशका धेरै ठाउँमा मौसम बदली, आज पहाड़ी र तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री रायमाझी र खाँडसहित 15 जना दोषी ठहर, सजाय निर्धारणका लागि असार 29 पेशी, 7 जनालाई सफाई। 7 जिल्लामा बर्ड फ्लू पूर्ण नियन्त्रणमा, काभ्रेसहित काठमाडौँ उपत्यकामा जोखिम यथावत, नियन्त्रणको प्रयास चल्दै। स्टेट अफ हर्मुजमा अमेरिकाद्वारा आक्रमण, जवाफ दिने इरानको चेतावनी। र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा, अर्जेन्टिनाले स्विजरल्याण्डसँग आइतबार बिहान खेल्ने। नेपाल खबरमा अब पूरा खबर। आज देशका धेरै ठाउँमा मौसम बदली भएको छ। आज दिउँसो र राति पहाड़ी क्षेत्र तथा तराईका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। गैराती, गण्डकी, सुदूरपश्चिम र कर्णालीमा मध्यमदेखि ठूलो पानी परेको थियो। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कास्कीमा 97 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसोपछि मधेस प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भागका थोरै ठाउँमा आज राति पनि ठूलो पानी पर्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड र पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित 15 जना दोषी ठहर भएका छन्। मुद्दा दायर भएको 3 वर्षपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले हिजो उनीहरूलाई दोषी ठहर गरेको हो। अदालतले रायमाझी, खाँड र पाण्डे सहित केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, गोविन्द चौधरी, कांग्रेसका पूर्व सांसद आङटा शेर्पा, हज कमिटिका तत्कालीन अध्यक्ष शमशेर मिया, तत्कालीन गृहमन्त्री खाँडका स्वकीय सचिव नरेन्द्र केसी, बिचौलिया हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल र बेचन झालाई दोषी ठहर गरेको हो। मुद्दाका प्रतिवादी सन्दीप रायमाझी सहित 7 जनाले भने सफाई पाएका छन्। प्रतिवादीहरू सन्दीप सहित रामशरण केसी, टंक कुमार गुरूङ, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीलाई कसुर पुष्टि नभएको भन्दै अदालतले सफाई दिएको हो। प्रतिवादी भए पनि फरार 8 प्रतिवादी अशोक पोखरेल, धीरेन्द्र राई, दीपा हुमा गाई, नीरज राई, राजेश अर्याल, मोहन राज राई, विनिता सबदेन लिम्बू र सुनिल बुढाथोकीको हकमा पक्राउ परेपछि कानून बमोजिम हुने भएको छ। दोषी ठहर भएका विरूद्ध सजाय निर्धारणका लागि असार 29 पेशी तोकिएको छ। नेपाल प्रहरीले अनुसन्धान गरेको हाई प्रोफाइल मुद्दा भएकोले यसलाई निकै चासोका साथ हेरिएको थियो। बर्ड फ्लू फैलिएका 11 जिल्लामध्ये तराईका 7 जिल्लामा पूर्ण नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलप्रासीमा बर्ड फ्लू संक्रमण नियन्त्रणमा आएको हो। तराईका 7 जिल्लामा बर्ड फ्लू नियन्त्रणमा आए पनि काभ्रेसहित काठमाडौँ उपत्यकामा जोखिम कायमै छ। काठमाडौँका 3 जिल्ला र काभ्रेमा फैलिएको बर्ड फ्लू रोकथाम हुन सकेको छैन। विभागले यी 4 जिल्लालाई अझै पनि निगरानीमा राखिएको र आवश्यक प्रयास भइरहेको जनाएको छ। विभागका वरिष्ठ पशु सेवा चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार उपत्यका 3 जिल्लामा संक्रमणको अवस्था यथावत रहे पनि काभ्रेमा संक्रमण तीव्र रूपमा फैलिरहेको छ। रोग नियन्त्रणका लागि विभागले प्रभावित क्षेत्रमा विशेष प्राविधिक टोली परिचालन गरेको छ। संक्रमण फैलिन नदिन पशु क्वारेन्टाइन कार्यालयहरूले सीमानाका र अन्य क्षेत्रमा उच्च सतर्कता अपनाउँदै अवैध रूपमा असार पसार गरिएका पंक्षी र पंक्षीजन्य वस्तु नष्ट गर्ने अभियान चलिरहेको छ। विभागको तथ्याङ्क अनुसार यसअघि संक्रमण नियन्त्रणका लागि देशभर 7,54,500 पंक्षी, 10,91,303 अण्डा तथा 2,43,635 किलो दाना नष्ट गरिएको छ। डाक्टर उपाध्यायका अनुसार जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरी प्रतिवेदन तयार गरिएको छ। यसकै आधारमा संक्रमित क्षेत्रमा पंक्षी नष्ट गर्ने तथा संक्रमण नियन्त्रणका अन्य उपाय कार्यान्वयन प्रक्रिया अघि बढ़ाइएको छ। साथै प्रभावित क्षेत्रका किसानलाई राहत उपलब्ध गराउन आवश्यक काम पनि सँगसँगै भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षका लागि निर्धारित राजस्व लक्ष्य हासिल गर्ने गरी प्रभावकारी कार्य सम्पादन गर्न भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई निर्देशन दिनुभएको छ। भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशक द्वय यामलाल भूषाल र डाक्टर विष्म कुमार भूषाल तथा भन्सार विभागका उपमहानिर्देशकमा नियुक्त सहसचिव प्रेम प्रसाद आचार्यलाई कार्यभार सम्हाल्नु अघि अर्थमन्त्रीले राजस्व लक्ष्य हासिल गर्न पूर्ण समर्पणको साथ काम गर्न निर्देशन दिनुभएको हो। उहाँले राजस्वको लक्ष्य भेटिने गरी मिशन 16 खर्बका लागि इमान्दारितापूर्वक लाग्न, चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बढ़ाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबै प्रकारका सहयोग उपलब्ध गराउने समेत बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले भन्सार र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर पारदर्शी बनाउन पनि निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ। भन्सार र कर आमदानी बढ़ाएर देशको आय बलियो बनाउँदा बाह्य ऋणको परनिर्भरता घट्ने र आफ्नै सामर्थ्यमा देशले विकासको गति लिने अर्थमन्त्री डाक्टर वाग्लेको भनाइ छ। नयाँ जिम्मेवारी पाएका तीनैजना सहसचिवले मन्त्रीको निर्देशनलाई इमान्दारितापूर्वक पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
4: पटक पटक विद्युत अवरूद्ध हुने अर्थात ट्रिपलिङ हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान शुरू गरेको छ। मन्त्रालयका अनुसार बर्खायाममा बारम्बार विद्युत अवरूद्ध हुने समस्यालाई प्राथमिकतामा राख्दै समाधानको अभियान सञ्चालन गरिएको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार गुनासो प्राप्त हुनासाथ समाधानका लागि नेपाल विद्युत प्राधिकरणले प्राविधिक जनदेशनलाई इमान्दारितापूर्वक पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पटक पटक विद्युत अवरूद्ध हुने अर्थात ट्रिपलिङ हुने समस्या

0: आपूर्ति सम्बन्धी कुनै गुनासो वा उजुरी भएमा उपभोक्ताले निशुल्क हटलाइन नम्बर 1150 वा 1151 सम्पर्क गर्न सक्ने मन्त्रालयले जनाएको छ। अब विदेशको खबर। स्टेट अफ हर्मुजमा ट्याङ्करहरू ठोकिएपछि अमेरिकाले इरानमाथि आक्रमण शुरू गरेको छ। हर्मुज जलमार्गमा तीन व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा अमेरिकाले इरानमाथि शक्तिशाली आक्रमण शुरू गरेको हो। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जलमार्गमा संचालित व्यावसायिक जहाजमा इरानले आक्रमण गरेको र त्यसको बदलामा आक्रमण थालेको दावी गरेको बीबीसीको खबरमा उल्लेख छ। सोमबार र मंगलबार 24 घण्टाको अवधिमा हर्मुज जलमार्गमा ट्याङ्करहरू क्षतिग्रस्त भए पनि कुनै मानवीय क्षति भने नभएको खबरमा उल्लेख छ। एक अमेरिकी अधिकारीले यो आक्रमण इरानी आक्रमणको प्रतिक्रिया स्वरूप भएको बताएका छन्। यसैबीच इरानले अमेरिकी आक्रमणलाई गएको महिना हस्ताक्षर गरिएको अमेरिका इरान ज्ञापन पत्रको उल्लंघन भनेको छ र तेहरानले निर्णायक कदम चाल्ने चेतावनी समेत दिएको छ। यसअघि इस्लामिक रिभोल्युसन गार्डस क्रप्स आईआरजीसीको नौसेनाले सोमबार राति स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयास गरिरहेका दुई ट्याङ्करमाथि कार्यवाही गरेको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा साबिक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएका छन्। क्वार्टर फाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को नेपाली समयअनुसार भोलि बिहिबार मध्यराति पाउने 2 बजे खेल्दैछन्। दोस्रो क्वार्टर फाइनलमा स्पेन र बेल्जियम बीच शुक्रबार राति पाउने 1 बजे प्रतिस्पर्धा हुनेछ। स्पेनले अन्तिम 16मा पोर्चुगललाई 1 गोलले हराउँदै क्वार्टर फाइनलको यात्रा तय गरेको हो। टीमले अमेरिकालाई 4-1 गोलले हराएको थियो। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका नर्वे र इंग्ल्याण्डबीच शनिबार राति पाउने 3 बजे खेल हुनेछ अनि अन्तिम क्वार्टर फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डबीच आइतबार बिहान पाउने 7 बजे खेल हुनेछ। आज बिहान भएको खेलमा स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टीमा 4-3 हराउँदै अन्तिम 8मा स्थान बनाएको हो भने गैरातीको खेलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएर क्वार्टर फाइनलमा पुगेको हो। यो खेलमा रेफ्री र भिडियो सहायक रेफ्रीका निर्णय पनि विवादास्पद भएका छन्। इजिप्टले गरेको गोल फाउलको आधारमा रद्द गरिएपछि टोलीले असन्तुष्टि जनाएको थियो। त्यस्तै अर्जेन्टिनाको निर्णायक गोल हुनुअघि मोहम्मद सलाहमाथि पेनाल्टी क्षेत्रभित्र फाउल भएको दावी इजिप्टले गरेको छ। इजिप्ट फुटबल संघले अर्जेन्टिना विरूद्धको खेलमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै फिफामा औपचारिक उजुरी दर्ता गरेको छ। यद्यपि फिफाले उजुरीबारे अहिलेसम्म कुनै आधिकारिक निर्णय भने सार्वजनिक गरिसकेको छैन। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशका धेरै ठाउँमा मौसम बदली। आज पहाड़ी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। सतर्कता अपनाउन आग्रह। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री रायमाझी र खाँडसहित 15 जना दोषी ठहर। सजाय निर्धारणका लागि असार 29मा पेशी। 7 जनालाई सफाई। 7 जिल्लामा बर्ड फ्लू पूर्ण नियन्त्रणमा। काभ्रेसहित काठमाडौँ उपत्यकामा जोखिम यथावत। नियन्त्रणको प्रयास चल्दै। स्टेट अफ हर्मुजमा अमेरिकाद्वारा आक्रमण, जवाफ दिने इरानको चेतावनी। र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा। अर्जेन्टिनाले स्विजरल्याण्डसँग आइतबार बिहान खेल्ने।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto.
3: ¡Oh, sí! ¡Powerball!
4: ¿En
3: en California.

0: La Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
1: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: 41, 29, 54, 81. Website jhule.com.nt.
3: सुनत मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333-493-555।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभञ्जेङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले भक्तपुरको कमल विनायकको नवदुर्गा दोछे मन्दिर दर्शन तथा अवलोकन गर्नुभएको छ। भलबल अष्टमीको दिन हिजो उहाँ मन्दिरमा पुग्नु भएको हो। नवदुर्गा जात्रा व्यवस्थापन समितिका वनमालाहरूले प्रधानमन्त्री शाहलाई मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व, नवदुर्गाको जात्रा पर्व लगायतका विषयमा जानकारी गराउनु भएको थियो। समितिका पूर्व अध्यक्ष नारायण वनमालाका अनुसार भलबल अष्टमीको दिन नवदुर्गा देवगणको मकुण्डलाई बरमाइडी लगेर अन्त्येष्टि गरिने परम्परा छ। परम्परा अनुसार हिजो बेलुका नै नवदुर्गा देवगणले यस वर्षको अन्तिम नाच प्रदर्शन गरी स्थानीयबाट पूजा लिएको थियो। प्रधानमन्त्री फर्केपछि देवगणको बरमाइडी यात्रा शुरू भएको थियो। हिजै देवगणले लगाएको मुकुण्डो बरमाइडी लगेर जलाइएको थियो। काठमाडौँको ठमेलमा पछिल्लो समय भारतीय पर्यटकको संख्या वृद्धि भएको छ। पहिले अन्य देशका पर्यटकहरूको केन्द्र मानिने गरेको ठमेलमा अहिले भारतीय पर्यटकको संख्या पनि बढ़ने गरेको हो। उनीहरूले त्यहाँ रहेर नेपाली खानाको परिकार, सांस्कृतिक वातावरणको अनुभव लिनुका साथै नेपाली हस्तकला लगायतका सामग्रीको किनमेलमा पनि रमाउने गरेका ठमेल विकास पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले बताउनु भएको छ। ठमेल होटलहरूको रमदा इन्कोर काठमाडौँका महाप्रबन्धक रमेश महेश भुइँयालले होटलमा आउने पर्यटकमध्ये 30% भारतीय रहेका बताउनु भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा शोभा गुरूङ चयन हुनुभएको छ। यसअघिको कार्य समितिमा उपाध्यक्ष रहेकी गुरूङले केन्द्रीय महिला उद्यमीको समितिको अध्यक्ष तथा महासंघको विभिन्न जिम्मेवारी सम्हालिसक्नु भएको थियो। महासंघको ललितपुरमा सम्पन्न 26 औं राष्ट्रिय महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा डम्बर प्रसाद रेग्मी तथा उपाध्यक्षहरूमा पूर्णबहादुर भण्डारी, सत्यनारायण अग्रवाल, यादव कुमार अधिकारी, हरिहर थापा, जानकी प्रधान, मोहन कटुवाल, रामनाथ मैनाली, सत्यनारायण प्रजापति, चन्द्रबहादुर बुढा छेत्री र गुणराज ढकाललाई निर्वाचित गरेको छ। महासंघको महासचिवमा विनोद देव पन्त, कोषाध्यक्षमा वीरेन्द्र जति, सचिवमा प्रेमबहादुर डीसी र सहकोषाध्यक्षमा हेमविक्रम जीसी निर्वाचित हुनुभएको छ। ललित कलाको महोत्सवका रूपमा लिइने राष्ट्रिय ललित कला प्रदर्शनी 2083 तत्कालका लागि स्थगित भएको छ। प्रज्ञा परिषद गठन नभएको र चालू आर्थिक वर्ष सकिने लागेकोले प्रदर्शनी रद्द गरिएको नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले जनाएको छ। प्रदर्शनीका लागि 7 वटै प्रदेशबाट कलाकृति छनौट गरिएको थियो। समय अभावको कारण यो आर्थिक वर्षमा प्रदर्शनी आयोजना गर्न सम्भव नभएको प्रतिष्ठानका निमित्त सदस्य सचिव लीलाधर अवस्थीले जानकारी दिनुभयो। प्रतिष्ठानले कलाकारलाई आफ्ना कलाकृति बुझेर लैजान पनि अनुरोध गरेको छ। प्रतिष्ठानले विभिन्न देशबाट ल्याइएको कलाकृति सम्बन्धित प्रदेशमै पठाउने जनाएको छ। र काठमाडौँ महानगरपालिकाले अटिजम र बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूलाई हेरचाह र विकासमा सहयोग गर्न 331 जनालाई तालिम दिएको छ। अभिभावक, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिएको, बौद्धिक अपाङ्गता एवं अटिजम भएका व्यक्तिहरूका लागि स्वास्थ्य कार्यक्रमका फोकल पर्सन पवन ठाकुरले जानकारी दिनुभयो। व्यवहार विश्लेषण तथा प्रशिक्षक प्रज्ञा श्रेष्ठ प्रधानले अटिजम र बौद्धिक अपाङ्गता रोग नभई विकास सम्बन्धी अवस्था भएकोले समयमै पहिचान, उचित सहयोग र निरन्तर अभ्यास मार्फत बालबालिकाको क्षमता अभिवृद्धि गर्न तालिम सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। देशका धेरै

हिजो पराई थियो, पराई भएर पनि आफ्नै थियो, आज आफ्नै थियो, तर आफ्नै भएर पनि पराई भयो।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: ए हेर्नुस् त यो समाचार त कस्तो असम्मको छ शेयर गर्दिन कि क्या हो
2: रोक्नुस् नानी जे पाए त्यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ
3: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाऊ सत्य जाँचौं भ्रमबाट बचौं जिम्मेवार संचार संस्कृति अपनाऊ
1: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
4: सामाजिक सञ्जाल जी छानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलन खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सुखन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छानले खोना दे खुल्दिग वेबसाइट न यूआरएल चेक लना आक्षेप घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परेम नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
5: सतर्क तन ठगे तब त क्या जोगिना
6: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
8: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिणमाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिणमाकाली क्रसर उद्योग लस्ती परिवर्त।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार परिवर्त।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: Extreme energy drink.
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
2: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लङजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
4: अनि तयो कागज केमा थियो वा? झिल्काई के पर्सनल नम्बर ब्लक लै वी पर्सनल मोबाइल नम्बर मे उनी टेलिकमर बाई अफिसर आएर ब्लक लै र खर्खाई। अनि बैंगरी
5: बैंगरी
4: चर्च तले लल्पर्दी
5: चङ्गलपति न आफै न मोबाइल नम्बर फेरिदिया बेर ब्लक तयार विषय आफै न ब्याङ्क देवी जानकारी तिन परिम दे आफै न ब्याङ्क खाते न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
4: सतर्क तना ठगी तब्द क्या जोगी न
6: सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
8: जसको नाम नै पर्याप्त छ,
9: दिदी बहिनी,
8: दिदी बहिनी,
9: दिदी बहिनी,
8: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
9: हामी
8: गर्न सक्छौ,
9: गर्न सक्छौ।

0: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
1: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
2: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
1: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनि चिलाउने, योनिको घाउ खटिरा, सेतो मैलो गनाउने, पानी बग्ने, पाटे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठा गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
0: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
2: 24 घण्टा आकस्मिक सेवा।
1: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
0: बडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 0674220227, 0674220227,
2: मोबाइल नम्बर 98572597, 98573597,
0: 98511918918,
2: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
0: बडगाउँ चौर, कुस्मा, नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
4: विशेषताहरू,
3: विषय विज्ञद्वारा अध्यापन गराइने,
4: अत्याधुनिक प्रयोगशाला,
3: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 0161577444, 543333।
5: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: भएन, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094।
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले बिहानको ठिक 11 बज्यो।

0: घरवाती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39।

0: sip on ya. Extreme energy drink.
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: हामी गर्न सक्छौ
1: गर्न सक्छौ

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको
1: सामान राम्रो छ ढुक्क हुनुहोस्
0: थाहा छ त्यसैले त यही लिन आएको
2: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ
0: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
1: मार्बल
2: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
0: सुरक्षा घरको
1: जीवन
3: यो हो संचार नेटवर्क समयको आवाज समयको आवाज
4: समाचार अब विस्तारमा प्रतिपक्षी नेकपा एमालेका सांसद राजेन्द्र राईको अभिव्यक्ति विवादमा परेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ आकस्मिक समयमा बोल्ने क्रम शुरू हुँदै गर्दा राईले सभामुखलाई तपाईं कान सुन्नुहुन्छ कि हुँदैन भन्ने प्रश्न गर्नुभएको थियो विपक्षी दलहरूले सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्ति सच्याउन सभामुखले रूलिंग गर्नुपर्ने माग राख्दै आएका छन् राईले यही विरोधलाई निरन्तरता दिँदै सभामुखले आफूहरूको माग नसुनेको अर्थमा यो प्रश्न गर्नुभएको थियो लगत्तै सभामुख अरियालले राईले मर्यादा उल्लंघन गरेको भन्दै अगाडि बढ़ नदिने भन्दै माइक काट्नु भएको थियो त्यसपछि एमालेका सांसदले उठेर विरोध जनाएका थिए यता राईको अभिव्यक्तिमा रासोपाले प्रतिवाद गरेको थियो सांसद ज्वाला संग्रौलाले सभामुखको आचरण विरूद्ध आएको प्रस्ताव बाहेक सभामुखको आलोचना गर्न नपाउने नियमावलीको व्यवस्था सम्झाउनुभयो राईको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन नभए संसदमा कस्ता सांसदहरू आएका रहेछन् भनेर भावी पुस्तालाई देखाउन भए पनि रेकर्डमा राख्न माग गर्नुभयो त्यसपछि अरियालले फेरि राईलाई समय दिनुभएको थियो तर विषयमा प्रवेश गर्न आग्रह गर्दा समेत पुरानै शैली दोहोर्याउँदै यस्तै शैलीले पाँच वर्ष सभामुख नटिक्ने अभिव्यक्ति दिएपछि आक्रोशित बन्नुभएका सभामुख अरियालले 15 मिनटका लागि बैठक स्थगित गर्नुभएको तर 15 मिनट समय बितिसक्दा पनि बैठक शुरू हुन सकेको छैन आजको बैठकमा महाधिवक्ताको कार्यालय र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन सहित विधेयकहरू प्रस्तुत हुने कार्यसूची छ
5: प्रधानमन्त्री बालेन्द्र शाहले आज उद्योग तथा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै हुनुहुन्छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा केही बेरपछि बैठक शुरू हुँदैछ छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ नेपाल चेम्बर अफ कमर्स लगायत निजी क्षेत्रका प्रमुख तथा पदाधिकारी सहभागी हुनेछन् नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालका अनुसार निजी क्षेत्रका समसामयिक विषय आर्थिक गतिविधि र व्यावसायिक वातावरणसँग सम्बन्धित मुद्दामा प्रधानमन्त्रीसँग विचार आदान प्रदान हुने कार्यक्रम रहेको छ निजी क्षेत्रका प्रतिनिधिले आगामी आर्थिक नीति तथा कार्य व्यावसायिक वातावरण सुधारका विषयमा सरकारसँग संवाद आवश्यक रहेको बताउँदै आएका थिए सही सन्दर्भमा प्रधानमन्त्रीले उद्योगी व्यवसायीलाई छलफलको लागि आमन्त्रण गर्नुभएको हो व्यवसायीहरूसँग प्रधानमन्त्रीको यो पहिलो छलफल हो यो बीचमा केही व्यवसायमाथि अनावश्यक धरपकड भएको भन्दै निजी क्षेत्र सरकारसँग रुष्ट छ यस्तै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अभिव्यक्ति र उहाँको सचिवालय मार्फत भइरहेका धाक धम्की प्रति समेत व्यवसायीहरू चिन्तित देखिएका छन्
4: अर्थमन्त्री डा सोनिम वाग्लेले भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशकहरूलाई राजस्व संकलन लक्ष्यका लागि इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ सरकारको राजस्व लक्ष्य 16 खर्ब रूपियाँ रहेको भन्दै त्यसलाई जसरी पनि भेट्टाउन उहाँले निर्देशन दिनुभएको हो सरकारको राजस्व संकलन गर्ने प्रमुख दुई निकाय भन्सार विभाग र आन्तरिक राजस्व विभागको नयाँ जिम्मेवारी पाएका महानिर्देशकद्वय यमलाल भूषाल र डा भीष्म कुमार भूषाल तथा भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी पाउनुभएका सहसचिव प्रेम प्रसाद आचार्यलाई मन्त्रालयमा भेट्दै उहाँले विशेष निर्देशन दिनुभएको हो चुहावट रोक्ने स्वैच्छिक कर दाखिला बढ़ाउने र कर तिर्न प्रोत्साहन गर्ने गतिविधिले राजस्व संकलन बढ़न सक्ने उहाँको भनाई छ
5: देशका अधिकांश जिल्लामा बर्ड फ्लू संक्रमण नियन्त्रणमा आएको छ पशु सेवा विभागका अनुसार झापा मोरङ सुनसरी महोत्तरी बारा चितौन र नवलपरासीमा संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ यद्यपि काठमाडौँ उपत्यका र काभ्रे पलाञ्चोकमा भने जोखिम अझै कायमै रहेको विभागका वरिष्ठ पशु सेवा चिकित्सक डाक्टर मुकुल उपाध्यायले जानकारी दिनुभयो उहाँका अनुसार काठमाडौँ ललितपुर र भक्तपुरमा संक्रमण यथावत छ भने काभ्रे पलाञ्चोकमा भने तीव्र गतिमा फैलिरहेको छ विभागको तथ्याङ्क अनुसार संक्रमण नियन्त्रण को लागि हालसम्म देशभर 7,54,505 10,91,303 अण्डा तथा 2,43,635 केजी दाना नष्ट गरिएको छ त्यसमध्ये काठमाडौँ उपत्यका 3 जिल्ला र काभ्रेमा मात्रै 2,86,277 पक्षी 1,49 80,064 अण्डा र 74,000 केजी दाना नष्ट गरिएको विभागले जनाएको छ। डाक्टर उपाध्यायका अनुसार जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरी संघीय र स्थानीय सरकारको समन्वयमा प्रतिवेदन तयार पारिएको छ। सोही आधारमा संक्रमण क्षेत्रका पंक्षी नष्ट गर्ने तथा संक्रमण नियन्त्रणका अन्य उपाय कार्यान्वयन प्रक्रिया अघि बढ़ाइएको छ।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिराहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख राम केवल राय यादवलाई घूस रकम सहित नियन्त्रणमा लिएको छ। उद्योगका लागि ल्याइएको काठहरूको सिलबन्दी अनुसार भए नभएको रुजू गरी कागजात सहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिएर उनले घूस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले पक्राउ गरेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दीवासबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट 12,000 रूपियाँ घूस लिइसकेको अवस्थामा सिराहाको करजनहा नगरपालिका 4 स्थित मिर्चिया बन्दीपुर सड़क खण्डबाट नियन्त्रणमा लिएको हो। खान तलाशीका क्रममा उनको साथबाट घुसको 12,000 र स्रोत नखुलेको थप 1,33,120 रूपियाँ गरी जम्मा 1,45,120 रूपियाँ बरामद गरिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो।
5: पटक पटक विद्युत अवरूद्ध हुने समस्या देखिएपछि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले त्यसको समाधानको लागि विशेष अभियान शुरू गरेको छ। मन्त्रालयका अनुसार वर्षायाममा बारम्बार विद्युत अवरूद्ध हुने समस्यालाई उच्च प्राथमिकतामा राख्दै समाधान अभियान सञ्चालन गरिएको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार गुनासो प्राप्त हुनसाथ समाधानको लागि नेपाल विद्युत प्राधिकरणले प्राविधिक जनशक्ति र आवश्यक उपकरण 24 घण्टा तयारी अवस्थामा राखिएको छ। मनसूनका कारण उत्पन्न हुन सक्ने सम्भावित समस्यालाई निरूपण गरी विद्युत सेवा नियमित र भरपर्दो बनाउन मन्त्रालयले थप सक्रियता देखाएको दावी गरेको छ। विद्युत आपूर्ति सम्बन्धी कुनै गुनासो वा उजुरी भएमा उपभोक्ताले निशुल्क हटलाइन नम्बर 1150 र 1151 सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।
4: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार।
5: सेवा नियमित र भरपर्दो बनाउन मन्त्रालयले थप सक्रियता देखाएको दावी गरेको छ। विद्युत आपूर्ति सम्बन्धी कुनै गुनासो वा उजुरी भएमा उपभोक्ताले निशुल्क हटलाइन नम्बर 1150 र 1151 सम्पर्क

0: छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। 25 जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दारा काटेर छोटो बनाइने भएको छ। दुई वर्ष अघि पनि त्यस हात्तीको दारा काटिएको थियो। उक्त हात्तीलाई बेहोस बनाई दारा काटिने र रेडियो कलर नयाँ लगाउने तयारी गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनले जानकारी दिनुभएको छ। यो हात्तीले गत शनिबार राति एकै परिवारका दुईजनाको ज्यान लिएको थियो। उक्त घटना सहित 25 जनाको सोही हात्तीका कारण मृत्यु भएको अधिकृत पूर्जा पुनले बताउनुभयो। उहाँका अनुसार त्यस घटनापछि हात्तीको निरन्तर अनुगमन भइरहेको छ। हात्तीले मेगौलीको गोलाघाट स्थित सामुदायिक वनको गेटमा हानेर सोमबार साँझ स्थानीय दुई घरको अन्न खाएको थियो। अहिले टोली तयारी अवस्थामा रहेको र भेटिन साथ डाट गरी दारा काट्ने र नयाँ रेडियो कलर लगाउने काम हुनेछ। यसअघि लगाइएको रेडियो कलरले समयमा सूचना दिन नसक्ने भएपछि नयाँ जडानको तयारी गरिएको हो। उपकरण जडानपछि हात्ती बस्ती पसेको सूचना पाएसँगै स्थानीयलाई समेत खबर गरेर सतर्कता अपनाउनु सहज हुनेछ। गत शनिबार राति ध्रुवे हात्तीले भरतपुर महानगरपालिका 23 21 वर्षीय आशिका बोटे र 4 वर्षीय उहाँको छोरा भरत बोटेको ज्यान लिएको थियो।
1: अब अन्तर्राष्ट्रिय समाचार। हर्मुज जलमार्गमा 3 व्यापारिक जहाजहरूमाथि आक्रमण भएपछि अमेरिकाले इरानमा शक्तिशाली सैन्य हमला शुरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष व्यक्तिहरू सवार व्यापारिक जहाजहरूलाई निशाना बनाएको बदलामा इरानलाई भारी मूल्य चुकाउन कार्यवाही घोषणा गरिएको बताएको छ। अमेरिकी हमलाबाट इरानको क्युसम टापु, बन्दर अब्बास र सिरिक शहरहरू प्रभावित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ती क्षेत्रहरूमा शक्तिशाली विस्फोटमा केही मानिसहरू घाइते भएका छन्। यद्यपि हालसम्म कसैको मृत्यु भएको खबर भने बाहिरिएको छैन। इरानका उपपरराष्ट्रमन्त्रीले अमेरिकी हमलालाई गत महिना मात्र दुई देशबीच हस्ताक्षर भएको समझदारी पत्रको ठाडो उल्लंघन भएको बताउँदै तेहरानले यसको निर्णायक जवाब दिने चेतावनी दिनुभएको छ। अर्कोतर्फ अमेरिकी सेन्ट्रल कमाण्डले इरानको यो आक्रामक व्यवहार बिना कारण भएको र यसले स्पष्ट रूपमा युद्ध विरामको उल्लंघन गरेको दावी गरेको छ। खाड़ी मुलुकहरू कतार र साउदी अरेबियाले पनि आफ्नो क्षेत्रबाट गुज्रिरहेका तेल ट्याङ्करहरूमा आक्रमण भएको भन्दै इरानको कड़ा निन्दा गरेका छन्। गत महिना भएको 14 बुधे सम्झौताले दुई देशबीचको युद्ध विराम लम्ब्याएको थियो।
2: र अब खेल समाचार। फिफा विश्वकप 2026 क्वार्टर फाइनल समीकरण पूरा भएको छ। आज बिहान कोलम्बिया र स्विट्जरल्याण्ड बीचको खेल सकिएसँगै अन्तिम 16 खेल सकिएका हुन्। अन्तिम खेलमा कोलम्बियालाई पेनाल्टीमा हराउँदै स्विट्जरल्याण्ड क्वार्टर फाइनलमा प्रवेश गरेको हो। गैराति भएको अर्को खेलमा इजिप्ट विरूद्ध सनसनीपूर्ण जित निकाल्दै अर्जेन्टिनाले क्वार्टर फाइनलमा स्थान बनाइसकेको छ। क्वार्टर फाइनलमा पुग्ने अरू 6 टोलीमा फ्रान्स, बेल्जियम, नर्वे, स्पेन, मोरक्को र इंग्ल्याण्ड छन्। फ्रान्सले पाराग्वेलाई, बेल्जियमले अमेरिकालाई, नर्वेले ब्राजिललाई, स्पेनले पोर्चुगललाई, मोरक्कोले क्यानाडालाई र इंग्ल्याण्डले मेक्सिकोलाई पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो। अब क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग र अर्जेन्टिनाले स्विट्जरल्याण्डसँग खेल्नेछ। क्वार्टर फाइनलका खेलहरू शुक्रबार बिहानदेखि शुरू हुनेछन्। पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्नेछन्। खेल नेपाली समय अनुसार शुक्रबार राति 2:15 शुरू हुनेछ। शनिबार राति 12:45 स्पेन र पोर्चुगल बीचको खेल हुनेछ। त्यसपछि आइतबार राति 2:45 नर्वे र इंग्ल्याण्ड तथा आइतबार बिहान 6:45 अर्जेन्टिना र स्विट्जरल्याण्ड बीच खेल हुनेछ। जित्ने 4 टोली सेमी फाइनल प्रवेश गर्नेछन्। सेमी फाइनलको दुई खेलका विजेताले जुलाई 20 राति 12:45 फाइनल खेल्नेछन्।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचार।

0: का शीर्षक फेरि एकपटक
1: एमाले सांसदको विवादास्पद अभिव्यक्तिपछि प्रतिनिधि सभा बैठक स्थगित सभामुखको नियतमा प्रश्न उठाउँदा रासोपाको प्रतिवाद
2: प्रधानमन्त्री शाहले पहिलो पटक निजी क्षेत्रका व्यवसायीसँग छलफल गर्दै 16 खर्बको राजस्व उठाउने गरी लाग्न भन्सार र राजस्वका प्रमुखलाई अर्थमन्त्रीको निर्देशन
1: सात जिल्लामा बर्ड फ्लू संक्रमण नियन्त्रणमा काठमाडौँ उपत्यकामा यथावत काभ्रेमा थप फैलिँदै
2: हर्मुज जलमार्गमा जहाजहरूमाथि आक्रमण भएपछि इरानमा अमेरिकाको हमला युद्ध विराम उल्लंघन भएको भन्दै कड़ा जवाब दिने तेहरानको प्रतिक्रिया
1: र फिफा विश्वकप 2026 को क्वार्टर फाइनल समीकरण पूरा
2: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो सन्चु र धर्मराज विदा हुन्छौ नमस्कार
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस् हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar
4: AIO.
5: Yes, AIO. All in one mart. The best place for shopping.
6: के छ र हो खास त्यहाँ?
5: के छैन भन न? नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा। त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू त्यसमाथि प्रशस्त पार्किङ एरिया।
6: वाउ, कहाँ छ र यो?
5: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
7: All in one mart. Helping make your life easier.
8: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
9: देख्नु भएन औषधि हालेको
8: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
9: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
8: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
9: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी
8: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
9: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
8: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त

0: घरबाटै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू:
4: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
3: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
4: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
3: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बुलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
5: सामाजिक सञ्जाल जी छ्यानले जाँची मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी तिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आख्यावा घटना तल आफै लागि समय समयरी आफै ना पासपोर्ट फेरदिल परिमो नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
6: सतर्क तन ठगे तब त क्या जोगिना
7: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
8: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

0: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। स्योर गरिदिउँ कि क्या हो?
1: प्रश्निनु जे पाए त्यही कुरा सत्य दिनु। पहिलो स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ। अफवाह नफैलाउ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: जसको नाम नै पर्याप्त छ,
2: दिदी बहिनी,
1: दिदी बहिनी,
2: दिदी बहिनी,
1: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
2: हामी
1: गर्न सक्छौ,
2: गर्न सक्छौ।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
1: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तिरोको पुलिस पछि तेरो पछि पछि पछि कुन कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजरकोमा हेर

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
5: जसको नाम नै पर्याप्त छ,
6: दिदी बहिनी,
5: दिदी बहिनी,
6: दिदी बहिनी,
5: रेडियो दिदी बहिनी,
6: हामी
5: गर्न सक्छौ,
6: हामी
5: गर्न सक्छौ,
6: गर्न सक्छौ।

छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यो त तेरो पुलिस म छ तेरो पछि पछि तपाईँ कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजरकोमा हेल्प गार्ड मेरो

0: नागरिक छिमेकी देशबाट फर्किए
1: र आईओसीद्वारा रूसी खेलाड़ीमाथिको प्रतिबन्ध फुकुवा 2028 ओलम्पिकमा प्रतिस्पर्धा गर्न पाउने
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
0: समाचार अब विस्तारमा। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूले आजको प्रतिनिधि सभा बैठकमा पनि सरकारको आलोचना गरेका छन्। गत सोमबारको बैठकमा रासोपाका केही सांसदले सरकारको विरोध गरेपछि सचेतकहरूले बोल्ने विषय जानकारी दिएर मात्र बोल्न भन्दै एसएमएस पठाएका थिए। आज फेरि रासोपाका केही सांसदले शून्य र विशेष समयमा बोल्दा आफ्नो क्षेत्र र जनसरोकारका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। सांसद शिवशंकर यादवले आफू आज मात्र काठमाडौँ आएको भन्दै मधेसमा लोड सेडिङ शुरू भएको बताउनु भएको छ।
3: मधेस प्रदेशमा पटक पटक बत्ती जाने समस्या छन् र मेरो जिल्लाको सिराहा जिल्लाको अवस्था हेर्नुहुन्छ भने अहिले 28 ठाउँमा ट्रान्सफर्मरको आवश्यकता छ। त्यो ट्रान्सफर्मर प्रतिस्थापन भएको छैन र बत्ती गइरहेको अवस्था छ। के सरकारले ट्रान्सफर्मर किन्न सकेको छैन कि बजेट छैन त्यो संसदलाई सदनलाई जानकारी दिनु पर्यो र बत्ती जाने समस्या जुन किसानको र मधेसमा जुन छ त्यो समाधान गर्नु पर्यो।
0: रासोपाका अर्का सांसद सन्तोष राजवंशीले खेतीको समयमा मल नपाएर किसानको बिचल्ली भएको बताउँदै सरकारले के खान्छ भनेर सोध्नु भएको छ। कृषि प्रधान देशमा किसानको कहिलेसम्म बिचल्ली भन्दै उहाँले किसानलाई मलको व्यवस्था गरिदिन माग गर्नुभएको हो।
4: म भात खान्छु, सरकारले के खान्छ? मलाई लाग्छ सरकारले पनि भात खान्छ। मलाई त थाहा छ त्यो भात कहाँबाट आउँछ। सरकारलाई त्यो कुरा थाहा छ कि छैन? त्यो भात धानबाट आउँछ, त्यो धान किसानको खेतमा फल्छ र त्यसका लागि मल चाहिन्छ। मल कृषि प्रधान देशमा किसानको कहिलेसम्म बिचल्ली? म सरकारलाई प्रश्न गर्न चाहन्छु।
0: नेकपा एमालेकी सांसद साजिता खातुनले सरकारलाई गरीबको पनि बन्न सुझाउनुभयो।
5: गरीबको चमेली बनिदेऊ सरकार, तिमी गरीबको बीजबाट हरायौ किन? गरीब र गरीबी बडा सेन्सिटिभ विषय हो, तर हाल त गरीबी निवारणको सवालमा अलिक कम बहस हुँदैछ। सम्माननीय सभामुख महोदय, सरकार हाल बहुमतको छ, सरकारले सिधै गरीब हटाऊ भन्ने विषयमा अगाडि बढेको देखिन्छ। आखिर किन, कारण के छ, भित्री रहस्य के हो बुझ्न बडा जटिल भयो। सरकार बाँधिदिनुहोस् गरीबको पेटमा ढुङ्गा, हातमा जंजीर अनि घाँटीमा साङ्ला, बाँधिदिनुहोस् सरकार, हाली मुहाली अहिले हजुरकै छ।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहनुभएका हर्क साम्पाङले प्रधानमन्त्रीलाई गाली गर्नेले पक्राउ गरेको तर आफूलाई गाली गर्नेलाई केही नगरेको भन्दै आक्रोश पोख्नु भएको छ।
6: प्रधानमन्त्री मन्त्रीहरूलाई गाली गर्दाखेरि पक्राउ परिहाल्ने, सांसदहरूलाई गाली गर्दा चाहिँ पक्राउ पर्ने कि नपर्ने भन्ने प्रश्न छ। मलाई पनि दुईजना व्यक्तिले चाहिँ ज्यानै मार्ने, तेरो घरै जलाइदिन्छु भन्नेसम्मको अभिव्यक्ति दिनुभयो। मैले साइबर ब्युरोमा रिपोर्ट गरेँ तर ती व्यक्तिहरू पक्राउ परे जस्तो मलाई लाग्दैन। कि आफ्ना समर्थकले चाहिँ जे भन्दा पनि हुन्छ भन्ने छुट त्यस्तो हो भने फेरि त्यो अराजकताले चाहिँ अझै धेरै अर्कै मोड लिन सक्छ। त्यसतर्फ पनि तपाईँको चाहिँ हामी सबै दलका सरकार पक्ष प्रतिपक्ष सबै दलका मानिसहरू सचेत हुनुपर्छ भन्ने म सल्लाह दिन चाहन्छु।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद परशुराम तामाङले प्रधानमन्त्री बालिन शाहलाई संसदप्रति उत्तरदायी बनाउने सन्दर्भमा सत्तारूढ़ दल रासोपाले नै भूमिका खेल्नुपर्ने बताउनुभयो। सीमा विवादबारे गत जेठ 17 गते प्रधानमन्त्रीले दिएको उक्त अभिव्यक्ति सच्याउनुपर्ने विपक्षीले माग गर्दै आएका छन्। त्यसअघि एमालेका सांसद राजेन्द्र कुमार राईको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिनुभएको थियो। सभामुखले कान नसुन्ने अभिव्यक्तिपछि विवाद हुँदा 15 मिनटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः शुरू भएपछि सभामुख डोलप्रसाद अट्यालले सांसद राईले बोल्ने क्रममा प्रयोग गरेका सम्पूर्ण शब्दहरू संसदीय अभिलेखबाट हटाउन सचिवालयले निर्देशन दिनुभएको हो।
1: कोशी प्रदेश सरकारको बजेट पारित भएको छ। आज आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथेपले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रदेशसभामा पेश गरेको बजेट पारित भएको हो। मन्त्री लिङथेपले असार 1 गते कोशी प्रदेश सभामा 40,44,98,00,000 रूपियाँको बजेट विनियोजन गर्नुभएको थियो। बजेट विनियोजनमा मन्त्रीहरूले आफ्ना निर्वाचन क्षेत्रमा मात्रै बजेट थुपारेको भन्दै असन्तुष्ट सांसदले प्रदेशसभा बैठक सञ्चालनमा समस्या सिर्जना गर्दै आएका थिए। बजेटमा देखिएको असन्तुलनलाई सच्याउन मन्त्रीले प्रतिबद्धता जनाएपछि आज बजेट पास गरिएको हो।
0: सुनसरीको धरान स्थित बीपी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट 12 बिचौलिया पक्राउ परेका छन्। प्रतिष्ठानमा उपचारका लागि जाने बिरामीलाई विभिन्न निजी मेडिकल तथा निजी अस्पतालतर्फ पठाई अवैध कमिशनको चलखेल भइरहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेका 2 आज थप 10 नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एवं प्रहरी परीक्षक केशव कुमार थेबेले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई सस्तो मूल्यमा औषधि मिलाइदिने तथा निजी अस्पतालमा सहज उपचार गराइदिने भन्दै प्रलोभनमा पारेर आर्थिक चलखेल गर्ने गिरोह सक्रिय रहेको भन्ने जनगुनासोपछि प्रहरीले सेभ द खेपा अपरेशन अन्तर्गत उनीहरूलाई पक्राउ गरिएको हो। प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडि त्यस्ता गतिविधिमा संलग्न रहेको अवस्थामा प्रहरी टोलीले 12 नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि न्यायिक हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
1: जल तथा मौसम विज्ञान विभागले आज केही स्थानमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभाग तथा मधेश प्रदेशको 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ। विभागका अनुसार हाल देशभर मनसूनी वायुको प्रभाव रहेको र मनसूनको निम्नचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको छ। विभागका बाढ़ीविद विनोद पराजुलीले आज इलाम झापा तेह्रथुम पाँचथर धनकुटा सप्तरी सुनसरी मोरङ डोटी डडेलधुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको जोखिमको सम्भावना रहेको बताउनुभयो। विभागका अनुसार अहिले बागमती प्रदेशको पहाड़ी तथा तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ। साथै कोशी गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागका केही स्थानमा हल्कासम्मको वर्षा भइरहेको छ। यी क्षेत्र तथा आसपासका स्थानहरूमा केही समयसम्म वर्षा जारी रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
8: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम डिश होम खुशीको कनेक्शन
1: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। महिला र पुरूष समलिंगी लगायतका यौनिक तथा अल्पसंख्यक समुदायको आफ्नो पहिचान खुले पनि संवैधानिक अधिकारबाट वञ्चित भएको गुनासो गरेका छन्।

0: कानूनी अधिकार र संचारकर्मीको भूमिका विषय कार्यक्रममा उनीहरूले गएका निर्वाचनमा मताधिकार नपाउँदा भोगेको पीड़ा व्यक्त गरेका हुन्। ती समुदायका व्यक्ति समाजमा महिला र पुरूषभन्दा फरक हुने गरेको उल्लेख गर्दै उनीहरूको सामाजिक तथा राजनीतिमा अर्थपूर्ण सहभागिता आवश्यक भएको बताएका हुन्।
1: कैलालीको भदनी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बीमा योजना बन्द भएपछि सेवाग्राही मर्कामा परेका छन्। प्राथमिक स्वास्थ्य केन्द्रले बीमा गरे बापत पाउनुपर्ने रकम नपाएपछि उपचारमा समस्या भएको हो। जेठ 29 गतेदेखि केन्द्रले फार्मेसी र प्रयोगशाला सेवामा बीमा कटौती गरेको केन्द्रका अधिकारी अमर सिंह चौधरीले जानकारी दिनुभयो। चालू आर्थिक वर्षमा प्राथमिक स्वास्थ्य केन्द्रमा 4376 जनाले स्वास्थ्य बीमा मार्फत सेवा लिएका छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। गत जून महिनामा करिब 76,000 भन्दा बढ़ी अफगान शरणार्थीहरू छिमेकी मुलुक इरान र पाकिस्तानबाट आफ्नो मातृभूमिमा फर्केको जनाइएको छ। अफगान सरकारका उपप्रवक्ता हमदुल्ला फितरले एक महिनामा 76,181 जना अफगान नागरिकहरू स्वदेश फर्केको बताउनु भएको छ। उहाँका अनुसार उनीहरूले अत्यावश्यक सामग्री, खाद्यान्न, राशन, पिउने पानी, चिकित्सा सेवाहरू प्राप्त गरी उनीहरू आफ्नै गृह प्रान्तमा गइसकेका छन्। यसैबीच काबुलमा आयोजित एक उच्चस्तरीय बैठकमा प्रशासनिक मामिला तथा उप प्रधानमन्त्री मावलवी अब्दुल सलाम हनाफीले सन् 2021 अगस्तपछि 80,00,000 भन्दा बढ़ी शरणार्थीहरू अफगानिस्तान फर्किएको जानकारी दिनुभएको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी र संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सी यूएनएचसीआरका वरिष्ठ अधिकारीहरू समक्ष उहाँले सो तथ्याङ्क प्रस्तुत गर्नुभएको हो।
1: अब खेल समाचार। रूसका खेलाड़ीले सन् 2028 हुने ओलम्पिक खेलकुदमा प्रतिस्पर्धा गर्न पाउने भएका छन्। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले रूसी खेलाड़ीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेसँगै ओलम्पिकमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको हो। रूस युक्रेन युद्धका कारण आईओसीले सन् 2023 रूसी खेलाड़ीमाथि ओलम्पिक सहभागितामा प्रतिबन्ध लगाएको थियो, तर अब उनीहरूले आईओसीले तोकेको एन्टी डोपिङ सम्बन्धी सबै मापदण्ड पूरा गरेपछि 2028 ओलम्पिकमा प्रतिस्पर्धा गर्न पाउनेछन्। यद्यपि आईओसीले रूसमा कुनै पनि ओलम्पिक प्रतियोगिता आयोजना नगर्ने तथा रूसी सरकार, सरकारी अधिकारी र पदाधिकारीले औपचारिक निमन्त्रणा नदिने निर्णयलाई भने यथावत राखेको छ। साथै रूसी खेलाड़ीले राष्ट्रिय झण्डा, राष्ट्रिय रंग र राष्ट्रिय गान प्रयोग गर्न पाउने वा नपाउने विषयमा भने हालसम्म कुनै निर्णय भएको छैन। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक।
0: राज्यसभा सांसदले संसदमा उठाए आफ्नो क्षेत्र र जनसरोकारका विषय, सभामुखले हटाए एमालेका सांसदको अभिव्यक्ति।
1: कोशी प्रदेश सरकारको बजेट पारित। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरीबाट 12 जना बिचौलिया पक्राउ।
0: केही स्थानमा आकस्मिक बाढ़ीको जोखिम, सतर्कता अपनाउन विभागको आग्रह।
1: अफगान शरणार्थीहरू स्वदेश फिर्ता हुने क्रम तीव्र। एकै महिनामा 76,000 भन्दा बढ़ी नागरिक छिमेकी देशबाट फर्किए।
0: र आईओसीद्वारा रूसी खेलाड़ीमाथिको प्रतिबन्ध फुकुवा, 2028 ओलम्पिकमा प्रतिस्पर्धा गर्न पाउने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: ओहो, बत्ती गयो।
1: पहिले पुरानो मशिन बन्द हुन्थ्यो,
2: तर अब यो समस्या छैन। नयाँ गुड नाइट बनेको छ यस्तो एडभान्स फर्मुलाले जुन चल्छ बत्ती गएको दुई घण्टा पछिसम्म।
1: नयाँ फर्मुला भएको नयाँ गुड नाइट लिक्विड।

Look at the man that was.

तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मा छ तेरो लागि त्यता तिरोको पुलिस पछि तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजरकोमा हेर गर्ड

0: इरानसँग अब संवादको औचित्य नरहेको दावी। मध्य पूर्व तनाव बीच नाटो शिखर सम्मेलन शुरू। रक्षा खर्च वृद्धि र सुरक्षा संकट मुख्य एजेण्डा।
1: र विश्वकप अन्तर्गत अन्तिम आठका खेलहरू शुक्रबारदेखि शुरू हुने। फिफा अध्यक्षमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग। फिफामा इजिप्टको उजुरी। चार वर्षपछि घरेलु मैदानमा वेस्ट इण्डिजको ऐतिहासिक जित।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मन्त्री परिषद बैठकका निर्णय सम्बन्धी खबरबाट, सरकारले कैलालीको गेटा अस्पताललाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ। आज बसेको मन्त्री परिषद बैठकले गेटालाई सहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार आजको बैठकले सरकारको मुख्य सचिवमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई नियुक्त गरिएको छ। काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौँका सूरज साक्यलाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ। यसैगरी विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत भएको छ। शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली 2083 स्वीकृत भएको छ भने सरकारले मानव अधिकार सम्बन्धी 6ठौं राष्ट्रिय कार्ययोजना पनि स्वीकृत गरेको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाह बालेनको सीमा विवाद बारेको अभिव्यक्तिमाथि प्रश्न उठेको 39 दिन पुगिसकेको छ। तर अझैसम्म पनि आफ्नो अभिव्यक्ति उप उठेको प्रश्नको जवाब संसदमा दिन बालेन तयार हुनुभएको छैन। गत 17 जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधि सभामा सांसदहरूका प्रश्नको जवाब दिनुभएको थियो। त्यसक्रममा उहाँले भन्नुभएको थियो, तपाईहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाए भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। प्रधानमन्त्री बालेन्द्रको यस्तो अभिव्यक्तिपछि विपक्षीले लगातार विरोध गर्दै आएका छन्। यो विषयमा कि तथ्य दिनुपर्ने होइन भने माफी माग्नुपर्ने विपक्षीको माग छ। नेकपा एमालेका सांसद राजेन्द्र राईले यो विषयमा सरकार गम्भीर हुनै पर्ने बताउनु भएको छ। प्रतिनिधि सभा नियमावली नियम 15 उपनियम 2 संसदमा शून्य र विशेष समयमा उठेका विषय बारे सम्बन्धित मन्त्रीले 7 दिनभित्र जवाब दिनुपर्ने राईले बताउनु भएको छ।
4: आज ठ्याक्कै 1 महिना 15 दिन भयो सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाहले यही रोस्टममा विचार व्यक्त गर्दाखेरि त्यो कुरो हाम्रो निम्ति असहमति भयो भनेर हामी प्रतिपक्षीहरूले एउटै स्पिडमा एउटै ट्युनमा एउटै स्वरमा हामीले कुरा राख्दै आएको छौं। म सभामुख महोदय सम्मान्य प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गर्नु पर्यो, उहाँलाई डाक्न पर्यो। यो सदन जनताले पठाएका प्रतिनिधिहरू हो, जनताबाट चुनेर आएको प्रतिनिधिहरूले नियमनीय भएको प्रधानमन्त्री अनिवार्य आएर जवाफ दिनुपर्छ भन्ने किन उहाँ हुँदैन।
3: सांसद राई अगाडि बोल्नुभएकी नेपाली कांग्रेसकी सांसद प्रमिला कुमारी गच्छदारले भारतसँगको सीमा समस्या देशको सार्वभौमिकतासँग जोड़िएको अत्यन्तै संवेदनशील विषय भएको बताउनुभयो। उहाँले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति सार्वजनिक भएकै दिनदेखि विपक्षी दलहरूले यो सदनमा लगातार जवाफ मागिरहेको उल्लेख गर्नुभयो। विपक्षीले हप्तौंदेखि ढोका ढकढक्दा पनि प्रधानमन्त्रीले संसदलाई ब्लक गरेर बस्नु भएको उहाँले बताउनुभयो।
5: विपक्षीले हप्तौंदेखि ढोका ढकढकाउँदा पनि प्रधानमन्त्रीज्यू संसदलाई ब्लक गरेर बस्नु भएको छ। प्रधानमन्त्रीको हलुका बोलीका कारण आज सुस्ता र ठोरीका सोझा नेपालीहरू सीमा पारीको चर्को दबाव र मानसिक त्रास झेल्न बाध्य छन्। होल्डिङ सेन्टरका सुकुम्बासीहरूलाई ओछ्यानबाटै लखेट्नु, खाना खोसिनु यस सरकारको अमानवीय पराकाष्ठा हो। रोइरहेका यी नागरिकहरूको आँसुले ढुङ्गा पग्लिएला तर सरकारको मन पग्लिएन।
3: नेकपा एमाले संसद दलकी उपनेता पद्मा आर्यले सरकारले आलोकाचो ढंगले संविधान संशोधनको विषय अगाडि सारेको टिप्पणी गर्नुभएको छ।
6: सयौं शहीदहरूको बलिदान, पटक पटकका जनआन्दोलन, संविधान सभाले लामो संघर्षपछि जारी गरेको संविधानलाई आलोकाचो, हतारो र अपारदर्शी तरिकाले संशोधन गर्न खोज्नु आफैमा गम्भीर राजनीतिक र संवैधानिक त्रुटि हो। संविधान कुनै सरकारको क्षणिक राजनीतिक सुविधा वा सत्ता सन्तुलन मिलाउने साधन होइन, तसर्थ संविधानको आधारभूत विषयलाई तलमाथि गर्न पाइँदैन।
7: We'll be right back.
2: प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मुलुकको शिथिल अर्थतन्त्रलाई उकास्न र निजी क्षेत्रको खस्किएको मनोबल उच्च बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिसँग औपचारिक छलफल गर्दै प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई अर्थतन्त्रको ड्राइभिङ सीटमा राखेर सरकार अघि बढ़ने स्पष्ट पार्नुभएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित उक्त उच्चस्तरीय बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सरकार निजी क्षेत्र बीचको सहकारीका विषयमा सघन छलफल भएको थियो। छलफलमा निजी क्षेत्रका तीनवटै ठूला संगठनका नेतृत्वको उपस्थिति थियो। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईका अध्यक्ष अञ्जन श्रेष्ठ र महासंघका उद्योग समिति सभापति उज्जवल कुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेश कुमार अग्रवाल, महानिर्देशक डाक्टर घनश्याम ओझा र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा सहभागी हुनुहुन्थ्यो। छलफलका क्रममा निजी क्षेत्रले व्यवसायमाथि हुने अनावश्यक धरपकड र अमर्यादित व्यवहारको मुद्दा उठाएका थिए। बैठकमा अर्थतन्त्रको शिथिलता हटाउन पूँजीगत खर्च बढ़ाउनु पर्नेमा जोड़ दिइएको छ। निजी क्षेत्रका व्यवहारिक समस्याहरूलाई तत्काल सम्बोधन गर्न प्रधानमन्त्री कार्यालयमै एउटा छुट्टै सेल वा डेस्क स्थापना गर्न व्यवसायले प्रस्ताव गरेका छन्।
3: संघीय संसदको पूर्वाधार विकास समितिले मुलुकभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानीको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले सम्बन्धित निकाय र पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयलाई आगामी 15 दिनभित्र स्पष्ट कार्ययोजना सहितको विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको हो। बैठकलाई सम्बोधन गर्दै सभापति गजुरेलले 77 जिल्लाका झन्नै 3 करोड़ नागरिकका लागि पर्याप्त र शुद्ध खानेपानीको व्यवस्था कहिलेसम्म हुन्छ भन्ने विषयमा ठोस र स्पष्ट जवाफ माग गर्नुभएको छ। समितिले सम्बन्धित आयोजनाका प्रमुखहरूसँग समन्वय गरी चाँडै स्थलगत अनुगमनमा जाने तयारी समेत गरेको छ। पूर्वाधार विकास समितिको बैठकमा खानेपानी मन्त्रालयका सचिव विश्व बाबु पुडासैनीले खानेपानी क्षेत्रको समग्र सुधारका लागि मन्त्रालयले नीतिगत र संरचनागत परिवर्तन शुरू गरेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले पानी नपाए काठमाडौँतर्फको आपूर्ति ठप्प पार्ने चेतावनी दिनुभएको छ। पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले गोकर्णेश्वर नगरपालिकाका स्थानीय बासिन्दा काकाकुल हुनु परेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ।
2: प्रतिनिधि सभाका सांसदहरूले भूमिहीन सुकुम्बासी नागरिकको मानवाधिकार संरक्षण र संक्रमणकालीन न्याय टीआरसीलाई टुंगोमा पुर्याउनु पर्नेमा जोड़ दिएका छन्। आज सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समिति बैठकमा बोल्दै उनीहरूले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको उचित व्यवस्थापन हुनुपर्ने माग गरेका हुन्। बैठकमा नेपाली कांग्रेसका सांसद मनमाया विश्वकर्माले गत वर्ष साउन यता विभिन्न प्रकारका हिंसामा परि दलित समुदायका 11 जनाको मृत्यु भएको उल्लेख गर्दै मानवाधिकार आयोगको कार्य सम्पादन क्षमतामाथि प्रश्न उठाउनुभयो। नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले होल्डिङ सेन्टरमा रहेका नागरिकलाई खाना वितरण समेत रोकिएको भन्ने जानकारी आएको उल्लेख गर्दै भूमिहीन र उत्पीड़ित नागरिकलाई राज्यले आधारभूत अधिकारबाट वञ्चित गर्न नहुने बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: फर्जी एआई टीभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब बाँकी खबर युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत इस्मोलिम एरी उबास बीच भेटवार्ता भएको छ आज मन्त्रालयमा भएको द्विपक्षीय भेटवार्तामा पछिल्लो समय इजरायल जाने नेपाली श्रमिकलाई देखा परेका समस्या समाधान गर्न छलफल भएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ भेटमा इजरायल जान इच्छुक श्रमिकलाई केन्द्रित गरेर स्वास्थ्य जाँच र भाषा परीक्षाको विषयमा छलफल भएको हो छलफलमा दुवैजनाले द्विपक्षीय भेटवार्ता गर्दै श्रमिकका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्
3: सम्पत्ति शोधिकरणको आरोपमा अनुसन्धानमा रहेका पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप 5 दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ सम्पत्ति शोधिकरण अनुसन्धान
2: निजी सचिवालयले जनाएको छ भेटमा इजरायल जान इच्छुक श्रमिकलाई केन्द्रित गरेर स्वास्थ्य जाँच र भाषा परीक्षाको विषयमा छलफल भएको हो छलफलमा दुवैजनाले द्विपक्षीय भेटवार्ता गर्दै श्रमिकका समस्या समाधान

0: विस्तय नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले आज चौथो पटक म्याद थपको आदेश दिएको हो। गत असार 8 गते पक्राउ परेका पौडेल हाल न्यायिक हिरासतमा रहेका छन्। उनलाई अर्का आरोपी दीपक भट्टसँगको व्यावसायिक सम्बन्ध र श्रीराम टोबाको उद्योगको 20% शेयर किनवेशमा संलग्नता रहेको आधारमा पक्राउ गरिएको हो।
1: यता नक्कली भूटाने शरणार्थी प्रकरणमा सफाई पाएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाइएको छ। पूर्वपक्षका लागि केन्द्रीय कारागारमा थुनामा रहेका थापाले सफाई पाएका थिए। उनले सफाई पाए पनि अख्तियार र सम्पत्ति शुद्धिकरण विभागले उपस्थित गराइदिनु भनेकाले अख्तियार पठाइएको सुन्दारा कारागारका प्रशासक कृष्ण चापागाईले जानकारी दिनुभयो। सफाई पाएपछि अब हाम्रोमा उहाँ रहनुहुन्न, अख्तियार र सम्पत्ति शुद्धिकरण विभागले उपस्थित गराइदिनु भनेकाले त्यहाँ पठाएका छौं, अब छुट्दा त्यतैबाट छुट्नुहुन्छ, चापागाईले भन्नुभएको छ।
0: नखु कारागारबाट फरार लागु औषध अफिम मुद्दाका कैदी पक्राउ परेका छन्। जेएनजी आन्दोलनका क्रममा नखु कारागारबाट फरार भएका लागु औषध अफिम मुद्दामा 20 वर्ष कैद सजाय भुक्तान गरिरहेका प्रतिवादी पक्राउ परेका हुन्। पक्राउ परेमा मकवानपुरको बकैया गाउँपालिका छज्यामिरी बस्ने 39 वर्षीय शुकलाल वाइवल छन्। फरार रहेका उनलाई खोज तलाशका क्रममा मकवानपुरको बकैया गाउँपालिका 4 जुरेली बजारबाट पक्राउ गरिएको हो।
1: उता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट 10 जना बिचेरालाई पक्राउ गरिएको छ। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारी अवैध कमिशनको चलखेल गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्य संसारीका प्रहरी प्रमुख केशव कुमार थेबेले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो। प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडिबाट इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त प्रहरी टोलीले त्यस्ता गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरेको थेबेले बताउनु भएको छ।
0: सुदूरपश्चिम प्रदेश सरकारको बजेट विवाद समाधान गर्न कांग्रेस र एमालेका केन्द्रीय नेता धनगढ़ी पुगेका छन्। कंग्रेस महामन्त्री प्रदीप पौडेल र एमाले नेता डाक्टर पुष्प कणेलले आफ्नो दलका प्रदेश स्तरीय नेता मन्त्री र सांसदसँग छलफल गरेका छन्। बजेटमा सत्ता साझेदार एमाले र सत्तारूढ़ दल कंग्रेसभित्रै असन्तुष्टि देखा परेपछि विवाद मिलाउन केन्द्रीय टोली सक्रिय भएको हो। हामीसँग खबर अझै पनि बाँकी छन्।

2026 को वर्षमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भएको छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी खेल सँगै भरोसा सँगै।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: his bonus pound. भरपूर मनोरञ्जन सहित मात्र 999 मै डिश होम को फिफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले 20 अर्ब रूपियाँको ऋण पत्र बोल कबोलको लागि आह्वान गरेको छ। राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेर ऋण पत्र 2084/6 अनलाइन मार्फत बोल कबोल गर्न सकिने जनाएको छ। ऋण पत्रको बोल कबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क ख ग वर्गका सबै बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने जनाएको छ। काउन्टर पार्टीले ऋण पत्र बोल कबोलमा कबोल गर्न चाहेको रकम र ब्याज दर 0.5 पछिको हकमा 4 अंकसम्म उल्लेख गर्नुपर्ने बताएको छ।
3: हिजो सार्वजनिक गरिएको मौद्रिक नीतिमा लगानीकर्तालाई खासै कुनै परिवर्तन र बजारलाई टेवा पुग्ने नीति नदेखेपछि आज नेप्से परिसूचकमा गिरावट आएको छ। मौद्रिक नीतिपछि नेप्से परिसूचक बढ़ने अपेक्षा थियो, तर त्यसो नभई नेप्से आज 30.09 अंकले घटेर परिसूचक 2621.59 बिन्दुमा झरेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स 3.93 अंकले घटेको छ भने फ्लोट इण्डेक्स 2.06 अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स 1.42 अंकले घटेको छ। आज नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढ़ेको छ। कारोबारमा आएका 362 कम्पनीको 84,63,000 किता शेयर 4,82,60,84,000 रूपियाँमा खरिद बिक्री भएको छ। हिजो 4,40,00,000 रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको थियो।
2: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अन्त भएको घोषणा गरेका छन्। दुई देशबीच हालै भएका श्रृंखलाबद्ध आक्रमण र प्रत्याक्रमणपछि राष्ट्रपति ट्रम्पले अमेरिका इरान युद्धविराम अन्त्य भएको औपचारिक घोषणा गरेका हुन्। नेटो शिखर सम्मेलनका क्रममा संचारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्प इरानी नेतृत्वप्रति निकै आक्रामक रूपमा प्रस्तुत भएका थिए। उनले संचारकर्मीसँगको कुराकानीमा इरानसँग अब कुनै पनि सम्वादको औचित्य नरहेको दावी गरेका छन्। ट्रम्पले दुवै पक्षका वार्ताकारले चाहेमा कुराकानी अगाडि बढ़ाउन सक्ने भए तापनि त्यसले समयको बर्बादी मात्रै गराउने टिप्पणी गरेका छन्।
3: मध्य पूर्वमा बढ़दो सैन्य तनाव र इरान बीच अमेरिकी सैन्य कार्यवाहीका बीच नाटो सदस्य राष्ट्रका नेताहरू आज टर्कीको अंगारामा शिखर सम्मेलनका लागि भेला भएका छन्। सम्मेलनमा रक्षा खर्च वृद्धि, गठबन्धन प्रतिको प्रतिबद्धता, युक्रेन युद्ध तथा मध्य पूर्वको पछिल्लो सुरक्षा अवस्थाबारे व्यापक छलफल भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। शिखर सम्मेलन अघि नाटो महासचिव मार्क रुटेले अमेरिकाको नाटो प्रतिको प्रतिबद्धता पूर्ण रूपमा कायम रहेको बताउँदै युरोपेली सदस्य राष्ट्र र क्यानाडाले पनि रक्षा खर्च बढ़ाएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने आवश्यकता आउँदैआएका छन्। उनले यही विषय अमेरिकी प्रशासनको प्रमुख अपेक्षा रहेको उल्लेख गरे।
2: गत जुन महिनामा करिब 76,000 बढ़ी अफगान शरणार्थी छिमेकी मुलुक इरान र पाकिस्तानबाट आफ्नो मातृभूमि फर्किएको खबर छ। अफगान सरकारका उपप्रवक्ता हमदुल्ला फितरतले एक महिनामा 76,181 जना अफगान नागरिक स्वदेश फर्किएको बताएका हुन्।
3: अब खेल खबर। युरोपेली सांसदहरूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोमाथि अनुसन्धान गर्न माग गरेका छन्। अमेरिकी स्ट्राइकर फोलारिन बालगुनको विश्वकप प्रतिबन्ध उल्ट्याउने फिफाको अभूतपूर्व निर्णयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबावले काम गरेको हुनसक्ने आशंका बीच युरोपेली सांसदहरूले यस्तो माग गरेका हुन्। युरोपेली संसदका सदस्यहरूको एउटा समूहले टिनोको भूमिकाबारे अनुसन्धान गर्न माग गर्दै एउटा अभियान नै शुरू गरेको युरो न्यूजले जनाएको छ। युरोपेली संसदमा साझा गरिएको एउटा पत्र मार्फत युरोपेली युनियनका फुटबल संघलाई फिफाको निर्णय प्रक्रिया र सम्भावित राजनैतिक हस्तक्षेप बारे औपचारिक समीक्षा माग गर्न आग्रह गरिएको छ।
2: इजिप्टियन फुटबल फेडरेशनले अर्जेन्टिना विरूद्धको अन्तिम स्वरको खेल सञ्चालन गर्ने रेफ्रीलाई विश्वकपबाट हटाउन फिफालाई आग्रह गरेको छ। फेडरेशनले फुटबलको सर्वोच्च निकाय फिफामा उजुरी दर्ता गर्दै यस्तो माग गरेको हो। खेलका क्रममा देखिएको रेफ्रीको दोहोरो मापदण्ड भन्दै छानबिन गर्न उजुरीमा माग गरिएको छ। यता फिफा विश्वकप फुटबल 2026 को क्वार्टर फाइनलमा पुग्ने आठै टोलीको टुंगो लागेको छ। आज बिहान भएको अन्तिम खेलमा कोलम्बियालाई पेनाल्टी सुट आउटमा 4-3 हराउँदै स्विजरल्याण्ड अन्तिम आठमा पुगेपछि समीकरण पूरा भएको हो। अब सेमी फाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को, स्पेन र बेल्जियम, नर्वे र इंग्ल्याण्ड तथा साविक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ। अन्तिम सोह्रको खेलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराउँदै क्वार्टर फाइनलमा यात्रा तय गरेको हो।
3: वेस्ट इण्डिजले श्रीलंका विरूद्धको दुई टेस्ट खेलको घरेलू श्रृंखला 1-0 जितेको छ। यो जितसँगै वेस्ट इण्डिजले 4 वर्षपछि आफ्नो घरेलू मैदानमा पहिलो पटक कुनै टेस्ट श्रृंखला जित्न सफल भएको हो। यसअघि भएको श्रृंखलाको पहिलो खेल वेस्ट इण्डिजले 1 इनिङ र 217 रनको भारी अन्तरले जितेको थियो, जसका कारण अन्तिम खेल बराबरीमा सकिए पनि उपाधि घरेलू टोलीकै पल्टामा पुगेको छ। एन्टिगुआको नर्थ साउथ साउन्डमा हिजो खेलको अन्तिम दिन श्रीलंकाले आफ्नो दोस्रो इनिङमा 92 रनमा 2 विकेटको अवस्थाबाट अगाडि खेल्न शुरू गरेको थियो। श्रीलंकाले आक्रमक ब्याटिङ गर्दै 251 रनमा 9 विकेट गुमाएर आफ्नो इनिङ समाप्तिको घोषणा गर्यो र वेस्ट इण्डिजलाई जितका लागि 302 रनको लक्ष्य दियो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: गेटा शिक्षण अस्पताल सञ्चालनको बाटो खुल्यो, मन्त्री परिषदबाट सञ्चालनको स्वीकृति। गोविन्द बहादुर कार्की मुख्य सचिवमा नियुक्त, ड्राइभिङ सीटमा निजी क्षेत्र राख्ने सरकारको प्रतिबद्धता।
3: सीमा विवादबारे न प्रधानमन्त्रीको जवाफ न त सभामुखको रूलिङ। 39 दिनदेखि संसदमा प्रधानमन्त्री मौन, जवाफ नपाउँदा विपक्षी आक्रोशित।
2: खानेपानी आपूर्तिको स्पष्ट योजना माग, 15 दिनभित्र कार्ययोजना पेश गर्न संसदीय समितिको निर्देशन। भूमिहीनको अधिकार र टीआरसी टुंग्याउन सांसदहरूको जोड, विष्णु पौडेललाई थप 5 दिन हिरासतमा राख्न अनुमति।
3: ट्रम्पले गरे अमेरिका इरान युद्ध विराम अन्त्यको घोषणा, इरानसँग अब संवादको औचित्य नरहेको दावी। मध्य पूर्व तनावबीच नाटो शिखर सम्मेलन शुरू, रक्षा खर्च वृद्धि र सुरक्षा संकट मुख्य एजेण्डा।
2: र विश्वकप अन्तर्गत अन्तिम आठका खेलहरू शुक्रबारदेखि हुने, फिफा अध्यक्षमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग। फिफामा इजिप्टको उजुरी, 4 वर्षपछि घरेलू मैदानमा वेस्ट इण्डिजको ऐतिहासिक जीत। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्।

0: Radio NRN 99.1.
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1, सबैका लागि सूचना।
0: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो फिल्मी मेलोडी।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39-6

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लेने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले जीऊ
1: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ
2: के तपाई गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ
1: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
2: किनभने बी अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिसद्वारा सुन्दर नगरी कुस्मको बडगाउँमा खोलियो
1: सिटी डायग्नोस्टिक सेन्टर सिडिसी
2: हाम्रा सेवाहरू
1: होल बोडी चेकअप
2: थाइराइड परीक्षण भिटामिन डी चेक जाँच
1: मधुमेहको सम्पूर्ण चेक जाँच याच बी A1C जाँच लिपिड प्रोफाइल लिभर फंक्शन टेस्ट एलएफटी
2: युरिक एसिड बाथ टाइफाइड परीक्षण
1: ग्यास्ट्रिकको परीक्षण
2: मधुपनको परीक्षण
1: गर्भ परीक्षण निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण
2: रगत भुइँया एवं दिशा पिसाब परीक्षण
1: यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ
2: सम्पर्क स्थान
1: सिटी डायग्नोस्टिक सेन्टर बडगाउँ कुस्मा पर्वत बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै
2: सम्पर्क फोन नम्बर 067-420-27 067-420-27 मोबाइल नम्बर 98511-89918
1: सिटी डायग्नोस्टिक सेन्टर बडगाउँ
3: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
4: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माविने हुनुपर्छ जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ
4: अध्यापन हुने विषयहरू
3: साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
4: विशेषताहरू
3: विषय विज्ञद्वारा अध्यापन गराइने
4: अत्याधुनिक प्रयोगशाला
3: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061-577-444 543-333
5: हजुर विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
6: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे मुटुको इसिजी सेवा हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार हरेक दिन कपाल झर्ने चाया पर्ने अनुहारको कालो पोतो डन्डी फोर पुरानो कुष्ठ रोगको सफल उपचार सेवा
7: हरेक दिन नसा मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने टोलाउने आत्महत्याको प्रयास गर्ने झन्किने पसिना आउने डराउने मन चञ्चल हुने निद्रा नपर्ने भोक नलाग्ने बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने कुरा बिर्सने रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा
6: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने आङ खस्ने खसला जस्तो हुने महिनावारी गडबडी हुने योनि चिलाउने योनिको घाउ खटिरा सेतो मैलो गनाउने पानी बग्ने पाठेघरमा रिङ राख्नु पर्ने स्तन सानो ठुलो हुने स्तनको गाँठा गुठी निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा
5: अत्याधुनिक मेसिनद्वारा थाइराइड ग्यास्ट्रिकको किरा भए नभएको सुगर जन्डिस कोलेस्ट्रोल युरिक एसिड तथा टाइफाइड निमोनिया टिबी मलेरिया निसन्तान तथा बाँझोपनको परीक्षण रगत पिसाब एवं वृक्क परीक्षण
7: 24 घण्टा आकस्मिक सेवा
6: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी
5: बडगाउँ चौर कुस्मा पर्वत फोन नम्बर 067-420-27 067-420-27
7: मोबाइल नम्बर 98-576-2597 98-576-2597
5: 98-511-89918
7: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक
5: बडगाउँ चौर कुस्मा नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि
8: डेन्जी फेमस बिलिभ चौधरी एटीएम मोबाइल डे इंटरनेट बैंकिंग गोप्य विवरण आरी खाई बिले तो माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषय न्यो कॉल पर जिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषय बैंक दे नील पर जिमो न्यो तानी सतर्क तना ठजर क्या बचेना सिद्धार्थ बैंगर क्याले जनहितरी जारी संदेश
9: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।

0: मैग्दीको संगम पर्वतको लस्कीमा अवस्थित मजबूत भविष्यको विश्वासिलो साथी ओमसी दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्की बजार पर्वत
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ
2: के तपाई गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ
1: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
2: किनभने बी अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुष्मको बडगाउँमा खुल्यो
1: सिटी डायग्नोस्टिक सेन्टर सिडिसी
2: हाम्रा सेवाहरू
1: होल बडी चेकअप
2: थाइराइड परीक्षण भिटामिन डी चेक जाँच
1: मधुमेहको सम्पूर्ण चेक जाँच A1C जाँच लिपिड प्रोफाइल लिभर फंक्शन टेस्ट एलएफटी
2: युरिक एसिड बाथ टाइफाइड परीक्षण
1: ग्यास्ट्रिकको परीक्षण
2: मोटोपनको परीक्षण
1: गर्भ परीक्षण निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण
2: रगत भुइँया एवं दिसा पिसाब परीक्षण
1: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ
2: सम्पर्क स्थान
1: सिटी डायग्नोस्टिक सेन्टर बडगाउँ कुस्मा पर्वत बागलुङ मेडिकल हल रहेको नयाँ भवन सम्बी
2: सम्पर्क फोन नम्बर 067-420-227 067-420-227 मोबाइल नम्बर 98511-89918
1: सिटी डायग्नोस्टिक सेन्टर बडगाउँ कुस्मा पर्वत कुस्मा पर्वत
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz
4: पर्ने उद्योगिका समस्या समाधान गर्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाई सरकारको मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त
5: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने
4: जनकपुरमा अतिक्रमित गुठी जग्गा जोगाउन 9 सदस्यीय समिति गठन मानवाधिकार आयोगका आधा भन्दा बढ़ी सिफारिश कार्यान्वयन विहीन 13% मात्रै पूरा 15 दिनभित्र स्वच्छ खानेपानीको कार्य योजना ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन
6: स्वास्थ्य कार्ययोजना सहित विवरण 15 दिनभित्र उपलब्ध गराउन आज उपस्थित सम्पूर्ण निकाय र पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने
4: अनियमित वर्षाले बढ़ायो आकस्मिक बाढ़ीको जोखिम हिमाली क्षेत्रमा उच्च सतर्कताको आग्रह आज रातिदेखि तराई मधेसमा पानी पर्ने सम्भावना तराईमा नै हावाहुरीको चेतावनी
7: भारी वर्षाको सम्भावना पनि देखिएको छ भने कोशी मधेस बागमती गण्डकी लुम्बिनी सुश्री तराई भएको स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ
4: र चीनमा बाढ़ीको कहर 4 जनाको मृत्यु हजारौं नागरिक विस्थापित
8: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन

0: पछिल्लो समय सरकारले बजार अनुगमनलाई तीव्र बनाउँदै अखाद्य वस्तु बेच्ने व्यवसायीमाथि कार्यवाही गरिरहेको छ। उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि सरकारको यो कदम सकारात्मक हो, तर अनुगमन चाडपर्व वा विशेष अभियानमा मात्रै सीमित नभई नियमित, निष्पक्ष र प्रभावकारी हुनुपर्छ। कार्यवाहीसँगै व्यवसायीमा सचेतना र गुणस्तरीय उत्पादनको संस्कृति विकास गर्न पनि उत्तिकै आवश्यक छ।
1: सरकारले गोविन्द बहादुर कार्कीलाई नेपालको नयाँ मुख्य सचिव नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। हालका मुख्य सचिव सुमन राज अर्याल उमेर हदका कारण असार 25 गतेदेखि अवकाशमा जाने भएपछि सरकारले नयाँ नियुक्त गरेको हो। आज बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
2: काठमाडौँको उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा श्री सुरज साक्य काठमाडौँलाई नियुक्ति गर्ने, अर्को शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ। गेटा अस्पताल कैलालीलाई सहित दशरथन स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने, अर्को पनि शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ। विदेशी कार्यक्रम संचालन र नियमन नियमावली 2083 स्वीकृत गर्ने, अर्को पनि शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ। शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा संचालन र व्यवस्थापन नियमावली 2083 स्वीकृत गर्ने, कारागार नियमावली 2083 स्वीकृत गर्ने, मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने, भ्रष्टाचार विरूद्धको दोस्रो रणनीति योजना स्वीकृत गर्ने र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने।
1: कार्की 2053 सालदेखि निजामती सेवामा छन् भने 2081 भदौमा सचिवमा बढ़ुवा हुनुभएको थियो। प्रधानमन्त्रीको 100 दिने शासकीय सुधार कार्ययोजना तयार पार्न कार्कीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। सरकारले वरिष्ठ सचिवहरूलाई पछि पार्दै कार्कीलाई मुख्य सचिवको जिम्मेवारी दिएको छ। यस्तै बैठकले सरकारले गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ। सरकारले शैक्षिक परामर्श कन्सल्टेन्सी सञ्चालन गर्न 25 लाख रूपैयाँ धरौटी अनिवार्य गर्ने नयाँ नियम लागू गरेको छ। मन्त्री परिषदबाट स्वीकृत नियमावली अनुसार अनुमति लिएर मात्रै कन्सल्टेन्सी सञ्चालन गर्न पाइनेछ भने प्रत्येक शाखाका लागि पनि 25 लाख रूपैयाँ धरौटी राख्नुपर्नेछ। नयाँ व्यवस्था अनुसार कन्सल्टेन्सीको गलत परामर्शका कारण विदेशमा विद्यार्थी अलपत्र परे, अवैध कलेजमा भर्ना भए वा अध्ययनमा समस्या आएमा सम्बन्धित संस्थाले नै क्षतिपूर्ति दिनुपर्नेछ। विद्यार्थीहरूको सम्पूर्ण विवरण राख्नुका साथै अध्ययन अवधिभर अनलाइन परामर्श सेवा दिनुपर्ने व्यवस्था पनि गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी व्यवसायीहरूले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। आज प्रधानमन्त्री कार्यालयमा निजी क्षेत्रका प्रतिनिधिसँग भएको छलफलमा उहाँले उद्योग लगानी र रोजगारी बढ़ाउन आवश्यक कानूनी नीतिगत र प्रशासनिक सुधारलाई प्राथमिकता दिइने बताउनुभयो। प्रधानमन्त्रीले निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदार भन्दै लगानी मैत्री वातावरण बनाउन सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्ध जनाउनुभयो। उद्योग सञ्चालनमा रहेका झन्झट हटाएर उत्पादन र रोजगारी बढ़ाउने सरकारको लक्ष्य रहेको उहाँको भनाइ थियो। छलफलमा उद्योगी व्यवसायीले नीतिगत स्थिरता, लगानी मैत्री वातावरण, सहज सेवा प्रवाह र सरकारसँग नियमित संवादको आवश्यकता औल्याएका थिए। प्रधानमन्त्रीले ती सुझावलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने आश्वासन दिनुभएको छलफलमा सहभागी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताउनुभयो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: अदालतबाट यदि अग्रिम जमानतको व्यवस्था गरिदियो भने उद्यमी व्यवसायीले मर्यादित वातावरणमा काम गर्न पाओस् भन्ने हामीले पनि राख्यौं। यी सबै व्यवस्थाहरू गरिदिने, हामी उद्यमी व्यवसायीलाई पहिला यसरी पक्रेर कुनै अमर्यादित व्यवहार गर्ने हाम्रो उद्देश्य पनि होइन, नीति पनि होइन, नियत पनि होइन। तर के छ, अब यसको लागि कानूनी प्रावधानहरूमा आवश्यक, जसको लागि हामी सकारात्मक छौं भनेर पहिला सुन्नु पनि बहुत बीचबीचमा उहाँले हाम्रा कुराहरूमा प्रश्न पनि गर्नुभयो।
1: आज रातिदेखि तराई क्षेत्रमा केही स्थानमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति तराईका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कडाली र सुदूरपश्चिमका पहाड़ी क्षेत्रमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको छ। भोलिको मौसम पनि उस्तै रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कडाली र सुदूरपश्चिमका पहाड़ी क्षेत्रमा भारी वर्षाको सम्भावना छ। राति भने कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी तथा तराईका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने सीआईएनसँग कुरा गर्दै मौसमविद डेभिड ढकालले बताउनुभयो।
5: यतिनै बेला सबभन्दा बढी चाहिँ सिन्धुपाल्चोक आसपासमा चाहिँ अलिकति बढी वर्षा भएको जस्तो देखिन्छ भनेको यति बेला पछिल्लो एक घण्टामा 15-17 मिटर वर्षा भएको देखिन्छ। आज रातिको कुरो गर्नु पर्दा चाहिँ पहाड़ी भूभागहरूको धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा चाहिँ मध्यमको वर्षाहरूले सम्भावना देखिन्छ भने हिमाली भूभागको पनि केही स्थानहरूमा चाहिँ मध्यमको वर्षा हुने सम्भावना देखिएको छ। विशेष गरी कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली प्रदेश कर्णाली सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना पनि देखिएको छ भने कोशी मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको केही स्थानमा हावाको पनि सम्भावना देखिएको छ।
1: यस वर्षको मनसूनमा लामो सुखाको समय र त्यसपछि 81 अत्याधिक पानी पर्न सक्ने भएकाले हिन्दुकुश हिमालय क्षेत्रमा अचानक बाढ़ी पहिरो र हिमपात फुट्ने जोखिम बढ़ेको मौसमविदले चेतावनी दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष समग्र वर्षा सामान्य भन्दा कम हुन सक्ने भए पनि एल निनोको प्रभावका कारण छोटो समयमा अत्याधिक वर्षा हुन सक्ने सम्भावना रहेको छ। सीआईएनसँग कुरा गर्दै बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले बढ़दो तापक्रमका कारण हिमनदी र हिउँ तीव्र रूपमा पग्लिदा नदीमा पानीको बहाव बढ़ने र यसले आकस्मिक बाढ़ी तथा पहिरोको खतरा थप बढ़ाउने बताउनुभयो।
6: लामो समयसम्म सुक्खा रहने र 81 फेरि मनसुन सक्रिय हुँदाखेरि चाहिँ ठूलो पानी एकै साथ केही घण्टा अथवा केही दिनको अन्तरालमा पर्दाखेरि बाढ़ी र विपदको पनि त्यतिकै सम्भावना चाहिँ देखिएको छ। त्यसकारण हामी दुवै किसिमका विपदतर्फ चाहिँ एकातर्फ तापक्रम वृद्धिको कारणले हुने हिमाली क्षेत्रमा आउन सक्ने विपद र अर्कोतर्फ तराईको क्षेत्रमा नदी तटीय क्षेत्रमा र शहरी क्षेत्रमा जुन बाढ़ी र डुबानको समस्या छ त्यसलाई पनि दृष्टिगत गर्दाखेरि चाहिँ दुवैतर्फ जोखिम देखिएको छ र त्यस अनुसारले हामी तयारीमा लागिराखेको अवस्था छ।
1: विज्ञले यस्ता मौसमी विपदबाट हुने हानि नोक्सानी घटाउन पूर्व सूचना प्रणाली स्थानीय तयारी र सीमापार सूचना आदान प्रदानलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छन्। सरकारले जनकपुरका अतिक्रमित गुठी जग्गा पोखरी र धार्मिक सम्पदाको संरक्षण तथा अतिक्रमण हटाउन 9 सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले गुठी संस्थानका गुठी प्रशासन ध्रुव घिमिरेको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा जिल्ला प्रशासन भूमि प्रशासन नापी कार्यालय जिल्ला समन्वय समिति र गुठी संस्थानका प्रतिनिधिहरू सदस्य छन्। समितिलाई राम जानकी मन्दिर प्रमुख मठ मन्दिर पोखरी पोखरीका डील तथा गुठी जग्गामा भएको अतिक्रमण हटाई संरक्षण र व्यवस्थापन गर्ने जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ। संघीय संसदका पूर्वाधार विकास समितिले देशभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउने स्पष्ट कार्ययोजना 15 दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले 77 वटै जिल्लामा खानेपानीको पहुँच कहिलेसम्म सुनिश्चित हुन्छ भन्ने विषयमा समय सीमा सहितको योजना माग गर्नुभएको हो। काठमाण्ड उपत्यका सहित देशका विभिन्न स्थानमा खानेपानीको समस्या गम्भीर बन्दै गएको भन्दै यसको समाधानलाई राज्यको प्राथमिकता बनाउनु पर्ने उहाँले बताउनुभयो।
7: काठमाण्ड उपत्यका लगायत मुलुकभर खानेपानीको समस्या दिन प्रतिदिन विकराल बन्दै गएको छ। मानवीय जीवनको लागि अपरिहार्य रहेको शुद्ध खानेपानी जनस्तरसम्म सहज रूपमा व्यवस्थापन गर्नु राज्यको कर्तव्य हो। मुलुकभरको सबै नागरिकलाई स्वच्छ स्वच्छ एवं गुणस्तर खानेपानी आपूर्ति गर्ने योजनाको विषयमा स्पष्ट कार्ययोजना सहित विवरण 15 दिनभित्र उपलब्ध गराउन आज उपस्थित सम्पूर्ण निकाय र पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने।
1: सांसदहरूले मानव अधिकार आयोगलाई पछिल्लो समय भएका घटनाको सत्य तथ्य जाँचका लागि ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूले भूमिहीन सुकुम्बासी नागरिकको अवस्था जातीय विभेद तथा छुवाछुतका घटना जेएनजी आन्दोलनमा भएका मानव अधिकार उल्लंघनका घटनाहरूप्रति विशेष चासो दिनुपर्ने जोड़ लिएको छ। नेपाली कांग्रेस सांसद मनोमाया विश्वकर्माले गत वर्ष साउन यता विभिन्न प्रकारका हिंसामा परि दलित समुदाय 11 जनाको मृत्यु भएको उल्लेख गर्दै मानव अधिकार आयोगको ध्यान आकर्षण गराउनुभयो।
8: जातीय भेदभाव तथा कसुर सजाय ऐन चाहिँ 2068 सालमा दर्ता यो अन्तर्गत दर्ता भएका उजुरीहरू मुद्दाहरू कतिवटा चाहिँ अभियोजनमा पुगे अनि कति दोषी ठहर भए र कति पीड़ितले न्याय पाए आयोगसँग यसको विश्लेषण केही छ कि?
1: सांसदहरूको प्रश्नको जवाबमा राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष बहादुर मगरले मानवाधिकारका विषयमा सरकार समक्ष गरेका सिफारिश कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको बताउनु भएको छ। उहाँले आयोगले सरकार समक्ष गरेका सिफारिशमध्ये 13% सिफारिश मात्रै पूर्ण रूपमा कार्यान्वयन भएको बताउनुभयो। 34% आंशिक रूपमा कार्यान्वयन हुने गरे पनि 52% भन्दा बढ़ी सिफारिश अझै कार्यान्वयन हुन नसकेको उहाँको भनाइरहेको छ। सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ पर्नुभएका एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप 5 दिन हिरासतमा राख्न अनुमति दिएको छ। अदालतले आज चौथो पटक म्याद थप गर्दै अनुसन्धान जारी राख्न आदेश दिएको हो। पौडेललाई असार 8 गते पक्राउ गरिएको थियो। उहाँमाथि दीपक भट्टसँगको व्यावसायिक सम्बन्ध र श्रीराम टोबाको उद्योगको 20% शेयर निकै कम मूल्यमा किनबेच भएको प्रकरणमा अनुसन्धान भइरहेको छ। साझा खबरमा अब विदेशको खबर। चीनको दक्षिणी गुआङसी प्रान्तमा आएको भीषण वर्षा र बाढ़ीका कारण हजारौं नागरिक विस्थापित भएका छन्। अविरल वर्षापछि आएको बाढ़ीले 4 जनाको मृत्यु भएको छ। तीव्र गतिमा बढ़ेको पानीले घरहरू डुबानमा परेका छन्। गुआङसी क्षेत्रमा नदीहरूमा पानीको बहाव अत्याधिक बढ़ेको बाँधका पर्खालहरू भत्किएको तथा डुबान परेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। बाढ़ीले नानिङ शहर आसपासका गाउँहरू प्रभावित भएका छन्। धेरै स्थानीय बासिन्दाहरूले घरको छतमा बसेर उद्धारको अपील गरिरहेका छन्। चीनका उद्धार तथा विपद व्यवस्थापन निकायले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्।
9: रासोपामा सभापतिको आदेश नमान्दा संसदीय दलको नेता पद मुक्त हुने व्यवस्था आलोचित बन्दै
10: पहिले भएको कुरालाई अहिले अपराध रूपमा फैलाइएको छ र यहाँ भने जस्तो सभापतिले निर्देशन नमानेकै कारणले हटाइजाने भन्ने खालको कुरा त यो विधि सम्मत पनि होइन र विधानले त्यसो भनेको पनि होइन।
9: विधान महाधिवेशनपछि संशोधित नभएको रासोपाको दावी दलभित्रको अनुशासन कि आन्तरिक लोकतन्त्रमा अंकुश विशेष संवादसँगै मूलधारको संचारमा समावेशिता अझै चुनौतीपूर्ण बन्दै लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै
11: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
12: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा सभापतिको निर्देशन नमाने संसदीय दलको नेता पद मुक्त हुन सक्ने व्यवस्था चर्चाको विषय बनेको छ। महाधिवेशनबाट पारित विधानपछि संशोधन मार्फत यो प्रावधान थपिएको दावी गर्दै यसको आलोचना भइरहेको छ। राजनीतिक दलमा अनुशासन आवश्यक पर्ने भए पनि यस्ता व्यवस्थाले आन्तरिक लोकतन्त्र
9: बहस र फरक मतको सम्मान कमजोर पार्ने जोखिम हुने राजनीतिक विश्लेषकहरू बताउँछन् कि रासोपाले संसदीय दलको नेता हटाउने उद्देश्यले विधान संशोधन गरेको हो। हामीले यस विषयमा रासोपाका नेता गणेश परार जुलीसँग कुराकानी गरेका छौं।
10: विधान निर्माण गर्दै गर्दा विधि सम्मत रूपमा नेपालको राजनीतिक दल सम्बन्धी संविधानलाई मानेर राजनीतिक दलहरूले विधान बनाउँछन्। सोही प्रक्रिया अन्तर्गत रासोपाले नै आफ्नो विधान बनाएको हो। विधानमा श्री संसदीय दलको नेताको बर्खास्ती अथवा पद कसरी सकिन्छ भन्ने विषय मात्र होइन, कसरी इलिजिबल हुन्छ, संसदीय दलको नेता कसरी बन्ने भन्ने प्रक्रिया सबै कुरा त्यसमा लेखिएको छ। त्यसै गरी श्री संसदीय दलको नेताको मात्र कुरा गरिएको छैन, त्यसमा सभापति बन्नको लागि प्यारामिटर के हुन्, सभापतिको पद कसरी सकिन्छ, उपसभापति, अन्य पदाधिकारी, संसद दलको उपनेताले यी विषय सबै विषयमा त्यहाँ विधानमा लेखिएको कुरा हो पहिलो कुरा। र यो चाहिँ विशेष गरी एउटा व्यक्तिसँग जोडेर अथवा एउटा प्रक्रियासँग जोडेर अनि सभापतिले भन्ने बित्तिकै कसलाई हटाउने भन्ने कुरा जसरी अहिले व्याख्या गरिएको छ, जसरी हल्ला फिराइएको छ, त्यस्तो कुरा हुँदै होइन यो पहिलो कुरा। अनि दोस्रो कुरा चाहिँ त्यहाँ महाधिवेशनमा पारित गरिसकेपछि संशोधन गरियो भन्ने थप गरियो भन्ने जसरी अफवाह फैलाइएको छ यो चाहिँ सबैभन्दा पहिला त झुटो अफवाह भयो। महाधिवेशनको बन्द सत्रबाट पारित गरिसकेपछि संशोधन गरिएको भनेको एउटै मात्र कुरा के हो भने सभापतिले आफ्नो राजनीतिक प्रतिवेदनमा प्रस्तुत गर्नुभएको संवैधानिक समाजवादको लाई प्रतिस्थापन गरेर सामाजिक लोकतन्त्र भन्ने विषय जसरी जुन कुरा उहाँले राख्नुभयो त्यो कुरालाई चाहिँ विधानमा जहाँ जहाँ आवश्यक छ त्यहाँ संशोधन गरिएको, त्यो बाहेक अरू कुनै पनि कुरा त्यसरी संशोधन गरिएको होइन। त्यस कारण यो पहिले भएको कुरालाई अहिले अफवाह रूपमा फैलाइएको छ र यहाँ भने जस्तो सभापतिले निर्देशन नमानेकै कारणले हटाइजाने भन्ने खालको कुरा त यो विधि सम्मत पनि होइन र विधानले त्यसो भनेको पनि होइन।
13: भनेपछि तपाईँले अहिले भन्दै गरेको विषय र अहिले बाहिर आइरहेको विषय चाहिँ यो पहिले नै विधानमा थियो?
10: एकदमै विधान बन्दै गर्दाखेरि भएका गरेका कुराहरू हुन् यी सबै।
13: जस्तो अब अहिले राष्ट्रपालले जसरी विधानमै यो विषय उल्लेख गर्दै गर्दाखेरि अन्य राजनीतिक दलहरूको पनि हेर्यो भने यो सभापतिको निर्देशन या सभापतिले भनेका कुरा मान्ने विषय त सभापतिको आफ्नो भनाइ त सर्वोपरि नै होला होइन, सबैले मान्नै पर्छ होला भने विधानमै राख्नुपर्ने अवस्था यहाँले कसरी देख्नुभयो खासमा चाहिँ?
10: होइन यो यसो हो, मैले यो कन्टेन्ट यो नै सही छ कि छैन भन्ने कुरा चाहिँ अर्को बाटो भयो। मैले केलाई चाहिँ इन्डिकेट गरेँ भने विधान निर्माण प्रक्रियामा सबै पद सभापतिको पदको अन्त्य कसरी हुन्छ, उपसभापति कसरी हुन्छ, संसद दलको नेताको कसरी हुन्छ, महामन्त्री कसरी हुन्छ भन्ने कुरा सबै कुरा लेखिराखेको छ। सोही कुरा सबैमा लेखिराखेकै छ, विधानमा सबै लेखिएको छ। त्यस कारण यो नौलो कुरा एकदमै श्री संसद दलको नेताको विषयमा मात्र गरिएको निर्णय होइन, विधान निर्माण गर्दै गर्दा त्यो विधि सम्बन्धमा निर्माण गरिएको भन्ने कुरा मैले एउटा कुरा भने। अर्को कुरा चाहिँ यो महाधिवेशनबाट पारित भइसकेपछि अनि संशोधन गरिएको भन्ने कुरा जुन अफवाह फैलाएको छ त्यो चाहिँ मैले त्यो पनि अफवाह हो र त्यो होइन भन्ने कुरा पनि मैले भने। यी दुईटा कुरा चाहिँ तपाईँले सोधेका प्रश्नका जवाफमा मैले भने। बाँकी कन्टेन्ट बनाउँदै गर्दाखेरि कन्टेन्ट के हो भन्ने कुराको बाटोमा चाहिँ त्यसलाई मैले अहिले ठ्याक्कै के सही हो के गलत हो भन्नुभन्दा पनि यदि त्यस्तो कहीँ कतै बाजिने कुरा रहेछ भने त्यो कुरा चाहिँ संशोधन गर्न मिल्ने कुरा हो, किन विधान हो, विधान त संशोधन गर्न मिल्ने कुरा हो। तर यहाँले भनेकै कुरालाई मैले अहिले हेर्दै गर्दाखेरि चाहिँ सभापतिको निर्देशन नमानेकै कारणले हटाउने भन्ने कुरा चाहिँ विधानले भन्न सक्दैन, विधानले त्यसो भनेको पनि होइन।
13: यो पछिल्लो समय हेर्दाखेरि यो विषय बाहिर आउँदै गर्दाखेरि पार्टीमा के आन्तरिक विमति शुरू भएको हो यो महाधिवेशन पछाडि के छ?
10: एकदमै निराधार यो हल्ला फैलाउनको लागि अथवा अझ यसरी भनौँ रासपाको पार्टीभित्र सभापति र प्रधानमन्त्री बीचको यो सौहार्दता र त्यसपछि पार्टी सञ्चालन प्रक्रिया र सरकार सञ्चालन प्रक्रियामा सहमति र संवाद मार्फत गरेका गतिविधिका कारण अन्य राजनीतिक दलले आफ्नो राजनीतिक भविष्य संकट अझ धेरै संकट पैदा भएको त्यो अनुभूति त्यो डरका कारण रासपालाई कमजोर बनाउनको लागि गरिएको प्रयास हो र यी प्रोपोगान्डाका पछाडि कसैलाई पनि नलाग्न म अनुरोध गर्न चाहन्छु।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। आदिवासी जनजाति महिला र अपाङ्गता भएका महिलाका सवाल मूलधारका मीडियामा कम
14: कुरा गर्दा अब जहिले पनि हामीले अब जति नै कुरा गरे पनि त्यहाँ प्राथमिकतामा पर्ने भनेको राजनीतिक एजेण्डा नै हो होइन। जहिले पनि राजनीतिक विषयका समाचारहरू नै मुख्य हेडलाइन बनेर आउँछन् र त्यहाँ चाहिँ अब त्यो हुनुको मुख्य कारण भनेको चाहिँ
9: मूलधारको संचारमा समावेशिताको खोजी क्रियाशील महिला पत्रकार संघको विशेष संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
16: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
17: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100-4477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ आदिवासी जनजाति तथा अपाङ्गता भएका महिलाका मुद्दा अझै पनि मूलधारका संचार माध्यममा प्राथमिकतामा पर्न सकेका छैनन् अधिकांश समाचारमा उनीहरूलाई अधिकारका विषय भन्दा दया र सहानुभूतिको दृष्टिले प्रस्तुत गर्ने प्रवृत्ति बढ़ेको अधिकार कर्मीहरू बताउँछन् समावेशी संचारका लागि उनीहरूलाई समाचारको विषय मात्र होइन स्रोत विश्लेषक र निर्णय प्रक्रियाको हिस्सा बनाउन पत्रकारले कसरी रिपोर्टिङ गर्ने हामीले क्रियाशील पत्रकार महिला समूहका अध्यक्ष राम कला खड्कासँग कुराकानी गरेका छौं
14: आदिवासी जनजाति महिला त्यसमा पनि अपाङ्गता भएका महिलाहरूको विषयमा चाहिँ विभिन्न मिडियाहरूले चाहिँ मुद्दाहरू बेला बेला उठाइरहेका छ तर ती मुद्दाहरू चाहिँ त्यति पर्याप्त चाहिँ छैनन् भन्ने चाहिँ मलाई लाग्छ र समय अनुसार चाहिँ ती मुद्दाहरूका रूप पनि परिवर्तन हुँदै गएका छन् र जहिले पनि मिडियामा चाहिँ त्यो अपाङ्गता भएका र त्यसमा पनि विशेष गरी महिलाका मुद्दालाई उठाउँदाखेरि चाहिँ अलिकति बिचरा भनेर अलिकति दयाभाव चाहिँ उठाउने गरिएको त्यो परम्परादेखि नै चल्दै आएको ट्रेन अझै पनि कायम रहेको देखिन्छ र अब त्यो विषयलाई चाहिँ छोडेर अलिकति त्यो मुद्दाहरूलाई चाहिँ अलिकति समय सापेक्ष रूपमा चाहिँ परिवर्तन गरेर अगाडि बढ्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ जस्तै समय सापेक्ष भन्नाले चाहिँ जस्तै अहिले चाहिँ अब सफलताका कथाहरू चाहिँ होइन हामीले चाहिँ विशेष गरी चाहिँ विकासका मुद्दासँग अर्थका मुद्दासँग र अन्य विभिन्न विषयसँग चाहिँ जोडेर ती महिलाका मुद्दालाई चाहिँ ल्याउन सक्छौ होइन र त्यसमा पनि विशेष गरी मलाई के लाग्छ भनेदेखि हामीले सधैँ त्यो दुःख र शास्ति भोगेका कथाहरू मात्र नभइकन उहाँहरूले के काम गरेर अहिले कुन कुन कहाँ कहाँ पुग्नु भयो सकारात्मक पोजिटिभ स्टोरीहरू त्यसले चाहिँ समाजका अन्य वर्गलाई पनि त्यसले चाहिँ अलिकति पोजिटिभ इम्प्याक्ट पार्छ भन्ने चाहिँ मलाई लाग्छ
19: जस्तो यहाँले देख्नुभएको सकारात्मक कथाहरू पोजिटिभ
14: स्टोरीहरू
19: के छन्
14: जस्तै होइन उहाँहरूले जस्तै कुनै पनि क्षेत्रमा लागेर होइन संघर्ष गरेर त्यसमा सफलता कमाएका कुराहरू हुन सक्छन् होइन अहिले चाहिँ अब जस्तै अब सानो अब उद्यम गरेर त्यसलाई चाहिँ माथि उचाइमा पुर्याएको हुनसक्छ जस्तै अहिले हामी भर्खरै एउटा कार्यक्रमबाट आयौँ निडवानसँग सहकारी गरेर निडवानको जस्तै अध्यक्ष हेर्नुहोस् न उहाँ चाहिँ हाम्रो प्रतिमा गुरुङ म्याम होइन उहाँले चाहिँ कसरी चाहिँ एउटा संस्थालाई चाहिँ यो अवस्थासम्म ल्याउनु भएको छ त्यस्तै गरी अब उहाँ चाहिँ शैक्षिक क्षेत्रमा पनि त्यतिकै सक्रिय हुनुहुन्छ सशक्त हुनुहुन्छ होइन नेपाल मात्र नभए इन्टरनेसनल एरिनामा समेत उहाँ चाहिँ चर्चा कमाउनु भएको छ त्यस्ता खालका व्यक्तिहरू मात्र नभई अरू हामी ग्रामीण तहमा वा ग्रासरुटमा जाँदा पनि त्यस्ता कैयौं महिला देख्न पाउँछौ जसले चाहिँ धेरै संघर्ष गरेर कुनै क्षेत्रमा चाहिँ स्थापित हुनु भएको छ त्यस्ता कथाहरू चाहिँ ल्याइदिउँ भने अन्य त्यो समुदायका अन्य व्यक्तिलाई पनि त्यसले धेरै नै प्रेरणा दिन्छ भन्ने मलाई लाग्छ
19: आदिवासी जनजाति यसमा पनि अपाङ्गता भएका महिलाहरूको जुन विषय छ आवाज छ त्यसलाई चाहिँ मूल प्रवाहीकरण गर्नका लागि
20: जस्तै अब मिडिया हाउसको कुरा गर्दा अब जहिले पनि हामीले अब जति नै कुरा गरे पनि त्यहाँ प्राथमिकतामा पर्ने भनेको राजनीतिक एजेन्डा नै हो होइन. जहिले पनि राजनीतिक विषयका समाचारहरू नै मुख्य हेडलाइन बनेर आउँछन् र त्यहाँ चाहिँ अब त्यो हुनुको मुख्य कारण भनेको चाहिँ त्यहाँ भएको नेतृत्व नै हो भन्ने चाहिँ मलाई लाग्छ. कुनै पनि मिडिया हाउसमा हेर्नुहोस् अझै विशेष गरी मूल प्रभावका वा मिनिस्ट्री मिडिया भनाउँदाहरूमा चाहिँ निर्णायक तहमा महिला हुनुहुन्न. महिला मात्र होइन आदिवासी जनजाति वा अपाङ्गता भएका महिला त्यो त झन् कल्पनै गर्न सकिन्न. महिला नै पुग्नु भएको छैन अहिलेसम्म होइन. त्यसैले जहिले पनि निर्णय प्रक्रियामा पुरुषकै निर्णय चाहिँ त्यहाँ लादिन्छ. उहाँहरूले जे भने त्यही नै चाहिँ त्यहाँ कार्यान्वयन हुन्छ. त्यसैले त्यो चाहिँ निर्णायक तहमा महिलाको सहभागिता जबसम्म पुर्याउन सकिन्न यस्ता विषयमा चाहिँ त्यो न्यूज रूम पनि सेन्सिटाइज हुँदैन. त्यसैले यी विषयहरू चाहिँ त्यति आउँदैन र कहिले पनि मूल प्रभावमा चाहिँ परेको छैन भन्ने चाहिँ मलाई लाग्छ. र त्यसैले निर्णायक तहमा महिला सहभागिता नगराए भने मात्र बल्ल महिलाका विषय वस्तु चाहिँ मुख्य हेडलाइन भनेर चाहिँ आउन सक्छ आगामी दिनमा.
19: सरकारले महिला मिडिया हाउस चलाउने भन्ने कुरा
20: जस्तै मिडिया हाउसमा चाहिँ हामीले म चाहिँ हाम्रो संस्था डब्ल्यूडब्ल्यू मार्फत चाहिँ हामीले अब यो लैङ्गिक नीति चाहिँ लागू गराउनु पर्छ भनेर विभिन्न हिसाबमा चाहिँ पहल गर्दै आएका छौँ होइन. त्यस्तै गरी अब यो समावेशिताको नीति पनि हरेक मिडिया हाउसले चाहिँ एउटा समावेशिताको नीति नै बनाएर चाहिँ त्यहाँभित्र कुनै पनि कुरामा यो जनशक्ति हायरिङ गर्नेदेखि लिएर त्यो न्यूज रुमलाई चाहिँ समावेशी बनाउने सम्मका कुरामा चाहिँ यदि त्यो नीति लागू गर्ने हो भने चाहिँ पक्कै पनि आगामी दिनमा चाहिँ अब त्यहाँका भित्रको न्यूज रुम मात्र नभइकन समाचारका कन्टेन्ट पनि समावेशी बन्छन् भन्ने चाहिँ मलाई लाग्छ. त्यसैले यस विषयमा चाहिँ विभिन्न संघ संस्था हामी जस्ता संघ संस्थाले चाहिँ पहल गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ.
19: पोलिटिकल बिट कृषिवी आर्थिक बिट भनेर छुट्याएर बिटै बनाएर न्युज लेख्ने काम भएर आउँछ प्रसारण गर्ने काम भएर आउँछ. तर आदिवासी जनजाति महिलाको बिट छुट्टै बनाएर हरेक मिडिया हाउसले त गरेका छैन. यसमा चाहिँ तपाईँ के भन्नु?
20: जस्तै बिटको कुरा गर्नु भने बिट पनि हाम्रो चाहिँ अब प्राय मिडिया हाउसमा चाहिँ महिला तथा बालबालिका भन्ने बिट चाहिँ हुन्छ होइन. तर यो बिट पनि के छ भन्दाखेरि यो कोभिड पछिको अवस्थामा सबै मिडिया हाउसमा अलिकति आर्थिक रूपमा चाहिँ अलिकति गाह्रो परेका हुनाले अब पत्रकारहरूको संख्या पनि कटौती भएको छ. त्यसैले एउटै व्यक्तिले त्यो एउटा बिट मात्र नभइकन अन्य बिट पनि हेर्नुपर्ने बाध्यता छ. त्यही कारणले गर्दा वर्क प्रेसरले गर्दा त्यसमा अलिकति स्टोरी खोज्न नभ्याएको ध्यान दिन नभ्याएको चाहिँ अवस्था छ. तर पनि महिला र बालबालिका भन्दा पनि उहाँहरूले महिलाको समग्र इस्युमा चाहिँ खोज्नुहुन्छ धेरै. त्यसमा अझै डिपली गएर यो इन्टरसेक्सनल पर्सपेक्टिभबाट चाहिँ नहेरेको चाहिँ हामीले पाउँछौँ होइन. महिला भनेर महिलाका समस्या र आदिवासी जनजाति त्यसमा पनि अपाङ्गता भएका महिला भनेर चाहिँ त्यसमा नछुट्याएका हुनाले उहाँहरूले अब त्यो समग्र रूपमा महिलाको ल्याउनुहुन्छ. तर यसरी डिपली चाहिँ गएर खोजेर स्टोरीहरू नल्याएको चाहिँ अवस्था देखिन्छ. हजुर त्यही त निश्चय नै अब पत्रकार महिला भएपछि हामी महिलाका विषयमा चाहिँ हामी संवेदनशील छौँ सचेत छौँ होइन. र बेला बेलामा हामीले धेरै यस्ता मुद्दा अब यो आदिवासी जनजाति अपाङ्गता भएका महिला मात्र नभइकन समाजमा भएका अन्य विविध समूहका महिलाहरूका मुद्दा चाहिँ बेला बेलामा ल्याउने गरेका छौँ. र अब यसमा चाहिँ संवेदनशील बनाएको छ र आगामी दिनमा यसमा पक्कै पनि अन्य साथीले र म लगायत सबै साथीहरूले चाहिँ यसमा कलम चलाउनेछौँ भन्ने चाहिँ यहाँहरूलाई चाहिँ प्रतिबद्धता जाहेर गर्न चाहन्छौँ.
21: कन्सल्टेन्सी खोल्न 25 लाख धरोटी अनिवार्य. विद्यार्थी अलपत्र परे संस्थाले नै क्षतिपूर्ति तिर्नुपर्ने. उद्योगीका समस्या समाधान गर्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाइ छ. सरकारको मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त हुनु भएको छ. जनकपुरमा अतिक्रमित गुठी जग्गा जोगाउन 9 सदस्यीय समिति गठन गरिएको छ. 15 दिनभित्र स्वच्छ खानेपानीको कार्य योजना बनाउन सरकारलाई संसदीय समितिको निर्देशन छ. अनियमित वर्षाले आकस्मिक बाढ़ीको जोखिम बढ़ाएको हिमाली क्षेत्रमा उच्च सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन्. र चीनमा बाढ़ीको कहर 4 जनाको मृत्यु, हजारौं नागरिक विस्थापित भएका छन्. हवस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असार 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.
22: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz. यो रेडियो दिदी बहिनीको समय सूचक हो.
2: रातिको ठीक 8 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz
1: सिंहदरबार भित्रका सरकारी कार्यालयमा व्हीलचेयर र सहजकर्ताको व्यवस्था शुरू।
2: इरानसँगको युद्ध विराम समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा। तेहरानसँग थप कुनै सम्झौता गर्ने इच्छा नरहेको भनाई।
1: र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा। अर्जेन्टिना र इजिप्ट बीचको खेलमा रेफ्रीको निर्णय विवादित।
3: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-7780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
4: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
2: थाह संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्रीको जवाब नपाएका विपक्षी दलहरू सभामुखमाथि खनिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उपस्थित भएर आफ्नो विवादित अभिव्यक्तिको जवाब नदिएपछि विपक्षी दलले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै आएका छन्। सभामुख डोल प्रसाद अर्यालले सरकारलाई रूलिङ गर्न नसकेको भन्दै आलोचना भइरहेको छ। यसबीचमा आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दल नेकपा एमालेका सांसदले सभामुखमाथि प्रश्न गरेपछि सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरू प्रतिकारमा उत्रिएका छन्। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
5: आकस्मिक समयमा बोल्दै प्रतिपक्ष दल नेकपा एमालेका सांसद राजेन्द्र राईले तपाईँ कान सुन्नुहुन्छ कि हुँदैन भनेर प्रश्न गरेपछि सभामुख डोलप्रसाद अर्यालले रोक्नुभयो। मर्यादामा नरहेको भन्दै सभामुख डोलप्रसाद अर्यालले राईको माइक काटेर आफ्नो ध्यानाकर्षण भएको बताउनु भएको थियो। त्यसपछि एमालेका सांसदहरूले उठेर विरोध जनाएका थिए। लगत्तै राईको अभिव्यक्तिमा रासपाले प्रतिवाद गरेको थियो। सांसद ज्वाला संग्रौलाले सभामुखको आचरण विरूद्ध भएको प्रस्ताव बाहेक सभामुखको आलोचना गर्न नपाउने नियमावलीको व्यवस्था सम्झाउनु भएको थियो। राईको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग नभए संसदमा कस्ता सांसदहरू आएका रहेछन् भनेर भावी पुस्तालाई देखाउन भए पनि रेकर्डमा राख्न माग गर्नुभयो।
6: यहाँ तपाईँले जिउँदा युवाहरूलाई लास भनिन्छ भने कहिले सभामुखलाई नै कान सुन्नु हुँदैन भन्ने कुराको व्याख्या गरिन्छ र नियम 21 खमा प्रष्ट रूपमा लेखिएको छ। आँखा देख्नुहुन्छ कि हुँदैन भनेर हामीले प्रश्न गर्न पाउनु पर्छ कि पर्दैन? अब यो प्रश्न मैले प्रतिपक्षका बेन्चका दिग्गज नेताहरूलाई सोध्न चाहन्छु। सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने भन्ने कुरा प्रष्ट रूपमा लेखिएको हुँदाहुँदै जुरुक्क उठेर सभामुखले कान सुन्नुहुन्छ कि हुँदैन भन्ने कुरा त्यो के त्यो नियतवश गरिएको हो कि र त्यसलाई कुन शब्दले भाषा मिलाउने हो त्यो भाषा कस्तो हुन्छ त्यो भाषा प्रष्ट रूपमा प्रतिपक्षका दिग्गज मान्यहरूले यहाँ प्रष्ट रूपमा भन्न पर्यो।
5: त्यसपछि अर्यालले फेरि राईलाई समय दिनुभएको थियो।
7: कुरा राखिरहेको बेलामा विषय वस्तुमा प्रवेश गर्नलाई म माननीय सदस्यलाई जानकारी गराउँछु।
8: व्यवहार गर्ने भनी तपाईँले 5 वर्ष सभामुख चलाउँदैन सभामुख मैले बुझिसकेँ। तपाईँ मैले खुट्टी हेरिसके किन हेरेँ भने नि तपाईँले कुरा सुन्नु परेन के कुरा भन्दै हुन्छ भने कुरा सुन्नु पर्यो कि परेन नसुनिकन तपाईँले चाहिँ एकैचोटि भन्न मिल्छ?
7: मान्य सदस्यहरू यो बैठक आजै 15 मिनटको लागि स्थगित हुन्छ।
5: फेरि पनि राईले सभामुखमाथि कड़ा शब्दमा विरोध गरेपछि सभामुख अर्यालले 15 मिनटका लागि बैठक स्थगित गर्नुभएको थियो। त्यसपछि बसेको दोस्रो बैठकमा राईले 1.5 महिना नागिसक्दा समेत संसदमा नआएका प्रधानमन्त्रीलाई जवाबदेही बनाउन माग गर्नुभयो।
8: म भन्न चाहन्छु सधैँभरि हामीले अब आन्दोलन गरिराख्ने हो सभामुख महोदय हामीले उठिराख्नु पर्ने हो यो कहिलेसम्म उठ्नु पर्ने हो यस्तो इतिहास मैले सदनमा कहिले देखेको थिएन सभामुख महोदय। त्यसैले गर्दाखेरि म सभामुख मार्फत तत्काल रूपमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई यो रोष्टममा लिएर उभाएर उहाँले हिजो जुन दिनुभएको विचारहरूको बारेमा स्पष्ट पार्नका निम्ति म नेकपा एमालेको तर्फबाट म निवेदन गर्न चाहन्छु।
5: त्यसपछि सभामुखबारे राईको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिनुभयो। लगत्तै बोल्नुभएका नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद परशुराम तामाङले पनि प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदप्रति उत्तरदायी बनाउने जिम्मा अब सत्तारूढ़ दल राजसभाले नै भूमिका खेल्नुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहनुभएका हर्क साम्पाङले पनि प्रधानमन्त्रीको जवाफ नआएसम्म विरोध जारी रहने बताउनुभयो। फेरि पनि 15 मिनटका लागि स्थगित भएको बैठक सूचना निकालेर भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको छ। राष्ट्रिय सभाको बैठक पनि भोलि मध्याह सभा 12 बजे शुरू हुनेछ।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरूले आजको प्रतिनिधि सभा बैठकमा पनि सरकारको आलोचना गरेका छन्। गत सोमबारको बैठकमा रासपाका केही सांसदले सरकारको विरोध गरेपछि सचेतकहरूले बोल्ने विषय जानकारी दिएर मात्र बोल्न भन्दै एसएमएस पठाएका थिए। आज फेरि रासपाका केही सांसदले शून्य र विषय समयमा बोल्दा आफ्नो क्षेत्र र जनसरोकारका विषयमा सरकारको ध्यानकर्षण गराएका हुन्। सांसद शिवशंकर यादवले आफू आज मात्र काठमाडौँ आएको भन्दै मधेसमा लोड सेडिङ शुरू भएको बताउनुभयो।
9: मधेस प्रदेशमा पटक पटक बत्ती जाने समस्या छन् र मेरो जिल्लाको सिराहा जिल्लाको अवस्था हेर्नुहुन्छ भने अहिले 28 ठाउँमा ट्रान्सफर्मरको आवश्यकता छ। त्यो ट्रान्सफर्मर प्रतिस्थापन भएको छैन र बत्ती गइरहेको अवस्था छ। के सरकारले ट्रान्सफर्मर किन्न सकेको छैन कि बजेट छैन त्यो संसदलाई सदनलाई जानकारी दिनु पर्यो र बत्ती जाने समस्या जुन किसानको र मधेसमा जुन छ त्यो समाधान गर्नु पर्यो।
1: रासोपाका अर्का सांसद सन्तोष राजवंशीले खेतीको समयमा मल नपाएर किसानको बिचल्ली भएको बताउँदै सरकारले के खान्छ भनेर सोध्नु भएको छ। कृषि प्रधान देशमा किसानको कहिलेसम्म बिचल्ली भन्दै उहाँले किसानलाई मलको व्यवस्था गरिदिन माग गर्नुभयो।
10: म भात खान्छु, सरकारले के खान्छ? मलाई लाग्छ सरकारले पनि भात खान्छ। मलाई त थाहा छ त्यो भात कहाँबाट आउँछ। सरकारलाई त्यो कुरा थाहा छ कि छैन? त्यो भात धानबाट आउँछ। त्यो धान किसानको खेतमा फल्छ र त्यसका लागि मल चाहिन्छ। मल कृषि प्रधान देशमा किसानको कहिलेसम्म बिचल्ली? म सरकारलाई प्रश्न गर्न चाहन्छु।
2: संसदमा मात्र होइन सड़कमा पनि नागरिकका समस्या र आवाज उसै गरी उठेका छन्। सरकार बनेको 100 दिन नागे पनि न्यायको माग गर्दै काठमाडौँको माइतीगर मण्डलामा धरना बस्नेहरू उस्तै छन्। राजधानीको मुटु मानिने माइतीगर मण्डलाको बाटो हुँदै ओहोर दोहोर गर्ने सरकारी निकाय र सरकार नागरिकका समस्यालाई देखिरहेको छैन। बर्खाको झरीमा पनि उनीहरू अधिकार र न्याय माग्दै तिरपाल टाँगेर खुला आकाशमुनि रात दिन कटाउन बाध्य छन्। धरना दिइरहेका समूहहरूमा यौनजन्य हिंसाका पीड़ित, वैदेशिक रोजगारीका क्रममा बेचबिखनमा परेका व्यक्ति लगायत रहेका छन्। कतिपय पीड़ितहरू धरनामा बसेको महीनौ दिन भइसक्दा पनि राज्यबाट ठोस सुनवाई नहुँदा धरनामा बस्ने पीड़ितको अवस्थामा समेत बिचल्ली देखिएको छ। एक सामग्री सहकर्मी माधव तिमिल सेनाबाट
11: घुमाउनु पर्ने पनि केही बाँकी छैन अनि त्यसपछि फेरि यो सबै बन्द गरेर सोसाइटी हात काटेको थिएँ क्या मैले। अनि
12: यो आवाज हो विगत एक महिनादेखि माइतीघर मण्डलाको चिसो भूइँमा टेन्ट टाँगेर रात कटाउँदै आउनु भएकी 28 वर्षीय एक सरकारी महिला अधिकृतको। एउटै कार्यालयमा कार्यरत आफूभन्दा सिनियर सहकर्मीबाट यौन हिंसामा पर्नुभएकी उहाँ न्याय पाउने आशमा धरनामा बस्दै आउनु भएको छ। घटना 2081 माघको हो। बाराको कोहलबी नगरपालिका हनुमानगंज स्थायी घर भएका लेखा अधिकृत प्रमोद मैनालीले काठमाडौँ स्थित कोष तथा लेखा नियन्त्रक कार्यालय सुन्धारामा कार्यरत हुँदा आफूलाई बलात्कार गरेको पीड़ित महिलाले बताउनुभयो। कार्यालयको कामले काठमाडौँ आएको समयमा मैनालीले जबरजस्तीकरणी गरेको उहाँको भनाई छ। बलात्कारपछि पनि आफूलाई ब्ल्याकमेल र शोषण गर्न खोजेपछि आफू कानूनी उपचार खोज्न बाध्य भएको उहाँले सुनाउनुभयो। शुरूमा प्रहरीले जाहेरी समेत नलिएको उहाँले सुनाउनुभयो।
11: दुईचोटि त जाहेरी दिन गएको प्रहरीले लिएनन्। त्यस मलाई नै अझ डराएर चाहिँ तपाईँ अझ एउटा मधेसतिरको मान्छे आमा बाउ पढे लेखेको हुनुहुन्छ कि छैन भने अझ बदनामी हुन्छ हेनतेन गरेर चाहिँ त्यहाँबाट अझ निरुत्साहित गरेर चाहिँ फर्काए। अनि मैले अब त्यस्तै अब डराइहाले अब हिजो जान्छ कि अब आमा बाउ के सोच्नुहुन्छ के नै फेरि आमा बाउलाई नै अब सहन सक्नुहुन्छ कि नै बदनामी भन्ने कुरा चाहिँ अनि त्यसरी चाहिँ पछाडि हटे पछि फेरि यसले चाहिँ अब मलाई त्यस्तै टर्चर गर्न खोज्ने अनि त्यसपछि त सकिन सकि चाहिँ लास्टमा त गयो। अनि होइन अब जे भयो नि बरु म मर्छु तर जारी चाहिँ दर्ता गर्नु भनेर जारी दर्ता गराए।
12: 2082 वैशाख 14 र 30 गते जिल्ला प्रहरी परिसर काठमाडौँमा प्रहरीले जाहेरी लिन निरुत्साहित गरे पनि धेरै पटकपछि जेठ 27 गते मैनाली विरूद्ध जाहेरी दर्ता भयो। जाहेरी दर्तापछि मैनाली पक्राउ परे तर काठमाडौँ जिल्ला अदालतले 5,00,000 धरोटीमा मैनालीलाई छाडेपछि आफू उच्च अदालत पाटनमा जाँदा पनि सो अदालतले पनि सोही निर्णयलाई सदर गरेको भन्दै उहाँले पीड़ा व्यक्त गर्नुभयो। उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेपछि कानूनी लड़ाईबाट निराश बन्नुभएकी उहाँले अदालत परिसरमै भित्र आत्महत्याको प्रयास समेत गर्नुभयो। अस्पतालबाट डिस्चार्ज भएपछि सरकारी वकिलको कार्यालय मार्फत उक्त मुद्दा सर्वोच्च अदालत पुगेको छ। हाल काठमाडौँमा सरूवा भई आउनुभएकी पीड़ित महिलाले अदालतभित्र पीड़क पक्षको सेटिङ र चलखेल भइरहेको आशंका व्यक्त गर्नुभयो। न्याय निरूपण प्रक्रिया पारदर्शी हुनुपर्ने र अदालतको इजलासको प्रत्यक्ष प्रसारण लाइभ गरिनुपर्ने माग उहाँको छ।
11: मेरो मुद्दामा चाहिँ चलखेल भएको जस्तो चाहिँ फिल भएर मेरो मुद्दा चाहिँ पारदर्शिता गर भनेको लाइभ चलाएर चाहिँ पारदर्शिता गर भने सर्वोच्च अदालतमा पेसिएको दिन चाहिँ नयाँ सरकार त भइसकेछ भने चाहिँ अब नयाँ सरकार परिवर्तनको सरकार नै छ अब निष्पक्ष हुन्छ भने चाहिँ आशा छ पहिला जस्तो त हुँदैन होला। यो
12: गृहमन्त्री सुधन गुरूङदेखि सत्ता र विपक्षी दलका सांसदहरू समेत माइतीघर मण्डला पुगेर आश्वासन दिए पनि पीड़ितहरूको समस्या र धरना अझै यथावत छ।
2: नेपाल परिवेशमा कोशी प्रदेशको बजेट पारित लगायतका थप समाचार बाँकी नै छन्।
13: बैंक खाता संचालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्थाबारे जानकारी राखौं। नेपाल राष्ट्र बैंकबाट क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 को इजाजत प्राप्त निर्देशन नम्बर 20 को बुँदा नम्बर 6 मा समावेश व्यवस्थाहरू सुनौ। बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा चेक जारी गर्दा गुड फर पेमेन्ट चेक समेत चेकको स्टप पेमेन्ट गर्दा मौजदात प्रमाणित गर्दा ब्यालेन्स सर्टिफिकेट खाता संचालन गर्दा खाता बन्द गर्दा स्टेटमेन्ट दिँदा विप्रेषण रकम खातामा जम्मा गर्दा एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइँदैन। तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढ़ी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिँदैन। ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन पाइँदैन। कुनै पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौजदात भन्दा कम भएका कारणले रकम कट्टा गरी मौजदात घटाउन पाइँदैन। साथै न्यूनतम मौजदात बापत राखिएका रकममा समेत तोकिएको ब्याज प्रदान गर्नुपर्छ। अहिले भनिएका बाहेकका अवस्थामा ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराउनुपर्छ। नेपाली मुद्रामा विद्युतीय कार्डहरू जारी गर्दा शुरूमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइँदैन। सचेत ग्राहक, सुरक्षित ब्याङ्किङ। नेपाल राष्ट्र ब्याङ्क, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण।

0: साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित रोगाड ब्रान्ड साथै मार्बल का यूपीवीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको साथ जीवन भरको
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संसार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: नयाँ सरकार बनेसके शुरू भएको संविधान संशोधनको विषयमा दलहरू फेरि विवादी देखिएका छन् विपक्षी दलहरूले संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलकै गठन प्रक्रिया र संयोजन चयनमा आपत्ति जनाउँदै आएका छन् यद्यपि उनीहरूले संविधान संशोधनका लागि छलफल गर्न पार्टीबाट प्रतिनिधि समेत पठाएका थिए अन्तत विपक्षी पाँच दल का कार्यदलको अन्तिम प्रतिवेदनमा हस्ताक्षर नगर्ने निष्कर्षमा पुगेका छन् एक सामग्री सहकर्मी कृष्ण शर्माबाट
5: प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकतामा गठित संविधान संशोधन बहसपत्र तयार कार्यदलमा विपक्षी दलले एक एकजना प्रतिनिधि पठाएका थिए करिब तीन महिनामा उक्त कार्यदलमा विभिन्न बैठक र छलफलहरू भएका छन् कार्यादेश अनुसार कार्यदल सरकारलाई बुझाउने प्रतिवेदन लेखनमा जुटेपछि विपक्षी दलहरूले असहमति जनाएका हुन् नेकपा एमाले सहित नेपाली कम्युनिष्ट पार्टी नेकपा जनता समाजवादी पार्टी जसपा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र राष्ट्रिय जनमोर्चा लगायतले कार्यदलको अन्तिम प्रतिवेदनमा हस्ताक्षर नगर्ने बताएका छन् प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने यसबारे भोलि मात्रै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ सभापति गगन थापा लगायतका नेताहरूले संविधान संशोधन जस्तो गम्भीर विषयमा अहिलेको सरकारले केटाकेटीपन देखाएको टिप्पणी गर्दै आएका छन् रेडियो थार संचार नेटवर्कसँगको संक्षिप्त कुराकानीमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टीको धारणा भोलि आउने प्रतिक्रिया दिनुभएको छ अर्को विपक्षी दल नेकपा एमालेका नेता रघुवीर महासेठले भने कार्यदलमा आधिकारिक रूपमा सहभागी नहुने नीति नै लिएको बताउनु भएको छ अहिलेको कार्यदल र गैर राजनीतिक पृष्ठभूमिको नेतृत्वमा संविधान संशोधनबारे बहस हुन नसक्ने भन्दै नेता महासेठले आयोग वा कार्यदल बनाउँदा नै राजनीतिक सहमति कायम गरिनुपर्नेमा जोड़ दिनुभयो
6: संविधान संशोधन दलमा एमाले आधिकारिक रूपमा नजाने आन्तरिक रूपमा हाम्रो सोच त्यही हो त्यहाँ गएर फाइदा छैन पहिले त आयोग बनाउँदैखेरि सहमतिमा बनाउनु पर्थ्यो अहिले पार्टीहरूलाई त्यहाँ बोलाएर पार्टी कुरा सुन्न चाहिँ सुन्ने तर चाहिँ गर्न चाहिँ आफ्नै सरकारले निर्णय गर्ने गरी अहिलेको सरकारको पुँच भएको हुनाले हामीले त्यहाँ नजाने निर्णय गरेका अघोषित निर्णय हो हाम्रो अब हामी त्यसमा पार्टिसिपेट गर्दैन
5: सोही कार्यदलमा सहभागी नेकपाका नेता देव गुरुङले पनि शुरूदेखि नै कार्यदलको कार्यशैली र प्रक्रियामा मौखिक तथा लिखित रूपमा उठाइएका प्रश्नहरूको सम्बोधन नभएपछि आफूहरू प्रक्रियाबाटै बाहिरिनु परेको जानकारी दिनुभएको छ गुरुङले संविधान नै भत्काउने वा पुनर्लेखन गर्ने अधिकार संसदलाई नरहेको जिकिर पनि गर्नुभयो
7: हामीले पनि मौखिक रूपले त पटपट राख्यौं सुनवाई भएन सुनवाई नभएपछि त लिखित रूपमा दिनु पर्यो त तपाईँको सुनवाई हुँदैन भनेपछि हामी बस्नुको कुनै अर्थ औचित्य छैन संविधानको रक्षा गर्नुपर्ने सरकारले सबै धारा दफा ओपन गरेर बहस गर्ने यो त संविधान विपरीत हो अहिले अदालत कमजोर छ भनेर हेर्ने मल्टी पार्टी डेमोक्रेसीमा दललाई त संविधानकै विरोध गर्ने अधिकार पनि दिएको छ तर सरकारलाई त
5: कार्यदलका सदस्य एवं सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद मोहनलाल आचार्यले भने कार्यदलले संविधानका असंशोधनीय विषय चलाउन नखोजेको स्पष्ट पार्नु भएको छ बाहिर हल्ला चलाए जस्तो संविधानको आधारभूत संरचना परिवर्तन गर्ने कुनै पनि गृह कार्य नभएको बताउनुभयो आचार्यले विपक्षी दलहरूले राष्ट्रिय सहमतिको नाममा प्रक्रियालाई अल्झाउन वा रोक्न खोजेको आरोप समेत लगाउनु भएको छ उहाँले कार्यदलको समय सीमा सकिने लाग्दा अन्तिम अवस्थामा केही दलहरू बाहिरिए पनि प्रतिवेदन सरकारलाई बुझाउने बताउनुभयो
8: राष्ट्रिय सहमति भनेर जब भन्दा बित्तिकै अब न्यू खोज्न खोजेको हो असहयोग गर्न खोजेको भन्ने हामीले हाम्रो बुझ्दैन हामी प्रतिवेदन दिन्छौँ अहिले तिन महिना काम गरिसकेर पाँच दिन बाँकी छ पाँच दिन बाँकी रहँदाखेरि आएर न्यू खोजेर बाहिरिने कुराले के असर
3: प्रधानमन्त्री बालेन्द्र शाहले आज निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शाहले निजी क्षेत्रका

0: संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघका अध्यक्ष तथा प्रतिनिधिसँग छलफल गर्नुभएको हो। प्रधानमन्त्रीसँगको भेटपछि चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्र सुस्त हुनुका कारण उत्पादनमूलक उद्योग विस्तार, रोजगारी सृजना, प्राकृतिक स्रोत उपयोग तथा निजी क्षेत्रका व्यावसायिक समस्याबारे छलफल भएको जानकारी दिनुभयो।
1: समग्र छलफल नेपालको अर्थतन्त्रमा कसरी हामी अगाडि बढ़ाउने, जुन अहिलेको अर्थतन्त्रको शिथिलता छ त्यसको कसरी अन्त्य गर्ने, निजी क्षेत्रको मनोबल कसरी बढ़ाउने र के कारणले अहिले यो निजी क्षेत्रको मनोबल खस्किएको छ, यी कुराहरूलाई कसरी समाधान गर्ने भनेर त्यो विषयमा व्यापक छलफल भयो। सामान्य प्रधानमन्त्रीज्यूले निजी क्षेत्रका सबै कुराहरू एकदम ध्यानपूर्वक सुन्नु पनि भएको छ। निजी क्षेत्रका कुराहरूलाई धेरै कुराहरू उहाँले भन्नुभयो, हामी अगाडि बढ़ाइ पनि सकेका छौं र हाम्रो उद्देश्य निजी क्षेत्रलाई नै अर्थतन्त्रको ड्राइभिङ सीटमा राखेर अगाडि बढ़ाउने हो।
0: उहाँका अनुसार प्रधानमन्त्री शाहले सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि हासिल गर्नु रहेको उल्लेख गर्दै निजी क्षेत्रले देखेका समस्या खुलस्त रूपमा सरकारसँग राख्न आग्रह गर्नुभएको थियो। छलफलमा उद्योग व्यवसायमाथि हुने पक्राउ र धरपकड़को विषय पनि उठाएपछि प्रधानमन्त्री शाहले सरकारको त्यस्तो कुनै उद्देश्य नरहेको बताएको अग्रवालले जानकारी दिनुभयो।
1: उद्यमी व्यवसायीहरूलाई धरपकड़ गरेर तपाईँको अर्थतन्त्र अगाडि पनि बढ़न सक्दैन भनेर सामान्य प्रधानमन्त्रीज्यूले नै भन्नुभएको छ। त्यसकारण के छ, यसलाई अगाडि हामीले माग गरेका छौं कि यसलाई एउटा एन्टिसिपेटरी, यदि कुनै पनि अर्थतन्त्रमा क्राइमहरू त्यस्तो देखिन्छ भने हामीले त्यस्ता जबसम्म त्यसको प्रमाणित हुँदैन नि तबसम्म एन्टिसिपेटरी बेलको व्यवस्था गरिदिनु पर्यो भनेर, अग्रिम जमानत अदालतबाट यदि अग्रिम जमानतको व्यवस्था गरिदियो भने उद्यमी व्यवसायीले मर्यादित वातावरणमा काम गर्न पाओस् भन्ने हामीले पनि राख्छ।
2: पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई आज चौथो पटक पाँच दिन म्याद थप गरिएको छ। नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका पौडेलले आज विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासबाट फेरि पाँच दिनको म्याद थप गरिएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धानको लागि यही असार आठ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई यसअघि नौ गते, सात दिन, पन्ध्र गते तीन दिन र अठार गते छ दिनको म्याद थपिएको थियो।
0: सरकारले भने प्रधानमन्त्री कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गर्नेसहित विभिन्न आठवटा निर्णय गरेको छ। मुख्य सचिव सुमन राज अर्याल उम्मेदवारका कारण अवकाशमा जान लागेसँगै सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: puro drama, back es bonus pound.
1: It's a club and a beach home. Kelso pacha pizza wa play home.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्.
2: यूहो हाँ संचार नेटवर्क रतपाई सुन्दे हुनुहुन्छ नेपाल परिवेश समय को आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं. नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ.
4: अब बाँकी समाचार. कोशी प्रदेश सरकारको बजेट पारित भएको छ. आज आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथेपले आगामी आर्थिक वर्ष 2083-84 को लागि प्रदेश सभामा पेश गरेको बजेट पारित भएको हो. मन्त्री लिङथेपले असार 1 गते कोशी प्रदेश सभाको 40,44,98,00,000 रूपियाँको बजेट विनियोजन गर्नुभएको थियो. बजेट विनियोजनमा मन्त्रीहरूले आफ्ना निर्वाचन क्षेत्रमा मात्रै बजेट थुपारेको भन्दै असन्तुष्ट सांसदहरूले प्रदेशसभा बैठक सञ्चालनमा समस्या सिर्जना गर्दै आएका थिए. बजेटमा देखिएको असन्तुलनलाई सच्याउन मन्त्रीले प्रतिबद्धता जनाएपछि आज बजेट पास गरिएको हो. सुदूरपश्चिम प्रदेशसभाको बैठक पनि भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ. आज अपरान्ह 4 बजे बोलाइएको बैठकमा सरकारका कुनै पनि मन्त्री उपस्थित नभएपछि आजको बैठक स्थगित गरिएको हो. यससँगै सुदूरपश्चिममा बजेटमाथिको छलफल फेरि अन्यलमा परेको छ.
3: सिंहदरबारभित्रका सरकारी कार्यालयमा व्हील चेयर र सहजकर्ताको व्यवस्थापन शुरू गरिएको छ. शारीरिक रूपमा अशक्त ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारीको सहज आवागमनका लागि व्हील चेयर र सहजकर्ताको व्यवस्थापन शुरू गरिएको हो.
4: काठमाडौँ महानगरपालिकाले खाद्य सुरक्षा तथा गुणस्तर परीक्षणलाई प्रभावकारी बनाउन माइक्रोबायोलोजी प्रयोगशाला ल्याब सञ्चालनमा ल्याएको छ. काठमाडौँको प्लाजामा स्थापना गरेको ल्याबको आज काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुभारम्भ गर्नुभएको हो.
3: साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक 30 अंकले घटेको छ. हिजो 24 अंक बढ़ेको नेप्से परिसूचक आज 30 अंक घटेर 2621 बिन्दुमा कायम भएको छ. आज कारोबार रकम बढ़ेको छ. हिजो 4,40,00,000,000,000 कारोबार भएको बजारमा आज 4,82,00,000,000,000 शेयर किनबेच भएको छ. आज 25 कम्पनीको शेयर मूल्य बढ़दा 247 कम्पनीको शेयर मूल्य घटेको छ भने 5 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ.
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्ध विराम अब समाप्त भएको घोषणा गर्दै तेहरानसँग थप कुनै सम्झौता गर्ने इच्छा नरहेको बताउनु भएको छ. अमेरिकी सेनाले इरानमा रातारात व्यापक आक्रमण गरेपछि र त्यसको जवाफमा इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गरी आक्रमण गरेको दावी सार्वजनिक भएका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो. टर्कीको राजधानी अंकारामा जारी नाटो शिखर सम्मेलनका क्रममा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको युद्ध विराम अब आफ्नो दृष्टिमा समाप्त भइसकेको स्पष्ट पार्नुभयो. उहाँले इरानी नेतृत्वमाथि कड़ा टिप्पणी गर्दै तेहरानसँग वार्ताको कुनै औचित्य नरहेको धारणा व्यक्त गर्नुभयो. उहाँले इरानी नेतृत्वलाई अविश्वसनीय र हिंसात्मक प्रवृत्तिको भएको आरोप लगाउँदै आफू अब उनीहरूसँगको वार्तालाई समयको बर्बादी ठान्ने बताउनु भएको छ. ट्रम्पले जुन सत्रमा वाशिङटन र तेहरान बीच भएको युद्ध विराम सम्बन्धी सहमतिलाई इरानले पटक गलत रूपमा प्रस्तुत गरेको आरोप समेत लगाउनुभयो. उहाँका अनुसार दुवै पक्षबीच इरानले आणविक हतियार विकास नगर्ने विषयमा सहमति भए पनि इरानले त्यसलाई सार्वजनिक रूपमा अस्वीकार गर्दै आएको छ.
3: नेपाल परिवेशमा अब खेल समाचार.
5: विश्वकप फुटबल विशेष
6: 75 मिनटसम्म 2 गोलले पछि परेको अर्जेन्टिनाले अन्तिम 12 मिनटभित्र 3 गोल गर्दै 3-2 चमत्कारिक जित निकालेको हो.
3: माफ गर्नुहोला. फिफा विश्वकप 2026 क्वार्टर फाइनल समीकरण पूरा भएको छ. आज बिहान कोलम्बिया र स्विजरल्याण्ड बीचको खेल सकिएसँगै अन्तिम 16 खेल सकिएका हुन्. अन्तिम खेलमा कोलम्बियालाई पेनाल्टीमा हराउँदै स्विजरल्याण्ड क्वार्टर फाइनलमा प्रवेश गरेको हो. गैराती भएको अर्को खेलमा इजिप्ट विरूद्ध सनसनीपूर्ण जित निकाल्दै अर्जेन्टिनाले क्वार्टर फाइनलमा स्थान बनाइसकेको छ. क्वार्टर फाइनलमा पुग्ने अरू 6 टोलीमा फ्रान्स, बेल्जियम, नर्वे, स्पेन, मोरक्को र इंग्ल्याण्ड छन्। फ्रान्सले पाराग्वेलाई, बेल्जियमले अमेरिकालाई, नर्वेले ब्राजिललाई, स्पेनले पोर्चुगललाई, मोरक्कोले क्यानाडालाई र इंग्ल्याण्डले मेक्सिकोलाई पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेका हुन्। अब क्वार्टर फाइनलमा फ्रान्सले मोरक्को, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग र अर्जेन्टिनाले स्विजरल्याण्डसँग खेल्नेछ। क्वार्टर फाइनलका खेलहरू शुक्रबार बिहानदेखि शुरू हुनेछन्। पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्नेछन्। खेल नेपाली समयअनुसार शुक्रबार बिहान 1:45 बजे शुरू हुनेछ। शनिबार बिहान 12:45 बजे स्पेन र पोर्चुगल बीच खेल हुनेछ। आइतबार बिहान 2:45 बजे नर्वे र इंग्ल्याण्ड तथा आइतबार बिहानै 6:45 बजे अर्जेन्टिना र स्विजरल्याण्ड बीच खेल हुनेछ। जित्ने चार टोली सेमी फाइनल प्रवेश गर्नेछन्। सेमी फाइनलको दुई खेलका विजेताले जुलाई 20 गते बिहान 12:45 बजे फाइनल खेल्नेछन्। अन्तिम 16 अन्तर्गत गैराति अमेरिकाको एटलान्टामा भएको अर्जेन्टिना र इजिप्ट बीचको खेल भने विवादमा तानिएको छ।
6: पछि परेको अर्जेन्टिनाले अन्तिम 12 मिनटभित्र 3 गोल गर्दै 3-2 को चमत्कारिक जित निकालेको हो। इजिप्टले पहिलो हाफमा यासर इब्राहिम र दोस्रो हाफमा मोन्ताफा जीकोको गोल मार्फत 2-0 को अग्रता बनाएको थियो। तर खेलको अन्त्यतिर क्रिस्टियन रोमेरो, कप्तान लियोनेल मेसी र एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए। तर खेलपछि सबैभन्दा बढ़ी चर्चा रेफ्री र भिडियो असिस्टेन्ट रेफ्री भीएआरका निर्णयलाई लिएर भएको छ। इजिप्टले दोस्रो हाफमा गरेको अर्को गोल भीएआर मार्फत फल भएको भन्दै रद्द गरिएको थियो। त्यस्तै अर्जेन्टिनाको निर्णायक गोल हुनुअघि मोहम्मद सलाहमाथि पेनाल्टी क्षेत्रमा फल भएको दावी गर्दै इजिप्टले पेनाल्टीको माग गरे पनि रेफ्री र भीएआरले त्यसलाई अस्वीकार गरेका थिए। खेलपछि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले रेफ्रीको निर्णय निष्पक्ष नभएको आरोप लगाउँदै विश्व विजेता अर्जेन्टिनालाई प्रतियोगितामा टिकाइ राख्न दबाव परेको जस्तो देखिएको टिप्पणी गरे। उनले फुटबलमा व्यावसायिक स्वार्थ र मार्केटिङको प्रभाव परेको आरोप समेत लगाए। खेलपछि विरोधका क्रममा इजिप्टको प्राविधिक टोलीका एक सदस्यले रातो कार्ड पनि पाएका थिए। इजिप्टियन फुटबल फेडरेशनले पनि फिफामा औपचारिक उजुरी दर्ता गर्दै खेल सञ्चालन गर्ने रेफ्री टोलीमाथि छानबिन गर्न र उनीहरूलाई प्रतियोगिताबाट हटाउन माग गरेको छ। फेडरेशनले रेफ्रीले दोहोरो मापदण्ड अपनाएको र त्यसकै कारण इजिप्ट विश्वकपबाट बाहिरिनु परेको दावी गरेको छ। यद्यपि फिफाले हालसम्म खेलमा धाँधली भएको वा रेफ्रीले नियम विपरीत निर्णय गरेको भन्ने आरोपबारे कुनै आधिकारिक निष्कर्ष सार्वजनिक गरेको छैन। अर्जेन्टिना अब क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ भने रेफ्रीको निर्णय र भीएआरको प्रयोगबारे उठेको विवाद विश्व फुटबलमा अझै चर्चाको विषय बनेको छ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: प्रधानमन्त्रीको जवाफ नपाएका विपक्षी दलहरू सभामुखमाथि खनिए। माइती घरमा धरनामा बस्नेहरूको बिलौना उस्तै, सरकारको प्रवृत्ति दुरूस्तै।
3: संविधान संशोधनको बहस पत्रमा हस्ताक्षर नगर्ने 5 दलको निर्णय, कंग्रेसको धारणा भोलि सार्वजनिक गरिने, रोक्न खोजिएको राष्ट्रपाको प्रतिक्रिया।
4: पूर्व अर्थमन्त्री पौडेललाई हिरासतमा राख्न 4 पटक 5 दिन म्याथप। सिंहदरबारभित्रका सरकारी कार्यालयमा व्हील चेयर र सहजकर्ताको व्यवस्था शुरू।
3: इरानसँगको युद्ध विराम समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा, तेहरानसँग अब सम्झौता नगर्ने।
4: र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा, अर्जेन्टिना र इजिप्ट बीचको खेलमा रेफ्रीको निर्णय विवादित।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
7: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for +2 science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
8: मानसिक समस्याबाट बच्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
8: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
8: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
8: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
8: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।

0: नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा निजी क्षेत्रले भोगिरहेको समस्या समाधान गर्ने प्रधानमन्त्रीको आश्वासनपछि उद्योगी व्यवसायी उत्साहित।
1: सुझावहरू ल्याइदिनुभयो भने त्यसलाई सकारात्मक तवरले हेर्न पनि सकिन्छ। उहाँले निजी क्षेत्रको मनोबल बढाउनको लागि हामीलाई धेरै उत्साहित बनाउनुभएको छ।
0: विभिन्न संघ संस्थाले प्रयोग गर्दै आएका सरकारी जग्गा फिर्ता ल्याउन कति सम्भव?
2: तत्काल सुरुवात गरेन भनेदेखि एजेन्डा खेलाउँछ र बिस्तारै फेरि उसमा आउँदैन। छ महिनाको समय पनि अलि लामो समय हो भन्छु मैले त यो पनि।
0: पूर्व सचिव गोपीनाथ मैनालीसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। इरानसँग युद्ध विराम सकिएको घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनकै शब्दमा इरानमाथि आज राति अझ कड़ा हमला गर्ने चेतावनी दिएका छन्। टर्कीको अंकारामा उत्तर एटलान्टिक सन्धि संगठन नेटोको शिखर बैठकमा बोल्दै ट्रम्पले इरानी अधिकारीहरूलाई उनकै शब्दमा खराब मानिसहरूको संज्ञा दिए। उनले भने, जहाँसम्म मेरो कुरा छ, मेरो लागि युद्ध विराम सकियो, मलाई त मतलब भएन। मेरा वार्ताकारहरूले कुरा गर्न सक्छन्, तर मेरो विचारमा त्यो समयको बर्बादी मात्र हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। अमेरिकाले मंगलबार राति इरानमा हमलाहरू गरेपछि जवाफमा तेहरानले पनि मध्य पूर्वमा रहेका अमेरिकी सम्पत्तिहरूमाथि आक्रमण गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सहयोगीहरूको निरन्तर आलोचना गरेपछि नेटो शिखर बैठकमा संयुक्त मोर्चा प्रस्तुत गर्ने प्रयासमा अवरोध उत्पन्न भएको छ। ट्रम्पले ग्रीनल्याण्ड कब्जामा लिने आफ्नो चाहना बिताएपछि डेनमार्ककी प्रधानमन्त्रीले आफ्नो देश आर्कटिक क्षेत्रको रक्षा गर्न तयार रहेको बताएकी छन्। इरान विरूद्धको युद्धलाई समर्थन नगरेकोमा ट्रम्पले नेटोको आलोचना गरेका छन् र स्पेनलाई निशाना बनाउँदै सबै व्यापार रोक्ने चेतावनी दिएका छन्। जवाफमा युरोपेली आयोगले वाशिङटनले आफ्ना व्यापार दायित्वहरूको सम्मान गर्ने अपेक्षा गरेको जनाएको छ। युक्रेनले सयौं किलोमिटर टाढाका रूसी तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने क्रम जारी राखेको छ, जसका कारण त्यहाँ पेट्रोल संकट निम्तिएको छ। किएवले पछिल्लो पटक रूसका टाटास्ट्रान र सारातोभस्थित दुईवटा प्रशोधन केन्द्रलाई निशाना बनाएको छ। त्यस्तै युक्रेनले आफ्नो सीमादेखि 1500 किलोमिटर टाढा पर्ने बास्कोर्स्तान स्थित एउटा रूसी इन्धन स्टेशनमा हमला गरेको छ। किएवले सीएफ हेजोबमा 9 तेल ट्याङ्करमाथि पनि हमला गरेको जनाएको छ। उक्त मार्ग भएर रूसले क्राइमिया र दक्षिणी युक्रेनका कब्जा गरिएका भूभागमा रहेका आफ्ना सेनाका लागि इन्धन पुर्याउने गरेको छ। बर्लिन स्थित एउटा अदालतले एक जर्मन पेलिएटिभ डाक्टरलाई 15 बिरामीको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय सुनाएको छ। जोहानेस एम भनेर चिनाइएका 41 डाक्टरलाई हत्याका भोकाका रूपमा चित्रण गरिएको छ। सन् 2021 र 2024 बीचमा ती डाक्टरले आफ्नो 12 महिला बिरामी र 3 पुरूष बिरामीलाई जानकारी नदी घातक औषधि चलाएको बताइएको छ। त्यस्तो औषधि दिएर पीड़ितका घरमा उनले आगो लगाइदिने गरेका थिए र कम्तीमा 17 ज्यान जाने गरी आएको बाढ़ी तथा आँधीपछि चिनिया उद्धार कर्मीहरूले जीवित मानिसहरूको खोजी गरिरहेका छन्। बाढ़ी तथा आँधीका कारण 10,000 मानिस विस्थापित भएका छन्। यो सप्ताहान्तमा सुपर टाइफुन पूर्वी प्रान्तहरूमा बज्रिने देखिएका बेला मौसमविदहरूले अझ भीषण वर्षा हुने चेतावनी दिएका छन्। अधिकारीहरूका अनुसार दक्षिणी क्वाङसी प्रान्तमा बाढ़ीका कारण 6 ज्यान गएको छ भने 1,00,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। हुबेई प्रान्तमा 11 मृत्यु भएको छ भने करिब 5,000 भवन क्षतिग्रस्त भएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। प्रधानमन्त्री वालेन्द्र शाह बालेनले अर्थतन्त्रमा सुधार गर्न विद्यमान समस्याको समाधान खोजेर अगाडि बढ़नुपर्ने धारणा राखेको बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँग आज भएको भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रको साथमा आर्थिक सुधारको प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि सरकारले सहजीकरण गरिदिने बताएको सहभागी उद्योगी व्यवसायीहरूले बताएका हुन्। निजी क्षेत्रका समस्या, अर्थतन्त्रको वर्तमान अवस्था, समाधानको उपाय लगायत विषयमा खुलेर छलफल भएको सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले बताएकी छन्। प्रधानमन्त्री शाहसँगको भेटमा निजी क्षेत्रका समस्या, लगानीका क्षेत्र, बैंकिङ, उद्योग सञ्चालन र शेयर बजारका विषयमा छलफल भएको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। आफूहरूले समस्याहरूबारे बताइसकेपछि प्रधानमन्त्री ती समस्याबारे सकारात्मक रूपमा प्रस्तुत भएको बताउँदै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भने,
4: हाम्रो उद्देश्य निजी क्षेत्रलाई नै अर्थतन्त्रको ड्राइभिङ सिटमा राखेर अगाडि बढाउने हो र अहिलेसम्म जे जस्तो भयो अब यसलाई अन्तर्क्रियालाई निरन्तरता पनि दिने र निजी क्षेत्रले चाहेका आफ्ना सुझावहरूलाई प्रति पोइन्ट रूपमा ल्याइदिनु भयो भने त्यसलाई सकारात्मक तवरले हेर्न पनि सकिन्छ। उहाँले निजी क्षेत्रको मनोबल बढाउनको लागि हामीलाई धेरै उत्साहित बनाउनु भएको छ।
0: पछिल्लो समय केही उद्योगी व्यवसायीलाई पक्राउ गरिएको र सरकारले पहिला थुन्ने अनि सुन्ने गरेको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाउँदै आएको थियो। आजको भेटमा आफूहरूले केही उद्योगी व्यवसायीमाथि धरपकड़ भएको र त्यसले मनोबल कमजोर पारेको विषय समेत उठाएको अग्रवालले बताए।
4: हामीले माग गरेका छौं कि यदि कुनै पनि अर्थतन्त्रमा क्राइमहरू त्यस्तो देखिन्छ भने हामीले जबसम्म त्यसको प्रमाणित हुँदैन नि तबसम्म एन्टिसिपेटरी बेलको व्यवस्था गरिदिनु पर्यो। अग्रिम जमानत अदालतबाट यदि अग्रिम जमानतको व्यवस्था गरिदियो भने उद्यमी व्यवसायीले मर्यादित वातावरणमा काम गर्न पाओस् भन्ने हामीले पनि राख्यौं।
0: निजी क्षेत्रको कुरा सुनिसकेपछि प्रधानमन्त्री शाहले सरकार निजी क्षेत्रकै पक्षमा रहेको र त्यसमा कुनै दुविधा नराख्न आग्रह गरेको रासोपा सांसद विदुषी राणाले बताइन्। बीबीसीसँग बोल्दै उनले भनिन्,
5: सामान्य प्रधानमन्त्रीजीले चाहिँ मलाई प्रब्लम मात्रै ल्याउनु भने त्यसको सोल्युसन पनि हेराउनु पर्यो नि त, किनभने प्रब्लम त सबैलाई थाहा छ, यो देशमा कति प्रब्लम छ भन्ने कुरा सबैलाई थाहा छ, रोजगारी छैन भन्ने कुरा सबैलाई थाहा छैन, तर त्यो कसरी त्यसलाई चाहिँ उन्मूलन गर्ने त भन्ने कुराहरूको गहन डिस्कसन पनि भयो। र त्योभन्दा पनि अर्को राम्रो के पनि भयो भने अब प्राइभेट सेक्टरलाई त हरेकचोटि त सामान्य प्रधानमन्त्रीजीलाई भेट्ने त अवसर पाइन्न होइन, त्यसको लागि चाहिँ एउटा हामीले एउटा समन्वय गरेर प्रधानमन्त्रीज्यूको सचिवालय अनि त्यस पछि छात्र संगठनहरू पनि बसेर हरेक महिना चाहिँ मिटिङ गर्ने कसरी अगाडि बढ्न सकिन्छ। प्रधानमन्त्रीज्यूले त्यो पनि भन्नुभयो कि सबै विकसित देशहरूलाई हेर्नुभयो भने त्यो त निजी क्षेत्रले नै विकास गरेको हो नि त, सरकारले त त्यसलाई सहजीकरण गराउने मात्रै होइन, त्यो कुराहरू भयो।
0: शाह प्रधानमन्त्री भएपछि निजी क्षेत्रका प्रतिनिधिहरूसँग भएको यो पहिलो भेट हो। अब अर्को विषय, सरकारी जग्गा दर्ता, उपयोग तथा लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2079 खारेज गरिएसँगै विगतमा राजनैतिक पहुँचका आधारमा विभिन्न संस्था वा निकायले भोगचलन गरिरहेका ठूलो परिमाणका जग्गा जमीन सरकारी संरक्षणमा ल्याउन बाटो खुल्न सक्ने विज्ञहरूले बताएका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागले विभिन्न व्यक्ति, संस्था वा निकायलाई भोगाधिकारमा दिइएका सरकारी जग्गाहरूलाई बक्यौता रकम बाँकी भए त्यो बुझाएर लीजमा परिणत गर्न 6 महिनाको समय उपलब्ध गराएको छ। यसै सन्दर्भमा हामीले भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनालीलाई सम्पर्क गरी शुरूमा सरकारले भने जस्तो 6 महिनामा कार्यान्वयन गर्न कति सहज छ भनी सोधेका छौं।
6: भन्दा यसरी लिएका जग्गाहरू चाहिँ केही सामाजिक संस्थाहरू र केही राजनैतिक संस्थाहरूले जग्गाहरू लिएको छ। यस्ता चाहिँ तपाईँको चाहिँ कर्मचारी युनियनहरूदेखि लिएर धेरै यस्ता संस्थाहरू डाइरेक्ट वा इनडाइरेक्ट चाहिँ तपाईँको चाहिँ राजनैतिक प्रभावमा सँग गाँसिएका, नीति प्रभाव पार्न सक्ने व्यक्ति र उनीहरूको नामका प्रतिष्ठानहरू संस्थाहरूलाई दिएको कुराहरूमा चाहिँ अलिकति अस्छिलो छ यो गर्नको लागि, किनभनेदेखि चाहिँ अहिले त तपाईँको चाहिँ छुट्टै प्रकारको सरकार भएको हुनाले चाहिँ अहिलेको म्यान्डेटले गर्न सक्छन् तत्काल गर्यो भनेदेखि होइन, भनेदेखि चाहिँ हिजोको अवस्थामा चाहिँ त्यो सम्भव थिएन, अहिले चाहिँ अलिकति सक्छन् तर उनीहरूको बन्ती ह्याबिनेसन भनौँ न त्यही दलका व्यक्तिहरूले प्रभाव पार्न सक्ने र त्यही दलका व्यक्तिहरू नै उहाँहरूका छोराछोरी अथवा उहाँहरूका ज्वाइँहरू नै सम्पूर्ण चाहिँ अहिले पनि मान्यहरू नेपोजेलीकै रूपमा त सरकार चलेको छ नि त अहिले पनि त, त्यस कारण चाहिँ त्यो प्रभावले गर्दाखेरि अलिकति अस्तिरो लाग्छ मलाई।
7: अनि यो चाहिँ के ती संस्थाहरूले जस्तो असीमित समयको लागि उपयोग गर्न पाउने गरी भोगाधिकार पाएका छन् कि सरकारले के
6: यसो भन्छु जस्तो भन्नु न एउटा चाहिँ बाल अस्पताल बन्दैछ भवन गरेको नेतृत्वमा त्यसलाई 50 वर्षको लागि दिएको छ होइन, अथवा विद्यालयहरूले गरेका छन् अथवा चाहिँ तपाईँको चाहिँ कलेजहरूले गरेका छन्, यस्ताको लागि चाहिँ सजिलो छ। अरूको लागि जुन राजनैतिक दलहरूसँग चाहिँ सम्बन्ध भएका संस्थाहरू र केही व्यापारिक संस्थाहरूले पनि लिएका छन् प्रतिष्ठान कुरा नन प्रोफिट मेकिङ अर्गनाइजेसन भनेर प्रोफिट मेकिङ अर्गनाइजेसन पनि लिएका छन्, यस्तोको लागि चाहिँ
7: अनि यो लिजको कन्सेप्ट त्यतिखेर आयो, त्यति बेला अलिअलि भाडा तिर्नेहरूले पनि के भाडा तिरेका थिए कि यो चाहिँ तिर्दै तिर्दैनन्, यो निशुल्कै जस्तो
6: उनीहरूले होइन, यो भाडा तिर्ने भन्ने कुरा त उनले सरकारलाई लिइसक्यो, त्यही त हाम्रो पो भन्ने किसिमको मनोविज्ञानबाट उनीहरू चलेका छन्। धेरै जस्तो संस्था त लिजमा आएकै छैनन्, त्यस कारणले गर्दा उनीहरू भगाधिकार भन्दा मक्का पत्र बसेका छन्। जो जसले तिरे त्यो पनि असाध्य नोमिनल रूपमा सरकारले त्यो लिजबाट प्रशस्त आर्जन गर्ने सोचेर राखेकै होइन, सरकारले त दुरुपयोग नहोस्, सरकारको स्वामित्व होस् र सम्बन्धित संस्थाले पनि जुन प्रयोजनमा लगेको हो लिएको हो त्यही प्रयोजनको लागि मात्रै काम गरोस् भन्न खोजेको हो। उस्तै गरी सरकारले उनीहरूको नाउँमा नै तपाईँको चाहिँ स्वामित्व पनि दिन सक्छ, दत्ता प्रक्रिया पनि छ त्यसको लागि। त्यो भावनाले चाहिँ यो तीन प्रकारको कुरा, दत्ताको प्रक्रिया, लिजको प्रक्रिया र त्यो तपाईँको चाहिँ भगाधिकार, त्यसमध्ये भगाधिकार चाहिँ सरकारले चाहिँ त्यो कायम नगर्ने भनेको हो।
7: अन्तिममा के गर्यो भने चाहिँ यो कुरा एड्रेस हुन्छ अहिलेको यो समस्या,
6: यसको लागि चाहिँ त्यही सरकारले कहाँ जग्गा छ, जस्तो राहुल आयोगको प्रतिले पनि भनौँ न लगभग 1500-1800 रोपनि जग्गा त हराइसक्यो हाम्रो यहाँ, त्यो चाहिँ सम्बन्धित पालिकालाई सबै मेयरलाई चित्त तपाईँले समर्थन गर्नुहोस् भनेर साबिकमा चाहिँ मेयर साहबहरूलाई हामीले निर्देशन पनि दिएका थियौँ र मेयर साहबहरूलाई चाहिँ अनुरोध पनि गरेका थियौँ भने त्यसपछि उहाँहरूको प्रायोरिटीमा यो परेन। अहिले तपाईँको त्यो तराईको गाउँ जिल्लामा पालिकामा जानुहोस् अथवा हिमालको पालिकामा जानुहोस्, सार्वजनिक जग्गाहरू कुनै न कुनै रूपमा चाहिँ व्यक्तिमा गइसकेको छ, अतिक्रमण भइसकेको छ, त्यस कारण चाहिँ यसलाई अलिकति क्षमता विकास स्थानीय तहमा गर्नु पर्यो, डाटाहरू स्थानीय तहमा हुनु पर्यो र त्यो डाटा अनुसार तिमीले चाहिँ राम्रोसँगले संरक्षण गर भनेर चाहिँ अतिक्रमण गर्ने मान्छे पनि ती छन्, भूगोल पनि ती छ। त्यस कारण चाहिँ सङ्घीय सरकारले अलिक कठोर रूपमा चाहिँ नीति नियामक भूमिका निर्वाह गर्ने र चाहिँ स्थानीय सरकारले चाहिँ त्यसलाई चाहिँ सहयोग गर्ने, त्यसको चाहिँ तपाईँको कार्यान्वयनमा सहयोग गर्ने, यदि दुईवटा कुरा। यसको लागि अब तपाईँको चाहिँ अभियानको रूपमा चाहिँ अतिक्रमित जग्गाहरूको जस्ता डाटा बनाउनको लागि नापी विभागलाई परिचालन गर्नुपर्छ, व्यवस्थापनको जिम्मेवारी तपाईँको चाहिँ पालिकालाई दिनुपर्छ र नीति नियामकको भूमिका सङ्घीय सरकारले लिनुपर्छ। यदि तिनवटा कुरा भयो भनेदेखि चाहिँ अहिले सरकारले अलि राम्रो गर्न खोजेको छ यो अधिगमनको विषयमा, अहिलेको सरकारले गर्न सक्छ र गर्छु भनिरहेको छ, तत्काल सुरुवात गरेन भनेदेखि चाहिँ यो एजेन्डा खेलाउँछ र बिस्तारै फेरि प्रभाव पार्न सुरु गरिहाल्छन् र यो फेरि उसमा आउँदैन, छ महिनाको समय पनि अलि लामो समय हो भन्छु मैले त यो पनि।
0: उनी थिए भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनाली साथी फडिन्द्र दाहालसँग कुरा गर्दै। अब एउटा विषय संक्षेपमा, ट्राफिक नियम उल्लंघनमा 1,00,000 जरिवाना प्रस्ताव गरिएको विधेयकको मस्यौदाबारे बहस चलिरहँदा सोमबार मात्रै ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट 22,00,000 रूपियाँ भन्दा बढ़ी जरिवाना असुल गरेको जनाएको छ। मंगलबार ट्राफिक प्रहरीले सिंहदरबारभित्रै अव्यवस्थित पार्किङ गरिएका सवारी साधनहरूमा ह्वील लक गरेर चालकलाई कार्यवाही गरेको तस्विर सार्वजनिक गरेको थियो। साथी अशोक दाहालले तयार पारेको यस सम्बन्धी विस्तृत रिपोर्ट तपाईँ www.bbcnepali.com मा गएर पढ्न सक्नुहुनेछ। अब अन्तिममा नेपाल बाहिरको एउटा विषय, अमेरिका इरान युद्ध विराम अन्त्य भएको घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आज राति अझ कठोर हमला गर्ने चेतावनी दिएका छन्। दुई देशबीच आक्रमण र प्रत्याक्रमण भइरहँदा ट्रम्पको ताजा चेतावनी आएको हो। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ गनी अन्सारीबाट।
8: उत्तर एटलान्टिक सन्धि संगठन नेटोको शिखर बैठकका लागि हाल टर्कीको अंकारामा रहेका ट्रम्पले भने, गएराति हामीले उनीहरूमाथि निकै कठोर हमला गर्यौं, मैले उनीहरूलाई अलि चेतावनी दिँदैछु, आज राति हामीले अझ कठोर हमला गर्नेछौ। त्यसअघि पत्रकारहरूले के युद्ध विराम अन्त्य भएको हो भन्ने जिज्ञासा राख्दा उनले भने, एकदमै चाखलाग्दो प्रश्न गर्नुभयो, म उनीहरूसँग अब सम्झौता गर्न चाहन्न, उनीहरू खराब छन्, उनीहरू बिरामी मान्छे हुन्, उनीहरूलाई बिरामीले नेतृत्व गरिरहेका छन्, उनीहरू हानिकारक र हिंस्रक मानिस हुन्, उनीहरूसँग पारमाणविक हतियार भएका भए प्रयोग गर्थे, जहाँसम्म मेरो सवाल छ अब यो सकियो। ट्रम्पले आफ्ना वार्ताकारहरूसँग कुरा गर्ने भन्दै उनीहरूले चाहेमा वार्ता गर्न सक्ने उल्लेख गरे, तर जहाँसम्म मलाई लाग्छ वार्ता गर्नु भनेको समय खेर फाल्ने काम हुनेछ, ट्रम्पले दावी गरे। होर्मुज जलमार्गमा ट्याङ्करहरूमाथि आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले 80 भन्दा बढ़ी इरानी निशानाहरूमा हमला गरेको बताएको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ, त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा।

0: रेडियो रेडियो दीदी बहनी को समय सूचक हो।
1: अहिले राति को ठीक 9 बजे।

0: sip on ya. Extreme energy drink.
1: Didi, kina ho yo chini kina ta sabdai jana? Ko dilma pani huncha? Kati ujuri dine ki?
2: Oh, hinsa sahnu hunna. Hami sabai milera yesto bibhed roknu parcha.
1: Hinsa sahera nabasau. Bibhed mukta samaj nirmanma jutau.
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौं।
1: अनुरोधक दण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय दण्डकी प्रदेश पोखरा।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ।
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्त श्राप आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रम मा चाहिने जानकारी
1: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोष को नम्बर
2: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ पोखरा फोन 061-552-493-552-494-582-778।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
1: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
1: किनभने बी अस्पताल काठमाडौँमा पहिलो कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुष्माको बडगाउँमा खुल्यो
0: सिटी डायग्नोस्टिक सेन्टर सीडीसी।
1: हाम्रा सेवाहरू:
0: होल बडी चेकअप,
1: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
0: मधुमेहको सम्पूर्ण चेक जाँच, HbA1c जाँच, लिपिड प्रोफाइल, लिभर फंक्सन टेस्ट, LFT,
1: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
0: ग्यास्ट्रिकको परीक्षण,
1: मोटोपनको परीक्षण,
0: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
1: रगत भुइँया एवं दिसा पिसाब परीक्षण।
0: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
1: सम्पर्क स्थान:
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
1: सम्पर्क फोन नम्बर 0674220227, 0674220227, मोबाइल नम्बर 98511981918।
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, कुस्मा पर्वत।
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू:
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
3: विशेषताहरू:
2: विषय विज्ञद्वारा अध्यापन गराइने,
3: अत्याधुनिक प्रयोगशाला,
2: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 0161577444, 543333।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: हेर्नुस् त यो समाचार त कस्तो असम्मको छ। श्योर गर्दिन कि क्या हो?
1: पक्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा।
4: हाम्रा सेवाहरू: हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो गुस्सा रोगको सफल उपचार सेवा,
5: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
4: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनि चिलाउने, योनिको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाठे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठा गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
3: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण, 24 घण्टा आकस्मिक सेवा।
4: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
3: भडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 0674220227, 0674220227।
5: मोबाइल नम्बर 98572597, 98573597,
3: 98511.
5: स्थान बागलुङ मेडिकल हल, स्वास्थ्य सेवा क्लिनिक,
3: भडगाउँ चौर, कुस्मा। नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरामा।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार सेवाहरू:
7: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
6: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
7: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
6: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
7: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
6: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बुलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
7: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0561-78-582-779-582-780।
8: जसको नाम नै पर्याप्त छ,
9: दिदी बहिनी,
8: दिदी बहिनी,
9: दिदी बहिनी,
8: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
9: हामी गर्न सक्छौ,
8: गर्न सक्छौ।

0: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
1: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोल्याब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
0: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद, सरकारवाला विज्ञ सहितको छलफलका आधारमा निष्कर्ष निकाल्ने जमर्को गर्छौ। कार्यक्रममा प्राप्त सुझाव, विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति, सांसद र संसदलाई बुझाइएपछि विधेयकहरूका बारेमा बहस गर्दै पूर्णता दिन हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
0: आजको कार्यक्रम हेलो सांसदमा भने लागू औषध नियन्त्रण ऐन 2033 कार्यान्वयनको अवस्था, ऐन संशोधनको आवश्यकता र नागरिक सहभागिताका बारेमा विभिन्न सामग्री प्रस्तुत गर्दैछौ। यो ऐन संशोधन, कार्यविधि निर्माण लगायतका बारेमा पटक पटक सरकारवाला बीचमा छलफल भए पनि निर्णायक बहस र संवाद हुन सकेको छैन।
1: लागू औषध नियन्त्रण ऐन 2033 कुनै व्यक्तिले लागू औषध सेवन गरेको अवस्थामा वा ऐन उल्लंघन गरेको अवस्थामा कार्यवाहीका लागि सक्रिय हुन्छ। तर विज्ञ तथा सरकारवाला भनी लागू औषधको लतमा फस्नु अघि नै चेतना तथा सूचना आवश्यक परेकोमा जोड़ दिन्छन्। सीआईएनको फेसबुक पेजमा हामीले लागू औषध नियन्त्रणका बारेमा तपाईँको वरपर भएका राम्रा अभ्यास र लागू औषध नियन्त्रणका लागि सरकार र सरकारवालालाई तपाईँको सुझाव के छ भनेर सोधेका छौं। हामीले 37 भन्दा धेरै विचार तथा प्रश्न प्राप्त गरेका छौं। तीमध्ये केही प्रतिनिधिमूलक विचार तथा जानकारी यहाँ सुनाउँदैछौ।
0: सुरेश विदारी लेख्नुहुन्छ, समस्या समाधानका लागि योजनाबद्ध कार्यक्रम ल्याउनु पर्नेमा सरकारवालाको ध्यान छैन। मधेसमा लागू औषधको समस्या जटिल बन्दै जाँदा सरकारवालाको ध्यान पुग्न सकेको छैन। युवा पुस्ता लागू औषधको दलदलमा फँसेका छन्।
1: कविता थापा, विद्यालय विश्वविद्यालय तहका विद्यार्थीलाई सचेतना अभियान सञ्चालन गर्दा राम्रो हुने सुझाव दिनुहुन्छ। जेपी भट्टको विचार यस्तो छ, रक्सी चुरोट गुटका बन्द गर्नुपर्छ।
0: बुढथापा पदमको विचार भने यस्तो छ, लागू औषध नियन्त्रणका लागि सीमामा कड़ा निगरानी, विद्यालय कलेजमा नियमित सचेतना कार्यक्रम र प्रयोगकर्तालाई उपचार तथा पुनर्स्थापनाको सहज व्यवस्था आवश्यक रहेको बताउनुहुन्छ। लागू औषधको तस्करी गर्ने मुख्य गिरोह र आपूर्तिकर्तामाथि कड़ा कानूनी कार्यवाही हुनुपर्ने र हरेक स्थानीय तहमा निशुल्क परामर्श, पुनर्स्थापना, रिहाब सेवा र युवालाई रोजगारी तथा सिपमूलक तालिमको व्यवस्था गरिनुपर्ने उहाँले भन्नुभएको छ।
1: लागू औषधको नियन्त्रणका लागि तपाईँको वरपर भएका कुनै राम्रा काम वा अभियान बारेमा कृपया कमेन्टमा लेख्नुहोस्। यो स्टाटसमा डम्बर कुमार दाहालले लेख्नु भएको छ, लागू औषध नियन्त्रणमा सम्पूर्ण जिल्ला, नगर, गाउँ, टोल, बस्तीका नेपाली जनतालाई सचेत गराएर उनीहरूकै पहलमा लागू औषध नियन्त्रण गर्न दरिलो सक्रियताको आवश्यक पर्दछ। जब जनता जगाउन सकिँदैन, विकराल स्थिति सृजना हुन्छ।
0: एमजी मगर लेख्नुहुन्छ, हाम्रो समुदायमा लागू औषध विरूद्ध सचेतना अभियान सञ्चालन गरिएको छ। विद्यालय, अभिभावक र स्थानीय निकायको सहकार्यमा सचेतना कार्यक्रम तथा र्याली आयोजना गरिन्छ। यसले युवाहरूलाई लागू औषधबाट टाढा रहन प्रेरित गरेको छ।
1: गणेश ओली लेख्नुहुन्छ, मानव अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र हुरिक नेपालले वीरेन्द्रनगर नगरपालिका सुकेतको शिव मावि धुलियाबीठ र गंगामाला आधारभूत विद्यालयमा अभिभावक सचेतना कार्यक्रम असार 8, 9 र 10 गते सम्पन्न गरेको छ। सो कार्यक्रममा कुल 210 जनाको सहभागिता रहेको थियो।
0: विविध विष्ट मगरले रूकुम पश्चिममा गाँजाको व्यापार अनि ड्रग्सको व्यापार धेरै हुँदै गएको छ, यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ, कसरी भित्री रहेको छ, सरकारवालाको ध्यानाकर्षण कहिले पुग्छ भनेर सोध्नु भएको छ।
1: सरकारले गरेका अध्ययन र राखेका विवरण अनुसार नेपालमा लागू औषध प्रयोगकर्ता वार्षिक 5.06% बढ़दै गएका छन्। पछिल्लो तथ्याङ्कले 1,63,000 भन्दा बढ़ी लागू औषध प्रयोगकर्ता पुगेको र एक वर्षमै 7,000 भन्दा बढ़ी पक्राउ परेका छन्। यस्तो अवस्थामा समस्या समाधानका लागि के गर्नुपर्छ? लैंगिक यौनिक अल्पसंख्यक युवा किशोरी तथा सरकारवालाको विचार अब सुनौ।
2: म प्रश्न निलेरा समाजलाई रिप्रेजेन्ट गर्छु। हाम्रो एलजीबीटीआईक्यू कम्युनिटी चाहिँ यो कुराबाट चाहिँ अछुतो चाहिँ छैन। एक त सरकारको सिस्टमेटिक डिस्क्रिमिनेसन, परिवारको रिजेक्सन अनि सोसियो इकोनोमिक समस्याले गर्दाखेरिमा चाहिँ परिवारबाट बाहिर बसेपछि चाहिँ कसको आशमा बस्नु हुँदो रहेछ त भन्दाखेरि कसको आश रहेछ उहाँहरूको, कसको आड रहेछ त भन्दाखेरि ड्रग युजको। सबैको त भन्न मिल्दैन, धेरैजनाको चाहिँ हाम्रो समुदायको साथीहरूको यस यो पाइएको छ। विद्यमान कानूनहरूले चाहिँ स्वास्थ्य केयर भन्दा पनि कानूनी कार्यवाहीको रूपमा पनि अलिकति लानुपर्छ कि भन्ने हिसाबमा चाहिँ मलाई लाग्छ। यो कानूनलाई चाहिँ यस्तो कानून ल्याउन पर्यो जुन कानूनले चाहिँ विद्यालयदेखि लोकल लेभललाई चाहिँ कसरी स्ट्रेन्थेन गर्ने, हाम्रो संघीय स्तरबाट मात्रै नभइकन लोकलमा पनि एकदमै जानुपर्छ जस्तो मलाई लाग्छ।
3: सम्पूर्णमा नमस्कार, म क्षितिज पौडेल, हाल राष्ट्रिय परिषद जलवायु तथा वातावरण क्षेत्रमा कार्यरत युवा सञ्जालको सदस्य, कानूनको विद्यार्थी। नयाँ प्रकारका लागू पदार्थलाई चाहिँ छिटोभन्दा छिटो चाहिँ समावेश गरिनुपर्छ। हालको अस्पष्टता, फरक प्रकृति को व्यक्तिलाई एउटै दृष्टिकोणबाट चाहिँ हेर्ने अवस्था सिर्जना भएको छ, जसले गर्दाखेरि चाहिँ आधुनिक न्याय प्रणालीको चाहिँ सिद्धान्तहरूसित चाहिँ मेल खान गएको छैन। यसले चाहिँ अपराधको प्रकृति, मात्रा जुन हामी मनसाय भन्छौं, तथा संलग्नताको आधारमा फरक फरक कानूनी व्यवस्था गरिनुपर्छ। सरकारी वकिलको दृष्टिकोणबाट चाहिँ चेन अफ कस्टडी चाहिँ कायम नहुनु, फोरेन्सिक प्रतिवेदनमा ढिलाइ हुनु, प्रभावकारी अभियोजनमा चाहिँ चुनौती सिर्जना गरेको छ। सरकारी वकिलको पनि भूमिका चाहिँ त्यसमा अलिक प्रभावकारी रूपमा चाहिँ राखिदिन म अनुरोध गर्छु। प्राकृतिक र कृत्रिम लागू पदार्थ बीच चाहिँ वैज्ञानिक आधार फरक सजायको व्यवस्था नगर्दाखेरि चाहिँ डिफरेन्ट ग्राभिटी अन डिफरेन्ट सेन्टेन्सिङको सिद्धान्तलाई चाहिँ कानूनी रूपमा संस्थागत गर्न सकिएको छैन। राज्यको क्षमता चाहिँ जति मान्छेलाई जेलमा कोच्यो त्यो चाहिँ राज्य त एउटा सक्षम हो भन्ने दृष्टिकोणले चाहिँ जानु हुँदैन।
0: कसरी यो लागू औषधको कुरालाई प्रिभेन्सन गर्ने भन्ने मात्र भन्दा पनि अब चाहिँ हामीले किन यो भइरहेछ भन्ने कुरालाई पनि क्वेशन रेज गर्नुपर्छ जस्तो लाग्छ। त्यसको साइकोलोजिकल आस्पेक्टहरूलाई पनि अझै धेरै हामीले खोतल्नुपर्छ जस्तो मलाई लाग्छ। इन्भेस्टमेन्ट चाहिँ इन प्रिभेन्सन चाहिँ हुनु पर्यो, जसले गर्दाखेरि एउटा बच्चाबाट सुरु भइरहेछ त्यो इमोसनल हेल्थका कुराहरू, एउटा क्वालिटी फ्यामिलीका कुराहरू आइरहेछ, बच्चाहरूलाई चाहिँ लाइफ स्किलका कुराहरू पनि हामीले सिकाउन सक्यो भने चाहिँ त्यो अहिले हामीले जति खर्चको लागि रिहाब सेन्टर्सहरू बनाइरहेछौँ त्यो खर्च चाहिँ अहिले पनि हामीले कम गर्न सक्छौँ भन्ने पनि हो। स्कूल्सहरू छँदैछ, त्यो सँगसँगै प्राइमरी हेल्थ केयरका कुराहरू त्यहाँ पनि हामीले काम गर्न सक्छौँ। एउटा व्यक्ति फर्स्ट छ भने ऊ रिकभर पनि हुन सक्छ नि त। कम्प्यासनेट केयर चाहिँ छ कि छैन त कल्चरको कुरा, रिलिजनको कुरा होइन, र हाम्रो पियर प्रेसरको कुरा जुन सरहरूले भन्नुभयो स्कूलमा, सो हाम्रो कल्चरल आस्पेक्टबाट पनि त्यो रिसर्चहरू, एउटा रिसर्च गर्ने संघ संस्थालाई हजुरहरूले त्यसमा पनि इन्भेस्ट गर्न सक्नुभयो भने द्याट वुड बी हाम्रो लागि चाहिँ अहिले नै यो प्रिभेन्सनको एउटा टास्क हुन सक्छ।
4: एउटा चाहिँ परामर्श कक्षा हुनु पर्यो प्रत्येक समुदायमा, जुन सानसानो काम गर्न सक्छौँ हामी, जस्तो परामर्श कक्षा हुनु पर्यो। प्राइभेट सेक्टर अथवा कुनै संस्थाहरूले गरेको जुन यो हाम्रो जुन पुनर्स्थापना केन्द्रमा त इनफ छैन, र स्थानीय सरकार र सम्पूर्ण ठाउँबाट परामर्श कक्षा, पुनर्स्थापना कक्षा, पुनर्स्थापना केन्द्र सबै हुनु पर्यो। घर परिवार समुदायबाट यी समस्याहरूलाई चाहिँ एड्रेस गरेर चाहिँ माथिसम्म लान्छ। सानसानो कामहरूबाट नै धेरै ठूलो उपलब्धिहरू हुने गर्छ।
0: झण्डै 50 वर्ष पुरानो लागू औषध नियन्त्रण ऐन 2033 बदलिदो परिस्थिति अनुसार अपर्याप्त रहेकाले यसको तत्काल समीक्षा र परिमार्जन गर्नुपर्ने माग उठ्दै आएको छ। लागू पदार्थ तथा अवैध तस्करी विरूद्धको दिवस जुन 26 को अवसरमा काठमाडौँमा आयोजित छलफलमा सांसदहरूको प्रतिबद्धता र सरकारवालाको विचार सहितको छलफल चलाउँदै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
5: गृह मन्त्रालयको केन्द्रीय तथ्याङ्क विभागको पहलमा 2077 निकालेको तथ्याङ्क अनुसार नेपालमा कडा लागू औषध प्रयोगकर्ताको अनुमानित संख्या 130,432, जसमा पुरूष 121,692 अर्थात 93.7%, 8,732 अर्थात 6.7% महिला भएको भनेर यो तथ्याङ्क कुरा भयो। हामीसँग लागू औषध नियन्त्रण ब्यूरोबाट डीएसपी जीवन निरौलाज्यू हुनुहुन्छ। के कुरामा मान्यज्यूहरूले सच्याउनको लागि सहयोग गर्नुभयो भने अहिले लागू औषध त्यसलाई नियन्त्रण गर्नको लागि कहीँ न कहीँ सहयोग पुग्छ?
6: अनौपचारिक रूपमा हामीले ब्यूरोले नै एउटा जिल्लामा सर्वे गर्यौं, एउटा जिल्लामा मात्रै 30,000, तराईको कुनै एउटा जिल्ला हो मैले नाम लिइन, 30,000 दुर्व्यसनीको संख्या रहेको आकलन गर्न सकिन्छ। र त्यही रेसियोमा बोर्डर लाइनको जिल्ला र काठमाडौँ पोखरा भैरवा जस्तो उपत्यकामा त्यही रेसियोमा बन्ने भने 2076 भएको संख्याको 5-6 टाइम्स बढी संख्या डेफिनेटली छ, हुन्छ होला।
5: 15 ठाउँमा बेस बनाएर तपाईँहरूले काम गरिराख्नु भएको छ, जनशक्तिको हिसाबले, संरचनाको हिसाबले त्यो ठिकै हो कि त्यसमा पनि केही बढाउनको लागि छ?